0: एघार
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धि मेरो आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी चार, पञ्चमुनि चोक, कनहु। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9850600778।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, म्याग्दी कर्णपुर गाउँपालिका छपोखरी बजार स्थित घर खोला जलविद्युत आयोजनाको विद्युतगृहमा भएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृतकको विद्युतगृहका काम गराउन पुनः सका 55 वर्षीय दीपक अग्रवाल रहेका छन्। घाइतेमा गौरी गंगा नगरपालिका 5-33 वर्षीय सुरेन्द्र विकर रहेको प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ता भएका अग्रवालको प्रहरी, नेपाली सेना सफल प्रहरी जनप्रतिनिधि र स्थानीयवासी क्रोटोटीले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ। विकलाई घाइते अवस्थामा उद्धार गरी प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। धनलाक्ष्मी कुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परि एकजनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। शव भेटिएको स्थान नजिकै बाघ रहेको पनि रहेकाले हात्ती प्रयोग गरी बाघ पारो सब नियन्त्रण लिने काम भइरहेको पनि उहाँले बताउनु भएको छ। मृतकको पहिचान हुन बाँकी छ। स्थानीय जाको कोदोको बिउ बचाउ साङ्जाको वाली नगरपालिका एकमा कोदो खेती शुरू गरिएको छ। गण्डकी प्रदेश 11 जिल्लामा कार्यक्षेत्र रहेको कृषि विकास केन्द्रले गण्डकी प्रदेशमै मूल बिउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक 30 रोपनी जमिनमा कोदो खेती शुरू गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो। पहिलो समय कोदोको माग बढ्दो क्रममा छ। उहाँले भन्नुभयो, कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिश गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ। बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेष गरी कृषि प्राविधिक कर्मचारी बिउ उत्पादन समूह सहकारी व्यवसाय कृषकहरूलाई बिउ उत्पादन गर्न आइपुग्ने समस्या, रोगको किरा मल, खाद्य पशुधन तथा सरकार बजारीकरण सम्बन्धका विषयमा प्रयोगत्मक ज्ञान विशेष दिने गरी अगाडि बढाइएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार सियाली अदालतले अपदस्थ तानासाहेब राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध अपराध र मानवतावादी विरूद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उहाँलाई मृत्युदण्डको सजाय सुनाएको विषयले जनाएको छ। अहिले असद सिरियामा हुनुहुन्न। सिरियाका नयाँ अधिकारीहरूले रुसबाट असद सुपुरदर्गी सुनिश्चित गर्न सक्लान् वा नसक्लान् भन्ने स्पष्ट छैन। सन् 2024 डिसेम्बरमा सरकार सत्ताबाट गएपछि उहाँ आफ्नो परिवार सहित राजधानी दामस्कसबाट रुसको मस्कोतर्फ भाग्नु भएको थियो। यससँगै 5 दशकसम्म चलेको अशक्त परिवारको शासनको अन्त्य भएको थियो। यस्तै युद्ध अपराध र मानवता विरूद्धको अपराधमा अदालतले अशक्तका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्व प्रमुख आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ। दारालाई असद अन्सानी विरूद्धको विद्रोही सुरु भएको ठाउँ मानिन्छ। खेल समाचार। इण्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सका विकेटर प्याटर्स र अभिषेक पोरेल बलात्कारका आरोपमा पक्का परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षीय क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलामाथि यौन व्यवहार सम्बन्ध राखेको आरोप लगाएको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जुन महिनाको 23 तारिकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुरी दर्ता गरेका थिए। पोरेलले भने यो आरोप अस्वीकार गरेका छन्। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्। उनी हुगलीको चन्द्रनगरका बासिन्दा हुन्। अभिषेक पोरेल सन् 2023 आइपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आइपीएलमा 35 खेल खेलेर 25.63 को औसतमा 7.70 रन बनाएका छन्। मृत्यु भएका चारजनालाई सहयोग सहर गर्ने मन्त्री सहमति कार्यान्वयन गर्न ओली प्रचण्डको 5 बजे निर्देशन। कांग्रेस सभापति गगनथापा र नेता डाक्टर शेखर गोइलमा बीच भेटवार्ता। शेखर गोचाललाई 1 करोड रुपियाँ थुनामुक्त गर्न विशेष अदालतको म्याद। म्यागेको आधार खुला जलविद्युत आयोजनामा पहिरोमा 1 को मृत्यु। खैरिङ टाढा र उपा वितरण केन्द्रलाई पूर्ण क्षमताको शाखाका रूपमा स्थानान्तरित गर्न माग। सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको सजाय र आइपीएल क्रिकेटर विषयको पोरेल पक्राउ।

0: कार्यक्रमलाई तिनजेलसम्म सुन्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छु। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने अहिले चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिगाको मध्यम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको नसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
5: ल माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै आएको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बसी गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दिर्गाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोभेट, सोफा लगायत, पर्दा,
14: कार्पेट डोर बैट र फर्निचर का संपूर्ण सामान सुपथ मूल्य में पाने के साथ ही अर्डर अनुसार तैयार पारिश
15: साथ ही पुरासंग साफी डेलीवरी को व्यवस्था
16: एवरेस्ट स्टील नंबर वन कंपनी बागमती कृषि का लगी आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर शोरूम डेलीगढ़ का नहीं
15: रूपाइट लक्ष्मीराज वाग्ली फोन नंबर 0625 70 9 7 मोबाइल नंबर 98 60 61 268
14: 98 560 60 268
17: प्रश्न होमवर्क देखाउ त
18: टीचर
17: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
18: टीचर मेरो मानेले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
17: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी चार दुले गौड़ा फोन 0965414484 मोबाइल 98560 33384 98567 68988

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
2: यो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल साउन 27 गते बुधबार, सन 2026 अगस्त 12 तारीक साउन कृष्ण पक्षको औंसी तिथि, आज युवा दिवस।
4: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्र कुसान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर रा टुङ्ग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
2: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
3: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा, समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
5: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन, ट्रान्सफर्मेशनको अवसरको रूपमा पनि हेर्न सकोस्।
6: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द, प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपरेको ईडीएफको दावी।
3: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो।
9: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। संघीय निजामती सेवा ऐनमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधान राखेर सरकारले विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी मस्यौदा टुंग्याउन लागेको हो। यो नियम प्रस्ताव भए संसदबाट पारित भएमा निजामती सेवामा 30 वर्ष सेवा अवधि कटेका र 55 वर्ष उमेर पूरा भएका कर्मचारी विदाई हुनुपर्नेछ। यद्यपि यसको कार्यान्वयन मोडालिटी बारे झण्डै आधा दर्जन विकल्प सामान्य प्रशासन मन्त्रालयले पहिचान गरेको छ। एक पटकका लागि यो व्यवस्था लागू गरेर पुराना कर्मचारीलाई विदाई गर्ने मर्म मस्यौदाको छ। यसो गरिदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्नेछ। श्रोतहरूले 30-55 को प्रावधान ऐनमा राख्ने गरी मस्यौदालाई कानून मन्त्रालयले टुंगो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उपर रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। यससँगै अर्थमा पठाइएको मस्यौदामा 30-55 को व्यवस्था थिएन। अहिले यो प्रावधान सहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढ़ी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढ़ी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर रद्द लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरंगित भएको खबर र दुई सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमत सांसद छन्। तर सभामा एक चौथाई जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति 8:15 छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ 1 बस्ने बैठकमा मात्रै अगाडि बढ़नेछ। फागुन 21 निर्वाचनबाट रासोपाले दुई तिहाई प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा शुरूआतमा 220 भन्दा बढ़ी सांसद उपस्थित थिए।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरूद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती देशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडी पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ। सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मसम्मारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्डे र चार पाङ्डे गाड़ीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। हिजो काठमाण्डको ब्रिकुटी मण्डपमा शुरू भएको एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 55 मोडल राखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाको आयोजनामा एक्सपो शुरू भएको हो। एक्सपोमा केही नयाँ मोडल आज पनि सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा दुई पाङ्डे चार पाङ्ग्रे कमर्सियल भेहिकल इलेक्ट्रिकल तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन समेटिएको छ। एक्सपोमा बुकिङ गर्ने ग्राहकलाई छूट अफर दिइएको छ। दुई पाङ्ग्रे कार र यात्रुवाहक बसमा यो अफर लागू गरिएको छ। तातोपानी नाका बन्द हुँदा एक्सपो मा शोकेस गर्न चीनबाट ल्याउन लागेका गाड़ी बाटोमै रोकिएकाले केही स्टलहरू भने खाली नै छन्। यसैबीच नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को पहिलो दिनमै उत्साहजनक उपस्थिति रहेको छ। बिहान 11 बजेदेखि शुरू भए 1 बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीको पहिलो दिन 29,000 भन्दा बढ़ी अवलोकनकर्ताले भ्रमण गरेको आयोजकले जनाएको छ।
1: काया कैरनमा जलवायु परिवर्तनको असर अनि युवा पुस्तालाई अबका अवसर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुंग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत, रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन, सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी, नाइमा एक्सपोमा पहिलो दिन हिजो 29,000 गरे अवलोकन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशीले विद्यार्थीको संख्या पछिल्लो 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशीले क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसी को तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थी सँगै बाहिरियो, 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
1: फेरि पनि युवाकै प्रसंग, आज अन्तर्राष्ट्रिय युवा दिवस, फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ तर यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
15: सन् 2000 को शुरूआती वर्षहरूमा नेपालमा पनि चर्चा बढ़ेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि, स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनुपर्ने पुस्ता बन्दैछ। समस्या बढ़िरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्तौला बताउनुहुन्छ।
16: हजुरले स्कूलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्टहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीनतर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेशनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब आफ्नो सिपबाट शुरू गर्नु पर्यो अनि आफ्नो समुदायमा शुरू गर्नु पर्यो।
15: युवा आफैले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
17: मिनिङफुल पार्टिसिपेशन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युशन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लास रूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
15: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढ़ी सहनु पर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याका रूपमा मात्र नभई अवसर सिर्जना गर्ने अवस्थाका रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्शन नेपालमा कार्यरत प्राप्ति गर्तौलाको भनाइ छ।
16: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेशनको अवसर को रूपमा पनि हेर्न सकोस्। अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ।
15: जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनैपर्छ।
1: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्म अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
18: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हातमा स्मार्टफोन स्क्रीनमा शब्द बाण र केही सेकेण्डमै हजारौं लाइक कमेन्ट र शेयर। राजनीतिक दलका नेता हुन् वा पब्लिक फिगरहरू जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ़दो छ शब्दको आक्रमण र प्रति आक्रमण। एउटै सामाजिक सञ्जालमा दुई संसार छन्। एकातिर कटाक्ष आरोप गाली प्रतिशोध चरित्र हत्या भइरहेको छ जसको उजुरी लिएर दिनहुँ झण्डै 100 पीड़ितहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कोतर्फ सहयोग रक्तदान उद्धार उपचार जनचेतना नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेका छन्। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको छ। सामाजिक सञ्जाल दुरूपयोगको माध्यम मात्र होइन, फेसबुक एक्स ट्वीटर टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ। त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ। बिरामी विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव वज्र डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ। वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। मानसिक समस्या बढ़नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो। डाक्टर ओझा भन्नुहुन्छ, धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन। यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा अनावश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द बीचले झै विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ। संवाद हराउँदै कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: अब विदेशको खबर। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी डीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क शहर नजिकै रहेको ग्राम्बिज आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका 6 रिएक्टर छन्। यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ।
6: अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21 देखि 25 गतेसम्म छुनछनान्दोको ग्योमचान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बु र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसै गरी अस्मिन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
5: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्तु बाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
6: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
5: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरावलोकनका लागि निष्ठा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढ़ाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्यल अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन 9 3 बुधे सहमति गरेको झण्डै 3 हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
6: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ। यसै गरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढ़ेको छ।
5: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको काकास्कमा निजी तथा नागरिक समारोह बीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका 5 सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट 1 छोरा छन्। काया कैरनमा अब पालो उखानको।
6: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर, क्या फल खाई।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै 2 सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
5: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता पूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
6: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नु पर्ने जोखिममा। समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड़।
5: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको एडीएफको दावी।
6: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ी 4 स्वर्ण पदक।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसंगसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन्, वाह, अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईँले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
2: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191478888 र 98448888000।

0: टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
1: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यहाँको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बसी गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहालेँ,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दिलीगढ़ा त नहुँ।
2: प्रोपाइटर लक्ष्मी राज वागले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
1: 98560 61268।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
6: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
8: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाओ कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथफेर,
9: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चन्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहु, प्रोप्राइटर पेन घिमिरे, मोबाइल 98562068099।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
11: होइन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन।

0: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउँ न त, दुबई जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: अब हाम्रो आग्रह चाहिँ शेरबहादुर दाई, यदि तपाईँको चाहिँ गल्ती हुनुहुन्न भने, आफूले बिराएको छैन भने, तपाईँको यसरी भाग्नु पनि आवश्यक थिएन। जसरी अरू पार्टीको नेताहरूले तपाईँको डटेर सामना गरे, अब त्यसरी डटेर सामना गर्नुपर्ने परिस्थिति हो।
10: आउँछु
9: भनिराख्नु भएको छ,
10: उपचारको लागि जानुभयो नि त होइन?
9: होइन, अब भनाइ यो चाहिँ पर्दा चाहिँ तारिख खुल्छ, उपचारको लागि जानुभएको हो कि अब स्वास्थ्य उपचारको लागि जानुभयो कि राजनीतिक उपचारको लागि जानु हो भन्ने कुरो चाहिँ यो चाहिँ तपाईँको समयले यसको पर्दा खोल्नेछ।
10: तर उहाँ फर्किँदै हुनुहुन्छ अब नेपाल?
9: होइन, ठिक छ, अब एउटा नेता आफ्नो देशमा फर्किन्छु भन्नु तपाईँको छ नि, अब त्यसलाई हामीले अन्य अन्यत्र लिएका पनि छैनौँ।
10: स्वागत गर्न जानुहुन्छ होला नि तपाईँ पनि?
9: तर हजुर
10: स्वागत गर्न जानुहुन्छ नि होइन?
9: होइन, स्वागत गर्नु चाहिँ यस्तो छ, अब जो जो तपाईँको चाहिँ मन लाग्छ, मन लागेको साथीहरू जानुभयो भइहाल्यो नि।
10: तपाईँको मन छैन स्वागत गर्न?
9: हामी चाहिँ स्वागत गर्न जान्नौ।
10: किन नजाने? पूर्व सभापति, पार्टीलाई यहाँसम्म पुर्याएको नेता,
9: किनभने उहाँको अहिले त आधिकारिक रूपबाट हामी आउँदैछौ भन्ने के भन्छ सूचना हामीलाई छैन। त्यस कारणले बजारमा आएको
10: 28 गते आउँदै हुनुहुन्छ, मैले तपाईँलाई सूचना गरेँ 28 गते आउँदै हुनुहुन्छ, 28 गते दिउँसो त्रिभुवन विमानस्थलमा ल्यान्डिङ हुँदै हुनुहुन्छ, तपाईँहरू जानु
9: त्यो उसमा हामीले मिडियामा पढेको विषय हो, त्यो हामीले चाहिँ आधिकारिक रूपमा जानकारी छैन जीवनजी।
10: ए भने थाहा छैन तपाईँलाई त्यो विषयमा? तर अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने कंग्रेस चाहिँ मिल्ने कुनै त्यस्तो अस्त्र सूत्र देख्नु भएको छ मंसुलालजी?
9: कांग्रेस नमिल्नु पर्ने कुनै कारणै छैन। हेर्नुहोस्, किन कारण छैन भने म भन्छु भने, हेर्नुहोस् अब नियम विधिलाई पालन गर्ने हो भने मान्ने हो भने होइन नियम र विधि सिधी कुनै पनि नमान्ने हो के भन्छ एकदम बाल हट जसरी तपाईँको छ नि हामीले भनेकै हुनुपर्छ भन्ने हो भने चाहिँ त अब मैले मिल्ने बिन्दु देख्दिनँ होइन भने तपाईँको चाहिँ विधिसम्मत रूपमा गगन थापा आदरणीय सभापतिजीले भनिसक्नु भएको छ अहिले केन्द्रीय कार्य समितिले जुन तपाईँको त्यो खालको विषयमा छलफल गर्नुभएको छ उहाँले वान अन वान भेटघाट पनि गरिराख्नु भएको छ नेताहरूलाई होइन ल अब तपाईँको चाहिँ विधिसम्मत रूपमा मिल्ने कुरामा हामी फ्लेक्सिबल छौँ भनेर चाहिँ अब के भन्छन् पार्टीले संस्थापन पार्टीका नेताहरूले भनिराख्नु भएको छ तर नमिल्नुपर्ने कारण चाहिँ के हो भने चाहिँ के भन्छ नि यहाँ प्रश्न यहाँनिर हो अब मलाई के लाग्छ भन्दाखेरि तपाईँको चाहिँ अब उहाँहरूको यो बाहनाको पछाडि हेर्नुहोस् अब राजनीतिक हो भने यसको राजनीतिक बाहना हो भने यसको तपाईँको समयले यसको पर्दाफाश गर्नेछ होइन भने कानुनी लडाइँ हो भने कानुनी लडाईँ लडिसकेका हो होइन एकपटक तपाईँ दुई दुईवटा तिन तिनवटा तपाईँको छैन हेर्नुहोस् कार्यकर्ताबाट अनुमोदन भएको अनि निर्वाचन आयोगले तपाईँको चाहिँ अब ऊ गरिसकेको अध्यावधि गरिसकेको सर्वोच्चलाई तपाईँको फैसला गरिसकेको विषयलाई पुनः उहाँहरूले तपाईँको सबै फेरि झगडाको विषय कानुनी क्वेसन फेरि रेज गर्नु अनि अर्को तपाईँको चाहिँ नैतिक रूपमा पनि हेर्ने हो भने हेर्नुहोस् पार्टी नमिलाउने खेल सुरुवातदेखि नै तपाईँको चाहिँ अहिलेको आदरणीय नेता पूर्णराज दाई जो कार्यभार सभापति हुनुभयो उहाँले नै तपाईँको यस्तो जिम्मा लिनुपर्छ भन्ने मेरो भनाइ हेर्नुहोस् यदि उहाँले 48 दिनसम्म केन्द्रीय कार्य समितिको बैठक लम्ब्याएर बस्नुको सट्टा विशेष महाधिवेशनमा तपाईँको छ नि जुन कार्यकर्ताको प्रोरोगेटिभ राइट छ तपाईँको छ नि अधिकार छ त्यो अधिकारलाई प्रयोग गरेर तपाईँको विशेष महाधिवेशन माग गरिसकेपछि त्यो विशेष महाधिवेशनको सन्दर्भमा तपाईँको छ नि उहाँहरूले एउटा निर्णयमा पुग्नुपर्ने होइन र उहाँहरूलाई शंका लाग्छ भने तपाईँको चाहिँ हस्ताक्षर भेरिफाई गर्न सक्नुहुन्थ्यो होइन अनि तपाईँको भेरिफाई गरिसकेपछि तपाईँको एउटा निर्गोल निस्कन्थ्यो त्यसपछि अब त त्यत्रो कार्यकर्ताको तपाईँको मागलाई 54% बहुन आफैमा 54% बहुमत हो हेर्नु 40% व्यवस्था भएको भए तापनि 54% हस्ताक्षर पेश गरिसकेपछि तपाईँको त्यसलाई सम्मान गर्नु पर्दैन कार्यकर्ताको मागलाई तपाईँको चाहिँ नजरअन्दाज गरेर तपाईँको हुकुमी शैलीमा तपाईँको पार्टी चलाएर तपाईँको चाहिँ पेल्दै लैजान्छु भन्ने तपाईँको सोच होइन यो त्यो जबसम्म त्यो सोच परिवर्तन हुँदैन नि तबसम्म तपाईँ एकताको वातावरण बन्दैन कि
10: हस् भक्सलालजी यहाँको महत्वपूर्ण समयका लागि बयानलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुन्थ्यो नेपाली कंग्रेसका युवा नेता भक्सलाल तामाङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछौं
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी
12: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
12: धार्मिक महोत्सवका आकर्षणहरू
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
12: कथा सहितको झाँकी गीति नाटक
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन
12: सन्ध्याकालीन श्रृंगारिक महाआरती
13: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु

0: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल 98560443।
1: कारवाही गर्न सकेको छ त्यस कारणले जनताहरू यति पनि भयावह अवस्थामा पुगेको छ कि यति मात्र होइन तपाईँले चाहिँ अघि मात्रै पनि उल्लेख गर्नुभयो चाहिँ राष्ट्रियताका कुरा गरौँ भने हेर्नुभयो भने आज सुस्थ लगायत होइन चाहिँ सयौं ठाउँमा होइन भारतीय पक्षबाट निचिएको छ चाहिँ डिपुले कालापानी चाहिँ त्यहाँमाथि यस्तो चाहिँ अभाव यस्तो चाहिँ दयनीय भइरहेको अवस्थामा नेकपा एमाले र नेकपा एमालेसँग जोडिएका हाम्रा सबै युवा संघ अथवा हामी युवा पंक्तिहरू ठिक यसैमा केन्द्रित छौँ। सरकारले गर्न पर्ने कामहरू नगरेको कारणले हामीले सीमा रक्षाको लागि हामीले सीमा स्तम्भहरू निर्माण गरिराखेका छौँ। त्यहाँ गएर हामीले खबरदारी गरिराखेका छौँ हामी एक इन्च मिल्दैनौँ एक इन्च पनि मिल्न दिँदैनौँ भनेर हामीले त्यहाँ खबरदारी गरिराखेका छौँ भने बजारमा कालो बजारी चाहिँ गर्नेहरूलाई कारवाहीका निमित्त हामीले खबरदारी गरिराखेका छौँ। यति मात्र होइन आज जहाँ जहाँ अभाव र समस्या सिर्जना भइराखेको छ त्यो तत्काल नियन्त्रण गर्न पर्यो तत्काल जनतालाई राहत हुने कार्यक्रम ल्याउनु पर्यो भनेर हामीले सरकारलाई खबरदारी गरिराखेका छौँ। नेकपा एमाले हामी युवाहरू यो कुरामा हामी चाहिँ यो कुराको अगुवाई गरिरहेका छौँ त्यसकारणले हामी एकदम अग्रभागमै छौँ।
2: होइन हिजो देश भ्रष्टाचारीमा चाहिँ लिप्त भयो होइन धेरै मान्छेहरूले चाहिँ देशमा अराजकता ल्याए राजनीतिक दलहरू पनि शुद्धिकरण हुन सकेनन् सप्रिन सकेनन् जनताका घाउका मलम हुन सकेनन् भनेर चाहिँ जुन व्यवस्था परिवर्तन भएको छ अहिलेको अवस्थामा जुन राजनीतिक दल चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन भएको छ यो सबै कुराहरू हेर्दाखेरि तपाईँहरूको साथ र समर्थन सरकारलाई भन्दा पनि आलोचना मात्र धेरै भयो भन्दै आइरहेको छ नि त होइन
1: त्यसो होइन नेकपा एमाले सधैँ काममा आधारित भएर समर्थन र आलोचना गर्ने हो। सय दिन नपुग्दासम्म नेकपा एमाले सरकारको कामलाई पर्खर हेरेको नीतिमा रहेर त्यो पिरियडमा कहिले पनि सरकारको कामलाई आलोचना गरेन होइन मौन समर्थन जस्तो गरिकन बस्यो। तर त्यसपछिको समयमा हेर्नुभयो भने एउटा कुनै पनि कामहरू चाहिँ आज जनताले राहत अनुभूति हुने खालको कामहरू हुन सकेको छैन। चुनावभन्दा अगाडि जनताले गर्नुपर्ने सबै कामहरू अनलाइनमा बसेर होइन अनलाइनमा कामहरू सम्पन्न हुन्छ घर घरमै सेवा सुविधा प्राप्त हुन्छ भनेर चुनाव अगाडि होइन घोप्रो खुच्चै गरी पाइने नारा लगाएर
2: सिलिन्डरको लाइन त घरसम्म छुन सके थालिसके नि त
1: एउटा मात्र भन्नुहोस् आज एउटा मात्र भन्नुहोस् आज कहाँ कुन सेवा चाहिँ घरसम्म प्राप्त भएको छ कुन जनताले कहाँको जनताले कुन जिल्लाको कुन टोलको कुन मान्छेले
2: घर घरमा पासपोर्ट ल्याउने आयो के अरे यो सरकारको लक्ष्य छ होइन
1: म यो एकदम प्रख्यात मिडिया मार्फत नै म सरकारलाई तपाईँ मार्फतै सोध्न चाहन्छु क्या कुन जिल्लाको कुन चाहिँ पालिकाको कुन वडाको कुन मान्छेले
2: कालो बजारी गर्न खोजिएको छ सरकारले सुलभ मूल्यमा सुलभ तरिकाले ग्यास वितरण गरिरहेको छ भन्ने कुरा आइरहेछ नि त
1: छैन। आज पनि म बजारमै पुगेको थिएँ चाहिँ म अहिले यति बेला पश्चिम चाहिँ नेपालको नेपालगञ्ज भन्ने सहरमा छु होइन अब आज पनि
2: नेपालगञ्जमा पनि समयमा ग्यास पाइएको छैन ग्यासको अभाव छ
1: अभाव छ लाइन लाग्नुपर्ने
2: लाइन लाग्नुपर्छ
1: अभाव छ त्यति मात्र होइन आज चाहिँ विद्युत यति चाहिँ कटअप भइराखेको छ
2: बिजुली पनि छैन टाइममा बिजुली छैन नेपालगञ्जमा यतिखेर नारायण घरतीजी
1: हिजो यही समस्या हिजो यही समस्या
2: बिजुली कति घन्टा आउँछ नेपालगञ्जमा अहिले कति घन्टा बिजुली जान्छ ठ्याक्कै भन्नुहोस्
1: अब झन्डै 8-10 घन्टा चाहिँ त यहाँ चाहिँ अब यो विद्युतको अवरुद्ध हुने
2: भने 10 घण्टा चाहिँ विद्युत अवरुद्ध हुन्छ, राति पनि अवरुद्ध हुन्छ नेपालगञ्ज विद्युत
1: एकदम
2: दिउँसो पनि जान्छ, दिउँसो पनि बत्ती जान्छ नेपालगञ्ज
1: दिउँसो मध्यरातमा पनि विभिन्न समय
2: त्यहाँ त राजसभाका सांसद खगेन्द्र सुनार भन्ने एकजना व्यक्ति छन् नि त, खगेन्द्र सुनार छैन नि त्यहाँ नेपालगञ्जमा
1: अहिले यो
2: सुनारले त राजसभाको धेरै ठुलो बचाउ गर्दै हिँडिरहेको देख्छु म त, विद्युत कटौती हुन्छ र नेपालगञ्जमा पनि नारायण घर
1: यो जिल्लामा यहाँका जनताहरूले तिनै नेताहरूलाई के गरिरहेका छन् त भन्दा पनि
2: तपाईँले खगेन्द्र सुनारलाई फोन गर्नु भएन त्यहाँ विद्युत किन गयो भनेर त्यसो भए
1: होइन, मैले कुनै आमुख एउटा व्यक्तिलाई एउटा चाहिँ मान्छेलाई फोन गर्ने मैले त्यो चाहिँ इच्छा राख्दिनँ
2: होइन, विद्युत त अनि विद्युत कटौती हुँदाखेरि त्यो 40 डिग्री टेम्परेचरमा मान्छे त पाक्छ नि त नेपालगञ्जमा
1: हो, अत्यन्तै कष्टपूर्ण चाहिँ जीवनयापन यताको जनताहरूले व्यतीत गरिरहनु परेको छ, तर यहाँबाट जितेका मान्यहरू यहाँ जनताको समस्या समाधान गर्ने गुनासो सुन्ने अवस्थामा हुनुहुन्न, त्यस कारणले यहाँका जनताहरूले अब खबरदारी स्वरूप हिजो चाहिँ केही घण्टा मात्रै प्राविधिक कारणले चाहिँ जाँदा हिजो कुनै आमुख नेतृत्वप्रति अथवा पार्टीप्रति साँसेर जोडेर चाहिँ आलोचना गर्ने गरिन्थ्यो भने अहिले योजनाबद्ध ढङ्गले घन्टौँसम्म चाहिँ
2: तपाईँ ठ्याक्कै भन्नुहोस् है जनतालाई फेरि तपाईँले झुटा बोल्न मिल्दैन है नारायण घरतिर,
1: मैले भनेको कुरा होइन, मैले भनेको कुरा होइन, यहाँ चाहिँ अब भइराखेको कुरा यहाँ देखिएको कुरा आठ दस घन्टा यो एरियामा यो चाहिँ नेपालगञ्ज भन्दै एउटा पश्चिम एरियामा
2: नेपालमा
1: झन्डै चाहिँ 8-10 घन्टा यहाँ चाहिँ विद्युत अवरुद्ध भइरहेको छ, तर यहाँ चाहिँ मान्ने सांसदहरू यहाँको जनताको आवाज सुन्ने यहाँका चाहिँ अब यो जिल्ला म विशेष त 3 निर्वाचन क्षेत्र त्यसमा 2 निर्वाचन क्षेत्र चाहिँ अब अहिलेकै सरकारले सरकारका मान्ने सांसदहरूले प्रश्न गर्नुहुन्छ भने एकजना अब नेकपा एमालेसँग जोडिएको मान्ने सांसद हुनुहुन्छ, अब मूलत के हो त भन्दा यो सरकारको चाहिँ ध्यान आकृष्ट हुने चाहिँ विषय हो, त्यस कारणले यो सरकारले समस्याको समाधान गर्नुपर्ने विषय यतिखेर नगरेर जनताले दुःख पाइरहेका छन् समस्या चाहिँ
2: यतिखेर नेपाली बस धेरै जनताले सुनिरहनु भएको छ, तराईका जिल्लामा झ्याप झ्याप बत्ती गइरहेछ होइन,
1: यो समस्या भएको हुनाले
2: आलोचना सुनिरहेन नि त नानीले गर्दैजी, त्यसो भए पहिला त तपाईँ आलोचना गर्नुहुन्थ्यो होइन, अहिले त आलोचना सुनिरहेन नि त होइन,
1: अब यस्तो छ अब यो कस्तो भने अब भर्खर नेपाली जनताहरूले जानेर नजानेर माया गरेर भोट दियो हो, एउटा गाउँघरतिर उखान छ नि सर, अब एउटा चाहिँ केटाले एउटा केटीले केटालाई माया गर्यो अब बिहे भयो, अब भन्दा चाहिँ केही समयले गर्दै चाहिँ केही कारणले चाहिँ समस्या भयो भने चाँडै प्रकट गर्न त सक्ने अवस्था हुँदैन नि त, त्यस्तै अहिले नेपाली जनताले के गर्यो भन्दा जानी नजानी के गर्यो भन्दा भोट दियो, अहिले नै त्यो राष्ट्रपति पार्टी अथवा त्यो सरकारले आलोचना गरिहाल्न बाहिरमा खोलिहाल्न अलिक सकिराखेको स्थिति जस्तो देखियो, भित्रभित्रै चाहिँ धारे हात लाएर गाली गरिरहेको,
2: हिजो पनि देश त राम्रोसँग बन्न सकेन, त्यसमा चाहिँ भ्रष्टाचार भयो, बेतिथि भयो, कुशासन भयो, गठबन्धनका नाममा चाहिँ अपवित्र गठबन्धन भयो, यो त स्वीकार्नुहुन्छ नि त होइन, त्यतिखेर पनि
1: यो सरासर झुट तर्क हो, फगतको तर्क हो, हिजोका दिनमा के काम भएन एउटा भन्नुहोस् त, हिजोका दिनमा सबै भयो, हिजो विकासका चाहिँ क्षेत्रमा हेर्नुभयो भने चाहिँ अद्वितीय विकास भएको छ होइन, अब हिजो चाहिँ आर्थिक

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9855-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी बैंक सँगै आफ्नै भवन, तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिका महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघ आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरूबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नु रहेको जनाइएको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो। आज विभिन्न 7 संसदीय समितिको बैठक बस्दैछ। पूर्व तयारी अनुसार अर्थ, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। यस्तै महिला तथा सामाजिक महिला समिति, सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान 11 बजे अर्थ समिति बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका काम कारवाही, वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, सुको समस्या एवं चुनौती र आयोगको सिफारिश कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ। नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइम नै सुन्न सक्छन्। प्रहरी प्रवक्ता अवि नारायण काप्लेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनुभयो। जो व्यक्ति जगन्य अपराधमा संलग्न छन् वा फरार छन्, उनीहरूको कोसँग के कुरा भइरहेको छ भन्ने सुन्नुपर्ने हुन सक्छ, उहाँले कान्तिपुरसँग भन्नुभयो। त्यसैले प्रहरी अनुसन्धानलाई प्रविधि मैत्री बनाउनका लागि रणनीतिक योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेका छौं। विगतमा देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई यही अधिकार दिन खोजिएको थियो। एमाले र तत्कालीन माओवादी एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला 2076 सालमा राष्ट्रिय सभामा दर्ता गरिएको नेपाल विशेष सेवा विधेयक एवं विधेयकमा पहिलोपटक यो विषय समेटिएको थियो। यो विधेयक 2077 राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभा पठाएको थियो, तर यस्तो व्यवस्थाले नागरिकको गोपनीयताको हक हनन हुने भन्दै व्यापक विरोध भयो। त्यसपछि यसलाई अघि बढ़ाइएन। पछि ओली नेतृत्व सरकारकै पालामा 2082 सालमा नागरिकका फोन कल, म्यासेज, भिडियो लगायतका सामग्री निगरानी, अनुगमन, ट्यापिङ गर्न मिल्ने व्यवस्था सहितको राष्ट्रिय गुप्तचर तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन खोजिएको थियो। विधेयकको मस्यौदामा अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभए र त्यस्तो सूचना तत्काल संकलन नगरे मुलुकलाई हानि नोक्सानी हुनेमा अनुसन्धान महानिरीक्षक विश्वस्त भए संदिग्ध व्यक्ति संघ संस्थाबाट संचार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी वा अनुगमन वा इन्टरसेप्सन गरी त्यस्तो अभिलेखीकरण गर्न आफ्नो प्रत्यक्ष निगरानीमा मातहत अधिकारीलाई लिखित आदेश दिन सक्ने भनिएको थियो। गाँजा खरिदका लागि पैसाको विषयमा विवाद भएपछि लमजुङको राईनाश नगरपालिका 6 फुलबारीमा 75 वर्षीय वृद्धा काली सार्की को हँसिया प्रहार गरी विवश हत्या भएको खबर छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका 48 वर्षीय प्रेम अछामीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन 23 गते बेलुकी करिब 9 बजेको समयमा आरोपी अछामीले गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद भएपछि वृद्धाको घरमै रहेको हँसियाले घाँटी काटी हत्या गरेका थिए। हत्या गरेपछि उनले मृतक सार्कीले शरीरमा लगाए करिब 50 लाल तौल बराबरको सुनका घर गहनासँग लुटेर भागेको अनुसन्धानबाट खुलेको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्ले तनहुँ आउँदै हुनुहुन्छ। अर्थमन्त्री भएपछि वाग्ले आज पहिलोपटक गृह जिल्ला तनहुँ आउन लाग्नु भएको हो।
तनहुँ भ्रमणका क्रममा उहाँले दमौली आम्बुखरी डुमरी लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको राजसभा तनहुँका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार स्थानीय तहमा भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बढ़ी मालिका नगरपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएको हो। भूमि ब्याङ्क मार्फत स्थानीय तहका बाँझो तथा स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यस बापत जग्गा धनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ। मन्त्रालयका अनुसार भूमि ब्याङ्कले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ।

तनहुका विभिन्न संघ संस्थाले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहु मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराएका छन्। व्यास्तिन निवासी माधव प्रसाद अधिकारीले ग्यास आपूर्ति सहज बनाउन माग गर्दै साउन 25 गतेदेखि व्यास्तिन स्थित अनसन चोकमा शुरू गरेको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघ संस्थाका प्रतिनिधिले ध्यान आकर्षण पत्र बुझाएको जनाइएको छ। यसैबीच खाना पकाउने ग्यासको सहज आपूर्ति हुनुपर्ने माग राख्दै अनसनमा बसेका दमोलीका अधिकारी अनसन तोड्नु भएको छ। सोमबारदेखि अनसन बस्नुभएका अधिकारी हिजो सहमति भएपछि अनसन तोड्नु भएको हो। जिल्लामा पछिल्लो समय खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनु पर्ने माग राख्दै अधिकारी अनसनमा बस्नु भएको थियो। उहाँले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै अनसन शुरू गर्नु भएको थियो। अनसन तोडान क्रममा सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीले अधिकारीलाई जुस खुवाउनु भएको थियो। शुक्लागन्धकी नगरपालिका 5 बेलचत्रमा संचालनमा रहेको खैरिनटार उपवितरण केन्द्रलाई पूर्ण क्षमताको शाखाको रूपमा स्तरोन्नति गर्न माग गरिएको छ। शुक्लागण्डकी नगरपालिकाले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीसँग भेट गरी उपवितरण केन्द्रको स्तरोन्नतिसँगै जीर्ण विद्युत पूर्वाधारको मरमत तथा फेरबदल गर्न आग्रह गरेको हो। नगरपालिकाका अनुसार विद्युत पोलहरू काठका तथा जीर्ण अवस्थामा पुगेका छन्। नाङ्गा तथा कच्ची तारका कारण पटक पटक विद्युत सेवा अवरूद्ध हुनुका साथै स्थानीय जीवधन र भौतिक सुरक्षामा समेत जोखिम बढ़ेको जनाएको छ। यस्तै ट्रान्सफर्मरमा समेत समस्या देखिएको नगरपालिकाले जनाएको छ। नियमित भरपर्दो र सुरक्षित विद्युत सेवा उपलब्ध गराउन खैरिनटार उपवितरण केन्द्रको तत्काल स्तरोन्नति आवश्यक रहेको भन्दै नगरपालिकाले मन्त्रालयसँग आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो। कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिले पालिकालाई सीमांकन पुनरावलोकनका लागि प्रस्ताव म्याद थप गरेको छ। गाउँपालिका नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित समितिले मंगलबारबाट 7 दिन म्याद थप गरेको हो। यसअघि गएको साउन 11 गते 15 दिनभित्र प्रस्ताव पठाउन भनिएको थियो। यो अवधिका कास्कीका 5 मध्ये 1 अन्नपूर्ण गाउँपालिका मात्रै प्रस्ताव प्राप्त भएको छ। अन्नपूर्ण गाउँपालिकाले 2 वडा थप गर्न प्रस्ताव पठाएको छ। बाँकी 4 पालिकालाई प्रस्ताव पठाउन 7 दिनको म्याद थप गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने 7 व्यक्ति र उनीहरूले प्रयोग गरेका 7 ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको खबर छ। बिना अनुमति अवैध रूपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसार पसार गरेको आरोपमा ती सवारी साधनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रण लिएको हो। उनीहरू जोमसोङ कोर्ला सड़क खण्ड अन्तर्गत मुस्ताङको बारागुम मुक्ति क्षेत्र गाउँपालिका 4 स्थित एक्लीभट्टी नजिकको कालीगण्डक नदी बगरमा अवैध रूपमा बालुवा उत्खनन गरी ओसार पसार गर्दै थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगर स्थित घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा भएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृतकमा विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 वर्षीय दीपक बरुवाल रहेको बताइएको छ। घाइतेमा गौरी गंगा नगरपालिका 5 31 वर्षीय सुरेन्द्र विक रहेको जनाइएको छ। पहिरोमा बेपत्ता भएका बरुवालको प्रहरी नेपाली सेना सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीयवासीको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। विकलाई घाइते अवस्थामा उद्धार गरी तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक सागर तिमिचनाले जानकारी दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। स्थानीय जातको कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका 1 कोदो खेती शुरू गरिएको छ। गण्डकी प्रदेशका 11 जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बिउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलोपटक 30 रोपनी जमीनमा कोदो खेती शुरू गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो। पछिल्लो समय कोदोको माग बढ़दो क्रममा छ। उहाँले भन्नुभयो कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिश गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ। बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेष गरी कृषि प्राविधिक कर्मचारी बिउ उत्पादक समूह सहकारी व्यावसायिक कृषकलाई बिउ उत्पादन गर्न आइपर्ने समस्या रोग किरा मल खाद्य प्रशोधन तथा बजारीकरण सम्बन्धमा प्रयोगत्मक ज्ञान समेत दिने गरी अगाडि बढ़ाइएको जानकारी दिनुभयो।
वर्षातसँगै सर्पदंशका घटना बढ़दै गर्दा देशभरका अस्पताल र सर्पदंश उपचार केन्द्रमा सर्पदंश विरूद्धको एन्टी स्नेक भेनमको चरम अभाव भएको छ। एन्टी स्नेक भेनम प्रतिविष अभाव हुँदा विषालु सर्पले डसेका समय बिरामीको ज्यान जोखिममा परेको छ। सम्बन्धित निकायले समयमै जीवन रक्षक एन्टी स्नेक भेनम उपलब्ध गराउन नसक्दा सर्पदंश उपचार केन्द्र र अस्पतालका स्वास्थ्यकर्मी गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचार गर्न कठिनाई भोगिरहेका छन्। हामीसँग एन्टी स्नेक भेनमको एक डोज पनि बाँकी छैन। प्रदेश अन्तर्गतका अस्पताल र सर्पदंश उपचार केन्द्रहरूमा पनि आपूर्ति गर्न सकिएको छैन। मध्य प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी उज्जवल यादवले जनकपुरबाट टेलिफोनमा भन्नुभयो। पछिल्ला दिनमा विषालु सर्पको दशैका घटना उल्लेख्य रूपमा बढ़ेका छन्। तर स्वास्थ्य संस्थालाई उपचारको लागि वितरण गर्न हामीसँग एन्टी स्नेक भेनम छैन। गर्मी र वर्षामा नेपालमा सर्पदंश घटना र त्यसबाट हुने मृत्यु बढ़ने गर्दछ। यो वर्ष वैशाख गते यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना अस्पताल भर्ना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

0: अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि भवनहरूभित्र र भग्नावशेष मुनि फँसेका जीवित व्यक्तिहरूको उद्धारका लागि उद्धारकर्मीहरू तीव्र गतिमा काममा खटिएका छन्। भूकम्पमा परे मृत्यु हुनेको संख्या 180 पुगेको पुष्टि भएको छ, जसमध्ये अधिकांश काली र परियारा शहरका छन्। सोमबार बिहान 7:34 बजे गएको 7.74 म्याग्निच्युडको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौं माइलसम्म फैलिएको विशाल क्षेत्रमा महसुस गरिएको थियो। मंगलबार पनि यसका पराकम्पनहरू महसुस भएको जनाइएको छ। आधिकारिक मृतक संख्या 181 भए पनि स्थानीय अधिकारीहरूबाट संकलित तथ्याङ्कले यो संख्या अझै बढ़ी, सम्भवत 240 भन्दा बढ़ी हुन सक्ने देखिएको छ। राष्ट्रपति एर्बोलाडो डे ला एस्प्रिएलाले संकटकालको घोषणा गर्नुभएको छ। सबभन्दा बढ़ी प्रभावित शहरहरूमध्ये एक परेइराबाट मंगलबार पछिल्लो जानकारी दिँदै राष्ट्रपति एस्प्रिएलाले मृतक बाहेक करिब 2600 मानिस घाइते भएको र करिब 200 जना अझै बेपत्ता रहेको बताउनुभयो। उहाँले 1100 भन्दा बढ़ी घरहरू ध्वस्त भएको र 8000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको जानकारी दिनुभयो। सोमबार रातदेखि मंगलबारसम्म परेइरा र काली जस्ता शहरहरूमा अधिकांश मानिसहरू घर ध्वस्त भएको कारण वा थप संरचना भत्किने डरले रातभर घर बाहिरै बस्न बाध्य भएका छन्। खेल समाचार। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल तेक्वान्तो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेको खबर छ। गएको साउन 21 25 गतेसम्म छुन छान्दोको गेउमा सान रंगशालमा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेमबहादुर लिम्बूले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेको जनाइएको छ। प्रेमबहादुर लिम्बू र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेको जनाइएको छ। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुभएको छ। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उहाँको प्रेमिका जर्जिना रेड्रिगेजले हिजो पोर्चुगलको कास्का इचमा निजी तथा नागरिक समारोहबीच विवाह गर्नुभयो। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका 5 सन्तानको समेत उपस्थिति थियो। रोनाल्डो र रेड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोका अघिल्लो सम्बन्धबाट एक छोरा रहेको जनाएको छ। उनीहरूका जुम्लिया सन्तान इवा मारिया र माटेउ 9 वर्षका र छोरी अलना 8 वर्षकी र छोरी बेला 4 वर्षकी हुन्छ। रोनाल्डो जुनियर 16 वर्षका हुनुहुन्छ। विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफू रेड्रिगेजले विवाहको औठी लगाएको हातको तस्वीर साझा गर्दै सी लभजी लेख्नु भएको छ। अवस्थ हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू:
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी, गीति नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560-55-77।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563943952 र 98066।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा। शुक्ला कृषि सहकारी।

0: लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9664453031।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856038 9841656।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
13: सम्पर्क 0564142121, मोबाइल 9856035921।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: हजुर, दान गरौ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्लागण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल साउन महिनाको 27 गते बुधबार ईस्वीसम्म 2026 अगस्त 12 तारिक सुखसम्म 1946 नेपालसम्म 1148 आज असार कृष्ण पछिको औषधि तिथि, श्रावण कृष्ण पछिको औषधि तिथि, आज अन्तर्राष्ट्रिय युवा दिवस। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 बजे तपाईँले राष्ट्रसँग विभिन्न मंगलधनहरू सुन्नुभयो। 5:55 भक्तिगी संगीतहरू, 5:55 शुक्लागण्डकी समाचार, 6:00 36:00 कार्यक्रम, 7:00 नेपाली भयो, 7:00 शुक्लागण्डकी समाचार, 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:48 तपाईँ सुनिन्छ कार्यक्रम सुखद बिहानी, 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:10 गम्बेसीको भाका, 10:15 शुक्लागण्डकी समाचार, 10:12 अहिले शुक्लागण्डकी, 12:12-15 नेपाल खबर, 12:15 नेपाल गीत संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:00-7:00 लोक चौतारी, 6:00-6:30 नेपाल दर्पण, 37:00-7:00 भाषा भाषाको गीत संगीतहरू, 7:00-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 विनय गीत संगीतहरू, 8:00-8:30 भूजल भाषाको कार्यक्रम, 8:45-9:00 विभिन्न नेपाली सेवाको साझा पक्क, 9:10 विभिन्न गीत संगीतहरू, 10:10-10:15 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार बसी आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछ। यहाँ थियो आज मैले प्रसारणे कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी बच्चा नेपाल भएको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट मेष राशिमा चेचु चेचो लिलु लेलु विगतको निर्णयले कहाँ आम बिग्रन सक्छ भने गर्गृह स्थितिमा समस्या आउन सक्छ। असमझदारी बन्नुका साथै काममा बाधा पुग्ने छ। महत्वाकांक्षी योजना गुप्त राखेर अघि बढ्नुहोला। वृष राशि, वृषासनमा भावी भूभेव सहयोगीहरूले राम्रो साथ दिए पनि रोकिएका कामहरू र नयाँ कामहरू गर्ने सुरुवात छ। उद्योग र व्यापारमा विशेष फाइदा हुन सक्छ। आमदानी बढ्नेछ भने कर्मयोगले उचित प्रतिफल दिनेछ। धनार्जन गर्न मौका मिल्नेछ। मिथुन राशि, मिथुन राशिमा काकेको घङ्गा सकेको हो। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छ। सोचेको कामहरू समयमा सम्पादन गर्न नसकिनेछ। सहयोगी वा हितैषी जनले समेत आफ्नो कमजोरीको टिप्पणी वा गुनासो गर्न सक्नेछन्। बोलीको गलत अर्थ लाग्ने हुँदा विवाद उत्पन्न हुने सम्भावना छ। मान सम्मानमा आघात पुग्न सक्छ। कर्कट राशि, कर्कट राशिमा डाडी डुडेडो आफन्तको साथले साझा गर्नेछ। स्वदिष्ट भोजनको आनन्द प्राप्त हुनेछन् भने परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा मान सम्मान प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ भने नयाँ काम अग्रसर भइनेछ। प्रेम र मित्रताको बन्धन कस्नेछ। हडबडिने स्वभावले काम बिग्रन सक्छ। सिंह राशि, सिंह राशिमा मामी मुमे मटाटी टुटे अवस्थाको खोजीमा केही तोडतोड गर्नु पर्नेछ भने खर्च बन्नुका साथै अर्थभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुने र सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा उष्ण पुग्नाले चुनौती झेल्नु पर्ला। उसेरका साथ काम लिनुपर्ने छ भने साथीभाइहरूको पछि लाग्दा समझदारी बन्न सक्छ। कन्या राशि, कन्या राशिमा टोपा पेपु साँड छापेको व्यावसायिक काममा राम्रै फर्क मान्न सकिनेछ भने लामो समयदेखि रोकिएका कामहरू बन्नुका साथै आमदानीका स्रोतहरू समेत बढ्नेछ। नयाँ कामहरू फेला पर्ने र कृषि पशुपालनमा आमदानी बढ्ने समय सक्नुपर्ने रकमहरू पनि हात लागी हुनेछ। तुला राशि, तुला राशिमा र रिरु रेरो ताती रुदे आफ्नो प्रभुत्व जमाउन सकिनेछ भने दामी नाम प्रतिष्ठा कमाउने बेला छ। भूमि वाहन पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ भने प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। वृश्चिक राशि, वृषासनमा सेतो नानी नो नेनो या यो स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला जिम्मेवारी बढ़िरहनेछ भने सहयोगको आशा देखाउने बाटै ढोका हुन सक्छ। अरूका काममा समय बित्नेछ भने समय अनुसार काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। धनुराशि, धनुराशिमा यो भविभु धपा धबे आजको प्रयत्न निष्फल जस्तै होला। दौडधुप श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ भने न्यून उपलब्धिमा चित्त उब्जाउनु पर्ने समय छ र नयाँ कामहरूमा हात हाल्न केही समयहरू पर्खाउनु पर्नेछ।
आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। मकर राशि, मकर राशिमा चाहिँ भुज देखेको केहीको लागि केही विवादमा पर्ने योग छ, सतर्क रहनुहोला। व्यवसायको यात्रा सम्भावना छन् भने प्रशस्त हुनेछ। प्रेमको बन्धन कस्तो छ भने दाम्पत्य जीवनमा सुख तथा समृद्धि भने देखिन्छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको सासे सुसे सोध प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने रोग र शत्रुबाट छुटकारा मिल्नेछ। मुद्दा मामिलामा विजय भइनेछ भने अधिकारका लागि केही संघर्ष गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। सचेत रहँदा धन अरू घाटमा जानबाट जोगिनेछ। अन्तिम मिन्दासी, समयको कतिलाई पछाउन सक्दा अलि दुःख पाइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पुर्याउन सकिनेछ। प्रतिस्पर्धीहरूले पुरुषार्थी काम गर्ने हिम्मत गर्नलाई पनि संगत र खानपानमा सावधान रहनुहोला। राशिफलमा जस्तो भनेर पनि भाग्यमा भन्दा गरौं विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ नै शुभ बित्नुहोस्। तपाईँहरूको आजको राशिफल पछि नेपाल सम्बन्धीको शुभकामना।

हजुरले 2023 साउन महिनाको 27 गते बुधबार तपाईँको जन्मदिन परेको छ। तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले हात जारी गरेर तपाईँले इच्छा गर्नुहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। यता हामी सुमित दाजुभाइ साथीसँगै आफ्नो दर्शकको जन्मदिन परेको छ। हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको कार्यक्रममा सहयोग पाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँको माझमा पनि उपस्थित हुने नै छ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ निष्कृत होस्। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सिंह चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सिंह चाँदी पसल।
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
9: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
8: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलगङ्गा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
9: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161969, 9067625229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9087769142।
11: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटानिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26060 हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटानिक गोमगोबु बस्तार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825352773।

0: त्यसो आमा चाहिँ कहाँबाट चलेको
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमै छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594530
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्डफुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुक्खा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास ब्याङ्क सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625 14 377 र 98 560 44 343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 BP चोक
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
13: तर महँगो होला नि
12: छैन बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
14: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
14: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
15: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635 414 411 मोबाइल 98 560 22 938 र 98 028 22 938
16: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 560 33 398 र 98 465 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
17: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
18: होइन कति पुन मोबाइल भन्दै कराएको
17: दुईवटामा भरपर्दो मोबाइल युपिआई गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
18: कहाँ छ पुन मोबाइल
17: यो दुईवटामा तरकारी पसलको आदैमा छ
18: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
17: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मोबाइल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
18: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 191 74 888 र 98 448 48 000
19: दाई एक बिहानी झोला बोकेर कति जान लागेको
20: घरेसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
19: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
20: त्यस्तो भए सँगै जाउँ न त दोलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
19: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री
13: सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
21: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
22: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560828587।
23: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
24: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
25: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
26: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
27: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
28: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
29: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट,
28: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
30: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
31: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
32: ओमकार
31: अनि पण्डित पनि तिमीले चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
32: ओमकार
31: अनि घरमा पूजा सामग्री पनि छैन भने
32: ओमकार
31: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
32: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइरहे लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
31: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
20: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
33: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
33: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
33: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
34: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: कसरी प्रयोग गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ. जस्तो उदाहरणको लागि चाहिँ मैले अघि यहाँलाई भने क्लाइमेट स्मार्ट एग्रिकल्चर, त्यो भर्मी कम्पोस्टिङ सिकेको किसानले चाहिँ आफ्नो खेतमा प्रयोग गर्न सक्नुभयो, अनि अरू आफ्नो अरू साथीभाइ किसानहरूसँग पनि त्यो ज्ञान बाँड्न सकिन्छ, र पछि त्यसैलाई पनि आफ्नो अन्टरप्राइजमा रूपान्तरण गर्न सकियो नि त. सो त्यस्तै गरेर क्लाइमेट एजुकेशनमा पनि सहभागी भएको युवा पछि गएर स्कूल लेभलहरूमा क्याम्पेनहरू अर्गनाइज गर्ने, अवेरनेस प्रोग्रामहरू, अनि स्थानीय अब मानव चितवनको लागि ठिक हुने इन्भाइरोमेन्टल इनिसिएटिभ यहाँ आएर यहाँ ललितपुरमा त त्यो काम नगर्न सक्ला होइन. सो त्यसको लागि चाहिँ आफ्नै स्थानीय इन्भाइरोमेन्टल इनिसिएटिभ बनाउन उहाँहरू नेतृत्व लिनुभएको छ. अनि हाम्रो स्कूलमा गएर प्रोग्राम गर्दा फेरि पनि विद्यार्थी र शिक्षकलाई चाहिँ क्लाइमेट रिस्क बुझ्ने मात्र होइन, त्यसलाई प्र्याक्टिकली कम्युनिटीमा चाहिँ गएर एक्सनमा रूपान्तरण गर्ने दिशामा पनि काम गरेको देखाएको छ. सो पार्टिसिपेन्टदेखि लिएर लिडरसम्मको यात्रा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ. जस्तो सशक्तिकरण इम्पावरमेन्टको वास्तविक अर्थ पनि त्यही हो नि त. सो कुनै कार्यक्रम सकिएपछि त्यो व्यक्तिले आफ्नो समाजमा गएर के ज्ञान बाँड्छ, उसले आफ्नो डेली लाइफमा के चेन्ज लिएर आउँछ भन्ने
3: त्यो सशक्तिकरण अथवा त्यो विकासको लागि चाहिँ युवा स्वयं जागरूक हुनु बढी आवश्यक छ कि उसलाई सहयोग गर्ने संघ संस्था सरकार जो भनौँ उसको साथ चाहिँ बलियो हुनुपर्छ अथवा युवा पनि स्वयं
2: त्यसको लागि चाहिँ दुवै ह्यान्ड इन ह्यान्ड जानुपर्छ जस्तो लाग्यो. हामीले काम गरिरहँदाखेरि हो हामीले कतिवटा ठाउँमा आवाज उठाउन अब सुनिरहेको हुँदैन हाम्रो आवाज, तर त्यो भनिराख्दाखेरि आफ्नो ठाउँबाट आफूले जसरी सकिन्छ त्यो पनि इम्पोर्टेन्ट छ.
3: जस्तो विश्वव्यापी रूपमा चाहिँ हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ भनिन्छ पनि र सत्य हो, तर बाढ़ी पहिरो तातो लहर खडेरी अनियमित वर्षा र अन्य जलवायु जोखिमको असर चाहिँ नेपालले गम्भीर रूपमा भोगिरहेका छ. पछिल्ला दुई चार वर्षका तथ्याङ्कहरू हेर्ने हो भनेदेखि एकदम अवस्था भयावह नै हुँदै गएको छ. यस्तो अवस्थामा जलवायु न्याय अनुकूलन तथा जलवायुजन्य हानी तथा क्षति सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा नेपाली युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
2: नेपालको अवस्था चाहिँ क्लाइमेट जस्टिसको बहस बुझ्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट उदाहरण हो. हामीले ग्लोबल इमिसन विश्वव्यापी रूपमा इमिसनमा त हाम्रो एकदमै सानो योगदान छ होइन, तर हाम्रो भौगोलिक र सामाजिक भल्नरेबिलिटी भन्छौ नि त्यो चाहिँ एकदमै ठूलो छ. क्लाइमेट जस्तो हाम्रो अर्गनाइजेसन क्लाइमेट एक्सन नेपालले पनि नेपालले ग्लोबल ग्रीन हाउस ग्यास इमिसनमा त 0.1% भन्दा कम योगदान गरे पनि क्लाइमेट भल्नरेबिलिटीको चाहिँ गम्भीर असर भोगिरहेको छ भनेर चाहिँ हाम्रो अर्गनाइजेसनले पनि यो मुद्दा चाहिँ विषय उठाउँदै आइरहेको छौँ. अनि त्यसैले यो नेपाली युवाको भूमिका चाहिँ केवल हामी भल्नरेबल छौँ हामी रिस्कमा छौँ भनेर मात्रै आवाज उठाउनेमा मात्रै चाहिँ सीमित हुनु भएन. पहिला कुरा चाहिँ एभिडेन्सहरू निर्माण गर्नु पर्यो. स्थानीय तहमा चाहिँ स्थानीय स्तरमा चाहिँ क्लाइमेट एक्सन कस्तो छ, कृषिमा के असर भयो, महिलामा के असर भयो, माइग्रेसन प्याटर्न ट्रेन्डहरू कसरी चेन्ज भयो, अनि साथसाथै बायोडाइभर्सिटीमा कसरी असर भयो, यो अनुभवहरूलाई यो एक्सपिरियन्सहरूलाई चाहिँ डेटा रिसर्चहरूमा चाहिँ उनीहरूसँग चाहिँ जोड्नु पर्यो. अनि अर्को भनेको चाहिँ पोलिसी एडभोकेसीहरू गर्नु पर्यो. जस्तो युवाले नेसनल हुन्छ कि इन्टरनेसनल हुन्छ कि त्यो पोलिसी स्पेसमा गएर चाहिँ आफ्नो अनुभव र एभिडेन्सहरू हामीले पुर्याउनु पर्छ. अर्को भनेको चाहिँ क्लाइमेट जस्टिस चाहिँ अब विकसित र विकासको लागि अगाडि बढ्दै गरेको देशको मात्रै भएन, देशभित्र पनि क्लाइमेट चेन्जले गरेर मैले भोगिरहेको असर र मानौ एउटा रोल पाएको एकजना युवाले भोगिरहनु भएको असर फरक हुन्छ. सो त्यसमा पनि हामीले के सोचेर चाहिँ अगाडि बढ्न जरुरी छ भन्दाखेरि भिक्टिम नरेटिभ भन्दा पनि सोल्युसन नरेटिभ भएर प्रस्तुत गर्नुपर्छ. अनि क्लाइमेट भल्नरेबल त छौं तर हामी हामीसँग लोकल नलेज, युवा जनशक्ति अनि रिन्युएबल एनर्जीहरूको पनि सम्भावना छ. अनि त्यसैले हामीलाई न्यायपूर्ण पोलिसी अनि टेक्नोलोजी पार्टनरसिपहरू चाहिन्छ, तर हामी आफै पनि चेन्जको चाहिँ साझेदार हौ जस्तो लाग्छ.
3: जलपाई क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने एकजना युवा पेसाकर्मी हुनुहुन्छ तपाईँ, त्यो रूपमा हेर्दा चाहिँ सन् 2030 अबको चार वर्ष पछाडिलाई अथवा सन् 2040 भनेको डेढ दशक पछाडिलाई हेर्दा चाहिँ तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ? तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ युवा पेसाकर्मी विशेष गरी जलवायु क्षेत्रमा काम गर्ने पेसाकर्मीको रूपमा हेर्दा?
2: मैले चाहिँ नेपाल कस्तो देख्न चाहन्छु भन्दा, यहाँ चाहिँ क्लाइमेट एक्सन डेभलपमेन्ट भनेर छुट्टै एउटा आइसोलेटेड सेक्टर नहोस्, हाम्रो विकास सोचाइ हामीले गर्ने हरेक त्यो इन्टरभेन्सनहरूमा नै क्लाइमेट रेजिलियन्स भन्ने कुरा समावेश होस्. मलाई चाहिँ 2030 अथवा 2040 पुगिसक्दाखेरि चाहिँ एउटा युवा किसानले चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी प्रयोग गरेर आफ्नो कृषि अगाडि बढाइरहेको छ भने चाहिँ त्यो चाहिँ ओहो अचम्मको कुरा चाहिँ नहोस्. क्लिन एनर्जीहरू पनि अझै हामीले सहजै पहुँचयोग्य होस्, अनि हाम्रो सहरमा चाहिँ फोहोरलाई चाहिँ समस्याको रूपमा भन्दा पनि रिसोर्सको रूपमा चाहिँ हेर्ने एउटा हामीमा प्र्याक्टिसेस अथवा संस्कृति चाहिँ विकास होस् भन्ने जस्तो लाग्छ मलाई चाहिँ. अनि मलाई कस्तो पनि नेपाल हेर्न मन छ भन्दाखेरि युवाहरू विदेश जानु नै विकल्प मात्रै होस् भन्ने चाहिँ नहोस्. विदेश जानुलाई कम्प्लिटली रङ भन्न खोजा होइन, तर नेपालमै पनि सम्मानजनक अब ग्रीन जब मैले अघि भने, अनि अन्टरप्रेनरसिप इनोभेसनको अवसरहरू सृजना होस्, क्लाइमेट पोलिसी बनाउँदा युवालाई अब कार्यक्रमको अडियन्स आएर थप्पडी मार्ने मात्रै पनि नभएर पोलिसी मेकिङको पार्टनरमा हामीहरूलाई हेरियोस्. अनि व्यक्तिगत आकांक्षा भनेको चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी कामलाई केवल अवेरनेस क्याम्पेनमा मात्रै सीमित नराखी रिसर्च हुन्छ कि एभिडेन्स बेस्ड लर्निङ कम्युनिटी एक्सन बीचको ब्रिज बनाउन सक्ने पेसाकर्मी बन्नु चाहिँ मेरो आकांक्षा हो. अनि हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्, अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ, हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ.
3: आज अन्तर्राष्ट्रिय युवा दिवस, त्यही सन्दर्भमा हामीले यो रेडियो कुराकानी गर्यौं. तपाईँसँग कुराकानीको अन्तिम चरणमा अन्तिममा जाँदै गर्दा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका युवाहरूलाई विशेष गरी जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के गर्न सकिएला र भन्ने जुन सोच राख्नुहुन्छ, त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको एउटा मुख्य सन्देश के छ जाँदै गर्दा?
2: युवा आफ्नो साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि, मैले गरेको कामले के इम्प्याक्ट पार्ला, मैले गरेको काम त सानो छ भनेर त्यो कुराले चाहिँ आफूलाई केही गर्न स्टप गर्न भएन. जस्तो जलवायु क्लाइमेट चेन्ज भन्ने त वर्ल्ड वाइड इस्यू हो, हामीलाई लाग्न पनि सक्छ अब एक दिन रुख रोपाएछ के इम्प्याक्ट पर्ला, एक दिन खोला सफा गराएछ के इम्प्याक्ट पर्ला भनेर त्यस्तो आफूमा त्यस्तो प्रश्न आउनु स्वाभाविक हो. तर परिवर्तन चाहिँ सधैँ पनि इन्डिभिजुअल एक्सनबाट मात्रै नभएर त्यो इन्डिभिजुअल एक्सनले कलेक्टिभ एक्सन बनाउँछ, अनि त्यसले चाहिँ परिवर्तन देख्न सक्ने हो. हामीले एउटा कम्युनिटीमा वेस्ट म्यानेजमेन्टको राम्रो अभ्यास सुरु गर्यौं भने अरूले पनि सिक्न सक्यो, किसानले पनि त्यही क्लाइमेट स्मार्ट प्र्याक्टिस अप्नायो भने अर्को किसानले सिक्न सक्यो त्यो, अनि विद्यार्थीले क्लाइमेटको बारेमा सिक्यो भने उसले आफ्नो घरमा गएर आफ्नो बुवा आमा छरछिमेकहरूलाई गएर त्यो ज्ञान फैलाउन सक्यो. अनि अझै त्योभन्दा नि अझै महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले सबै यो पनि मैले गर्ने त्यो पनि मैले गर्ने भन्दा पनि हजुर आफू जुनमा हुनुहुन्छ त्यसबाटै गर्न थाल्नु पर्यो. जस्तो हजुरले स्कूलमा पढाउनुहुन्छ टिचिङ काम गर्नुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्, अनि रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्, अन्टरप्रेनर आफ्नो बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्, आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन. सो जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब म चाहिँ के सन्देश दिन चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट चाहिँ सुरु गर्नु पर्यो, आफ्नो सिपबाट सुरु गर्नु पर्यो, अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो. हामीलाई चाहिँ पर्फेक्ट युथ सबै कुरामा पर्फेक्ट युथ भन्दा पनि इंगेज्ड युथ केही न केही कुरामा इंगेज भइरहेको युथ चाहिने हो. सो अनि त्यो एउटा सानो प्रयासले अब अहिलेको अहिले सबै कुरा चेन्ज त हुँदैन, तर धेरै युवाको सानो सानो प्रयास जोडियो भने त्यसले समुदाय बदल्न सक्छ, नीतिहरू बदल्न सक्यो, लास्टमा गएर बद्लिने त हाम्रै भविष्य हो नि त। सो त्यो भयो। अनि मेरो यति सानो प्रयासले के फरक पर्ला भन्नुभन्दा पनि मैले सुरु नगरे कसले सुरु गर्ने भनेर त्यो क्वेसन दिमागमा राखेर अगाडि बढ्यो भने चाहिँ झनै फ्रुटफुल हुन्छ जस्तो लाग्छ।
3: हुन्छ भाइ, महत्वपूर्ण समय दिनुभयो। युवाको तर्फबाट यो जलवायु परिवर्तन विश्वव्यापी रूपमा समस्या र नेपालमा झन चर्को समस्या बनिरहेको यो विषय लगायतको विषयमा आफ्नो धारणाहरू राख्नुभयो। यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद।
2: थ्याङ्क यू, धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालका सामुदायिक विकास सहायक प्राप्ति कर्तौला। उहाँसँग हामीले जलवायु परिवर्तन र युवा बारेमा कुराकानी गर्यौं। पानी र पर्वत विशेष बदलिएको नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौं। आज अन्तर्राष्ट्रिय युवा दिवस, यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गरिरहेका छौ। अर्का युवा आयुषमा अर्यालसँग कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत प्राप्ति गर्तौलासँगको कुराकानी सुन्यौं। अब त्यही कार्यालयमा परियोजना सहायकको रूपमा कार्यरत आयुष्मा अर्यालसँग कुराकानी शुरू गरौं। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टै अन्तर्राष्ट्रिय दिवस मनाउनु किन महत्वपूर्ण छ? साथै एकजना युवा पेसाकर्मीका रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
3: मेरो लागि चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस भनेको चाहिँ युवालाई वर्षमा एक दिन सम्झिने अवसर मात्र होइन, मलाई चाहिँ यो चाहिँ एउटा पज र रिफ्लेक्ट गर्ने अवसर पनि हो जस्तो लाग्छ, जुनमा चाहिँ युवाहरू कहाँ छन्, उनीहरूले के गरिरहेका छन्, उनीहरूले कस्ता चुनौती भोगिरहेका छन् र हामीले उनीहरूलाई कस्तो भूमिका दिइरहेका छौं भन्ने बारे सोच्ने अवसर पनि हो जस्तो लाग्छ। हामीले चाहिँ युवालाई धेरै पटक भविष्यका नेता भन्छौ, तर मेरो विचारमा चाहिँ युवा भविष्यका नेता मात्र होइनन्, वर्तमानका पनि परिवर्तनकारी शक्ति हुन्। आज नै युवाहरू समुदायमा गएर काम गरिरहेका छन्, सामाजिक समस्यामा आवाज उठाइरहेका छन् र साथसाथै उनीहरू नयाँ प्रविधि र नयाँ विचारको प्रयोग गरिरहेका छन्, जसले गर्दा चाहिँ जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान चाहिँ उनीहरू खोजिरहेका छन्। हाम्रै क्लाइमेट एक्सन नेपालको कुरा गर्दा पनि, क्लाइमेट एक्सन नेपालमा काम गर्दा चाहिँ मैले यो कुरा झन् स्पष्टसँग बुझ्न सके जस्तो मलाई लाग्यो। हामीले युवालाई केवल कार्यक्रममा सहभागी गराउनु भन्दा पनि उनीहरूलाई चाहिँ सिक्ने, उनीहरूको सिप प्रयोग गर्ने, नेतृत्व गर्ने र समुदायसँग जोडिने अवसर पनि दिन उत्तिकै महत्वपूर्ण छ भन्ने बारे चाहिँ देखिएको थियो। त्यसैले मेरो लागि चाहिँ युथ डेको अर्थ युथ सेलिब्रेशन मात्र नभइकन युवाहरूलाई चाहिँ रेकग्नाइज गर्ने र उनीहरूलाई चाहिँ पार्टिसिपेट पनि गराएर युथ लिडरसिपको पनि कुरा हो भन्ने चाहिँ लाग्छ।
2: यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल विषय चाहिँ फरक परिवेश साझा आकांक्षा रहेको छ। विशेष गरी नेपाल जस्तो भौगोलिक, सामाजिक र आर्थिक विविधता भएको देशको सन्दर्भमा तपाईँ यो विषयलाई कसरी बुझ्नुहुन्छ?
3: हजुर, भौगोलिक, सांस्कृतिक र जैविक हिसाबले हेर्दा पनि नेपाल एक अत्यन्त विविधतायुक्त देश हो भनेर देखिन्छ, जसले गर्दा चाहिँ नेपालमा भएको युवाको अनुभव चाहिँ एउटै नहुन सक्छ। काठमाडौँमा बस्ने युवाको अवसर र चुनौती फरक छ भने पहाड़ र हिमालमा बस्ने युवाको फरक हुन्छ, त्यसै गरी तराईमा कृषि परिवारमा हुर्किएको युवाको फरक चुनौतीहरू हुन्छ भने जनजाति आदिवासी कम्युनिटी बताउने युवाहरूको सामना गर्ने सामाजिक र आर्थिक अपरोच पनि फरक हुन सक्छ। तर यी फरक परिवेशभित्र पनि केही साझा आकांक्षाहरू चाहिँ छन्, जस्तै कि राम्रो शिक्षा, सम्मानजनक रोजगारी, आर्थिक स्वतन्त्रता, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर। जलवायु परिवर्तनले चाहिँ यो विषयलाई चाहिँ अझ जोड्छ जस्तो मलाई लाग्छ। अब उदाहरणको लागि भन्नुपर्दा चाहिँ कसैका लागि क्लाइमेट चेन्ज भनेको बाढ़ी वा पहिरो हो भने कसैको लागि चाहिँ कृषि उत्पादन घट्नु हो, त्यस्तै गरी कसैका लागि पानीको समस्या हो भने चाहिँ कसैको लागि आफ्नो लाइभलीहुड कि त प्राकृतिक स्रोतसँगको सम्बन्धमा आएको परिवर्तन हो। क्लाइमेट एक्सन नेपालको कुरा गर्दा चाहिँ क्लाइमेट एक्सन नेपालले चितवन समुदायसँग गएर चाहिँ अन्तर्वार्ता गरेको थियो, जसमा चाहिँ हामीले यही कुरा देख्न सक्छौ। बाहिरबाट हेर्दा क्लाइमेट चेन्ज एउटा ग्लोबल इश्यू हो भन्ने देखिन्छ, तर जब हामी समुदायमा गएर त्यसको अर्थ उनीहरूसँगै गएर बुझ्छौं तब चाहिँ छुट्टै रियालिटी आउन सक्छ। त्यसैले चाहिँ क्लाइमेट एक्सन गर्ने बेलामा चाहिँ यो लोकल मान्छेहरूको भोइसेस र लोकल रियालिटीलाई पनि केन्द्रमा राख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: तपाईँले भनिहाल्नुभयो काठमाडौँमा बस्ने युवा, तराईको कृषक परिवारका युवा, पहाड़ी वा हिमाली समुदायका युवा तथा आदिवासी सीमान्त समुदायका युवाको दैनिकी जीवन र चुनौतीहरू फरक फरक हुन सक्छन् भनेर, त्यस्ता फरक परिवेशका बावजूद आज नेपाली युवालाई जोड्ने साझा आकांक्षाहरू चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
3: मलाई लाग्छ कि सबैभन्दा ठूलो साझा आकांक्षा भनेको चाहिँ आफ्नो भविष्यको आफै निर्माण गर्न पाउने अवसर हो। युवाहरू जहाँ भए पनि उनीहरू राम्रो शिक्षा चाहन्छन्, मिनिङफुल रोजगारी चाहन्छन्, आर्थिक रूपमा चाहिँ सक्षम हुन् भन्ने चाहिँ चाहन्छन् र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। तर एउटा कुरा चाहिँ के महत्वपूर्ण छ भन्दा साझा आकांक्षा हुनु र सम्मान अवसर हुनु चाहिँ एउटै कुरा होइन भन्ने पनि बुझ्न चाहिँ अत्यन्तै नै जरूरी छ। उदाहरणका लागि भन्नुपर्दा दुईजना युवाले एउटै सपना देख्न सक्छन् तर उनीहरूको त्यो सपना पूरा गर्ने उपलब्ध अवसर फरक हुन सक्छ। यो कुराले चाहिँ इन्क्लुजन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ भन्ने देखाउँछ। मलाई लाग्छ आज नेपाली युवालाई जोड्ने अर्को ठूलो साझा आकांक्षा भनेको सुरक्षित र दिगो

0: नेपाल चाहन्छौ।
1: जस्तो युवामा चाहिँ जलवायु परिवर्तन सम्बन्धी जानकारी अथवा चेतना पछिल्ला वर्षहरूमा धेरै बढ़ेको पाइन्छ। तपाईँहरू जस्ता युवाहरू त्यस क्षेत्रमा सक्रिय भएर काम पनि गर्दै आउनुभएको छ, त्यसलाई पेसा बनाउनुहुन्छ, सँगसँगै वकालत पनि गर्नुहुन्छ। तर जलवायु परिवर्तनबारे जान्नु र व्यवहारमै केही गर्नु बीच चाहिँ अझै ठूलो अन्तर देखिन्छ। युवाको चेतनालाई व्यवहारिक जलवायु कार्यमा रूपान्तरण गर्न चाहिँ के गर्न आवश्यक छ?
0: हजुर, मलाई लाग्छ कि अहिले ठूलो चुनौती भनेको अवेरनेस नभएको मात्र होइन, तर त्यो अवेरनेसलाई चाहिँ एक्सनमा नलिएर आउनु नै सबसे ठूलो ग्याप हो जस्तो चाहिँ मलाई लाग्छ। युवालाई क्लाइमेट चेन्ज के हो, जलवायु परिवर्तन के हो भन्ने बारेमा चाहिँ थाहा छ, तर उनीहरूलाई यसको कारण प्रभाव बुझ्दा बुझ्दै पनि अब चाहिँ मैले के गर्न सक्छु भन्ने कुराको चाहिँ बुझाइ छैन। त्यसको उत्तर दिन हामीले युवालाई नलेज मात्र नभइकन स्किल, अपर्च्युनिटी र प्लेटफर्म पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। क्लाइमेट एक्सन नेपालले युथ क्लाइमेट क्याम्पेन्स प्रोग्राम भनेर प्रोग्रामहरू गराइरहेको हुन्छ, जसमा चाहिँ क्लाइमेट चेन्जको बारेमा जानकारी मात्रै दिँदैन, त्यसलाई प्र्याक्टिकल एक्सनसँग पनि कसरी जोड्न सकिन्छ भनेर त्यो पनि गरिन्छ। अब जस्तै कि विद्यार्थीहरूलाई फोहोर कसरी छुट्याउने, प्लास्टिकको प्रयोग कसरी कम गर्ने, वन जंगलहरूलाई कसरी कन्जर्भ गर्ने, त्यस्तै गरी अब भूकम्प आयो कि त बाढ़ी आयो भने चाहिँ कसरी सुरक्षित भएर बस्ने जस्ता विषयमा सहभागी गराइएको थियो। त्यसै गरी क्लाइमेट र डिजास्टर रिजिलियन्ट एजुकेशन अन्तर्गत चाहिँ प्र्याक्टिकल डेमोन्स्ट्रेशन दिएर फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू पनि दिएको थियो। यसले मलाई एउटा कुरा सिकाएको छ, जब युवाले आफूले के गर्न सक्छु भनेर देख्छ तब चाहिँ अवेरनेस एक्सनमा बदलिन थाल्छ। त्यसैले मेरो विचारमा चाहिँ क्लाइमेट एजुकेशनको जर्नी चाहिँ पहिला सिक्ने, त्यसपछि बुझ्ने अनि त्यसलाई प्र्याक्टिसमा लिएर आएर चाहिँ आफूले लिड गर्ने हुनुपर्छ जस्तो चाहिँ लाग्छ।
1: तपाईँ युवा नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्सनसँग पनि आबद्ध हुनुहुन्छ, काम गर्नुहुन्छ। तपाईँको अनुभवमा युवालाई केवल यो सेमिनार, अभियान वा सामाजिक सञ्जालमा सीमित नराखेर समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर दिँदा चाहिँ कस्तो परिवर्तन देखिन्छ त्यसबाट युवा स्वयंमा र समुदायमा पनि?
0: हजुर, युवाले चाहिँ कुनै समस्या आफ्नै आँखाले देखिसकेपछि बल्ल त्यसप्रतिको उनीहरूको सम्बन्ध नै फरक हुन्छ जस्तो मलाई लाग्छ। सेमिनारमा क्लाइमेट चेन्जबारे सुन्दा चाहिँ त्यो एउटा कन्सेप्ट मात्र हो भन्ने धारणा हुन्छ भने जब चाहिँ उनीहरू समुदायमै गएर स्थानीय मान्छेसँग कुरा गर्छन्, नदीको अवस्था के कस्तो छ भनेर देख्छन्, वा किसानहरूसँग गएर चाहिँ यो क्लाइमेट रिलेटेड च्यालेन्जेसहरूको बारेमा कुरा गर्छन्, त्यसपछि बल्ल उनीहरूले ए यो चाहिँ एउटा कन्सेप्ट मात्र रहेनछ, यो चाहिँ हाम्रो रियालिटी हो भनेर बुझ्छन् जस्तो लाग्छ। अब यसमै भन्नुपर्दा क्लाइमेट एक्सन नेपालबाट चाहिँ हामीले बुढी राप्ती खोलाको चाहिँ क्लिन अप प्रोग्राम गरेका थियौं। त्यहाँ चाहिँ युथ र स्टुडेन्ट मात्र नभइकन त्यहाँको लोकल स्थानीय कम्युनिटीको मान्छेहरू पनि आएर चाहिँ जोडिनु भएको थियो त्यो प्रोग्राममा, जसले गर्दा चाहिँ उहाँहरूमा यो मेरो समुदायको समस्या हो र यसको समाधान पनि मेरो भूमिका हो भन्ने चाहिँ धारणा आएको छ जस्तो चाहिँ देखिएको थियो। मलाई लाग्छ कि कम्युनिटी इंगेजमेन्टले चाहिँ युवामा तीनवटा महत्वपूर्ण कुराको विकास गर्छ, एउटा चाहिँ ओनरशिप, एम्पथी र लिडरशिप, र त्यसैले युथ पार्टिसिपेशनको अर्थ चाहिँ केवल कार्यक्रममा उपस्थित हुनु होइन, यसलाई चाहिँ मिनिङफुल र इफेक्टिभ बनाउनको लागि चाहिँ समस्याको पहिचानदेखि समाधानको इम्प्लिमेन्टेशन र लर्निङसम्ममा चाहिँ युवाहरूलाई चाहिँ सहभागी गराउनुपर्छ जस्तो लाग्छ।
1: तपाईँ कार्यरत संस्थाले चाहिँ विद्यालयका विद्यार्थी तथा युवालाई जलवायु र विपद उत्थानशील शिक्षासँग पनि जोडेको छ। सानै उमेरदेखि जलवायु शिक्षा दिनु चाहिँ किन महत्वपूर्ण छ र विद्यालयका विद्यार्थीहरू आफ्नै परिवार र समुदायमा परिवर्तनको संवाहक चाहिँ कसरी बन्न सक्छन्?
0: हजुर, हामीले बच्चैदेखि सुन्दै आएको थियौं कि सानै उमेरमा सिकेको व्यवहारहरू चाहिँ जीवनभर रहन सक्छ भनेर, त्यसैले चाहिँ मलाई क्लाइमेट एजुकेशन चाहिँ केवल क्लाइमेट चेन्ज बुझाउनका लागि मात्र होइन, क्लाइमेट कन्सियस बिहेभियर विकास गर्नका लागि पनि महत्वपूर्ण छ जस्तो लाग्छ। विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ विद्यार्थीलाई प्रभाव पार्दा चाहिँ त्यसको प्रभाव विद्यालयमा मात्र सीमित नभइकन घर र समुदायसम्म पनि पुग्न सक्छ। उदाहरणको लागि भन्नुपर्दा विद्यार्थीहरूले विद्यालयमा चाहिँ अब वेस्ट सेग्रिगेट कसरी गर्ने भनेर सिक्यो भने चाहिँ उनीहरूले पनि त्यो घरमा गएर त्यसबारे कुरा गर्न सक्छन्। त्यस्तै गरी डिजास्टर प्रिपेयरनेस बारे सिक्यो भने परिवारलाई गएर इमर्जेन्सीको समयमा के गर्ने के नगर्ने भनेर सम्झाउन सक्छन्। क्लाइमेट एक्सन नेपालले चाहिँ विद्यालयमा क्लाइमेट तथा डिजास्टर रेजिलियन्स एजुकेशन सञ्चालन गर्दा चाहिँ क्लाइमेट चेन्ज के हो, इन्भाइरोमेन्टल कन्जर्भेसन के हो, फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू जस्तो विषयलाई लिएर चाहिँ ड्रिलहरू पनि गरेको थियो। यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा थाहा भएको होइन,

0: क्लाइमेट एक्सन गर्न सक्ने युथ क्लाइमेट क्याम्पेन बनाउनु महत्वपूर्ण छ।
1: तपाईँहरूले त्यो स्कूलमा गएर जुन कार्यक्रमहरू गर्नुहुन्छ हेर्दाखेरि चाहिँ विद्यार्थीहरूको चासो चाहिँ कतिको पाउनु भएको छ यो क्लाइमेटको सन्दर्भमा?
0: उनीहरू चाहिँ एकदमै सिक्न उत्सुक भएको चाहिँ हामीले देखेको थियौँ। ड्रिलहरू गरा बेलामा पनि अनि त्यसपछिकोमा पनि हामीले चाहिँ प्री र पोस्ट क्वेसनेयर गरेर पनि हामीले गरेको प्रोग्राम चाहिँ कतिको सफल भयो भनेर बुझ्नको लागि प्री र पोस्ट क्वेसनेयर गरेका थियौँ। त्यसमा पनि विद्यार्थीहरू चाहिँ एकदमै इच्छुक भएको र उनीहरूले चाहिँ सिकेको चाहिँ पाएको
1: थियो। घरमा गएर अभिभावक भन्दा रहेछन् अथवा भन्छन् भन्दैनन् के लाग्छ तपाईँलाई?
0: मलाई चाहिँ भन्छन् जस्तो लागेको थियो उनीहरूको कुरा सुन्दा चाहिँ हाम्रो गरेको हाम्रो कामबाट चाहिँ के इफेक्टिभ भयो जस्तो मलाई लाग्छ भन्दा चाहिँ यदि हामीले उनीहरूलाई क्लासरूममा पढाउने जसरी नै ल यो हो यस्तो हो भनेर सिकाएको भए चाहिँ उनीहरूले गएर सुनाउने त्यस्तो गर्ने अलिक कम हुन्थ्यो भने उनीहरूलाई फायर एक्सटिङ्विसरहरू लिएर आएर नै ल आगो लागि भयो भने कसरी निभाउने भनेर जब हामीले देखायौँ तब चाहिँ उनीहरूले त्यसलाई झन् इन्ट्रेस्टको वेमा हेरेर चाहिँ अनि घर गएर चाहिँ आज मैले यस्तो सिकेँ भनेर सुनाउन चाहिँ उनीहरूलाई झन्
1: तपाईँ नै एकजना युवा हुनुहुन्छ र काम गर्नुहुन्छ, काम गरेको कुरा सायद घरमा पनि सिकेको कुरा गर्नुहुन्छ होला, त्यस्तै विद्यार्थीहरू गर्छन्। आफ्नो छोराछोरीले भन्ने कुरा बा आमाहरूले कतिको सहज रूपमा मानेर प्रयोगमा ल्याउने गरेको चाहिँ पाउनुहुन्छ तपाईँ? यी विशेष गरी सरसफाई क्लाइमेटको कुराहरू अथवा जलवायु परिवर्तनको कुरा गर्दा कतिको बुझ्न चाहनुहुन्छ हाम्रो अभिभावकहरू चाहिँ?
0: हजुर, हामीले चाहिँ यो विद्यालयमा कार्यक्रम गर्दा चाहिँ बिदाको दिनमा गर्ने गरिरहेका थियौँ अनि त्यो बेलामा पनि अब बिदाको दिनमा पनि विद्यार्थीहरूलाई स्कूलमा लिएर आउनको लागि त उहाँको अभिभावकहरूसँग पनि अनुमति लिनुपर्ने भयो अनि यो गर्न गएको बेलामा पनि उहाँहरू चाहिँ ल आफ्नो छोराछोरीलाई चाहिँ यसबारे पढाउँछु भनेर इच्छुक नै देखिनु भएको थियो र हामीले चितवनमा गर्ने भएको कारणले गर्दा पनि मलाई लाग्छ कि उहाँहरूले आफैले पनि त्यो देखिराख्नु भएको थियो, भोगिराख्नु भएको थियो। त्यसैले चाहिँ हामीले जति पनि सिकाएका थियौँ, नलेजहरू दिएको थियौँ, त्यो सबै चाहिँ उहाँहरूले पनि उत्तिकै रूपमा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ जस्तो चाहिँ लाग्छ।
1: जस्तो जलवायु समाधान भन्ने बित्तिकै धेरैलाई अत्यन्त प्राविधिक वा महँगो विषय जस्तो लाग्न सक्छ, धेरैले त्यसरी बुझ्नुहुन्छ, तर विद्युतीय स्वच्छ चुलो, कम्पोस्टिङ, फोहोर व्यवस्थापन, वन संरक्षण, नदी पुनर्स्थापना, जलवायु उत्थानशील कृषि वा साना हरित उद्यम जस्ता समाधान घर परिवार वा समुदाय तहबाट पनि शुरू गर्न सकिन्छ भनिन्छ र गर्ने गरेको पनि पाइन्छ। यस्ता व्यावहारिक समाधानहरूमा काम गर्दा तपाईँले के सिक्नु भएको छ?
0: हजुर, हामीले चाहिँ कामबाट सिकेको एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ मलाई क्लाइमेट एक्सन चाहिँ सधैँ ठूलो कि त महँगो वा अत्यन्त टेक्निकल हुनुपर्छ भन्ने चाहिँ हुँदैन भन्ने हो जस्तो लाग्छ। कहिलेकाहीँ एउटै घरमा क्लीन कुकिङ शुरू गर्नु, एउटा किसानले भर्मी कम्पोस्टिङ अप्नाउनु वा एउटा समुदायले नदी सफा गर्न शुरू गर्नु पनि क्लाइमेट एक्सन हो। क्लाइमेट एक्सन नेपालकै कुरा गर्नुपर्दा चाहिँ हामीले क्लीन कुकिङ इनिसिएटिभ भनेर चाहिँ बोटे समुदाय सँगैसँगै 40 चाहिँ फायर डिपेन्डेन्ट हाउस होल्डहरूलाई चाहिँ इन्डक्सन चुलो बाँडेका थियौँ। अब पहिलो नजरबाट हेर्ने हो भने चाहिँ यो एउटा स्टोभ डिस्ट्रिब्युसन प्रोग्राम जस्तो मात्र देखिन सक्छ, तर यसको प्रभाव भने त्यसभन्दा धेरै फराकिलो छ। जस्तै कि इन्डक्सन चुलो आइसकेपछि चाहिँ जति पनि यो काठमा डिपेन्डेन्ट घरहरू थियो उहाँहरूले काठ काट्ने कम गर्ने हुनुभयो, जसले गर्दा चाहिँ फरेस्टमा रुखको संख्याहरू जोगिने भयो। त्यस्तै गरी घरभित्र चुलोमा आगोमा खाना पकाउँदा चाहिँ राफले गर्दा चाहिँ हिट स्ट्रेस हुने चान्सेसहरू एकदमै धेरै थियो, त्यो पनि घट्ने भयो। त्यो सँगैसँगै चाहिँ अब दाउरा लिनको लागि जंगल गएको बेलामा चाहिँ जंगली जनावरसँग चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट हुने चान्स एकदमै धेरै हुन्थ्यो, त्यो पनि काहीँ न काहीँ अभोइड गर्न सकिने भयो। त्यसैले मेरो लागि एउटा क्लाइमेट सल्युसनको मूल्य केवल यति यसले कति कार्बन घट्यो भनेर प्रश्न निर्धारण हुँदैन, हामीले यो पनि हेर्नुपर्छ कि यसले मानिसको हेल्थ, लाइभलीहुड, इन्भाइरोमेन्ट र रेजिलियन्समा पनि कस्तो परिवर्तन ल्याएको छ। यही भएर चाहिँ कम्युनिटी बेस्ड क्लाइमेट एक्सन चाहिँ एकदमै महत्वपूर्ण छ।
1: हजुर, तपाईँले काम गरेको अनुभवबाट चाहिँ स्थानीय रूपमा तयार गरिएका समाधानहरूको महत्वबारे तपाईँले के सिक्नु भएको छ र कि नेपालमा कुनै सानो समुदायबाट शुरू भएको स्थानीय पहलले त्यसभन्दा बाहिर पनि ठूलो विश्वव्यापी रूपमा महत्व राख्न सक्छ?
0: हजुर, यसमा चाहिँ क्लाइमेट चेन्ज चाहिँ एउटा ग्लोबल प्रब्लम हो भनेर बुझिने गर्छ, तर त्यसको इम्प्याक्ट र सल्युसन भने धेरै हदसम्म चाहिँ लोकल नै हुन्छ। जस्तै हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसैले साइन्टिफिक डेटाको आवश्यकता त छ, तर जुन त्यहाँको लोकल मान्छेहरूको नलेज छ त्यो पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कि क्लाइमेट एक्सन नेपालले त्रिवन र ललितपुरमा चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ सम्बन्धी फार्मर लर्निङ एक्टिभिटिज पनि सञ्चालन गरेको छ। त्यहाँ चाहिँ सोइल रिस्टोरेसन कसरी गर्ने अनि यो लोकल सिडहरूलाई कसरी कन्जर्भ गर्ने, अर्ग्यानिक वेस्टहरूलाई कसरी छुट्याउने, मल कसरी बनाउने भन्ने जस्तो कुराहरूलाई चाहिँ प्र्याक्टिकल अप्रोचमा लिएर आइएको थियो। एउटा किसानले चाहिँ आफ्नो खेतमा अप्नाएको एउटा किसानले आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस संसार बदल्ने ठूलो इन्भेन्सन नहुन सक्छ, तर यदि त्यो प्र्याक्टिसले स्थानीय किसानको रेजिलियन्स बढ़ाउँछ भने चाहिँ अर्को किसानले त्यसबाट सिक्न सक्छ अनि त्यो कामलाई चाहिँ अर्को समुदायले आफ्नो कन्टेक्स्ट अनुसार अप्नाउन सक्छ भने चाहिँ त्यसको प्रभाव विस्तारै हुन सक्छ। त्यसैले मलाई चाहिँ स्थानीय हो भन्दैमा चाहिँ सानो हो भन्ने हो जस्तो चाहिँ लाग्दैन। स्थानीय समाधानको शक्ति त्यसको स्केलमा मात्र नभइकन त्यसको सिर्जना गर्ने नलेज, ओनरसिप र लर्निङमा पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, नेपालमा पनि युवा दिवस मनाइँदैछ र युवा दिवसकै सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ, विशेष गरी युवाहरू र जलवायु परिवर्तन लगायतका विषयलाई जोडेर आयुषमा अरियालसँग अहिले कुराकानी गरिरहेका छौं हामी। जस्तो युवालाई कार्यक्रममा सहभागी वा दर्शक मात्र नभई जलवायु र विकासका वास्तविक साझेदार बनाउन सरकार, विकास संस्था, विश्वविद्यालय तथा नागरिक समाजले के परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: हजुर, कहिलेकाहीँ चाहिँ अब युथ प्रोग्राम भनेपछि चाहिँ युवालाई बोलाउने, ट्रेनिङ दिने अनि सर्टिफिकेट दिने र कार्यक्रम सिक्ने मात्र हुन्छ, तर यसले चाहिँ मिनिङफुल पार्टिसिपेसन भएको भनेर चाहिँ जनाउँदैन। मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युशन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू, लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन, युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ। र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँ एकजना युवा हुनुहुन्छ, सँगसँगै जलवायु क्षेत्रमा काम गर्नुहुन्छ, जलवायु क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवा पेसाकर्मीको रूपमा चाहिँ अबको चार वर्ष अर्थात सन् 2030 वा अबको डेढ दशक सन् 2040 तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ, तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ?
0: हजुर, अबको चार वर्षमा कि त दशकमा चाहिँ म एउटा यस्तो नेपाल देख्न चाहन्छु जहाँ चाहिँ जलवायु अनुकूल कुनै बाहिरी परियोजना नभइकन चाहिँ हरेक स्थानीय सरकारले नियमित योजना र विकास प्रक्रियाको हिसाब बनिसकेको होस्, जहाँ डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ एकअर्काको अपोजिट रूपमा नहेरिकन सँगै सँगै अघि बढ़ाइयोस्, जहाँ जनजाति र मार्जिनलाइज कम्युनिटीहरूको जुन लोकल नलेज छ, भोइस छ, त्यसलाई पनि उत्तिकै सम्मान गरियोस्, अनि जहाँ चाहिँ क्लाइमेट एक्सन कुनै एउटा अर्गनाइजेशन वा सेक्टरको रेस्पोन्सिबिलिटी नभइकन चाहिँ गभर्मेन्ट, कम्युनिटी अनि युनिभर्सिटी, सिभिल सोसाइटी र युवाहरूको एउटा साझा प्रयास होस्। क्लाइमेट एक्सन नेपालको कामलाई हेर्दा मलाई यसको इन्टरकनेक्टेड नेचर चाहिँ धेरै मिनिङफुल लाग्छ। क्लिन कुकिङले गर्दा चाहिँ एनर्जी, फरेस्ट कन्जर्भेशन अनि हाउस होल्ड वेलबिङलाई जोड्छ भने क्लाइमेट स्मार्ट एग्रिकल्चरले चाहिँ खानपान, लाइभलीहुड र रेजिलियन्सलाई जोड्छ। त्यसैले मेरो व्यक्तिगत आकांक्षा पनि यही इन्टरसेक्सनमा छ। म कम्युनिटी डेभलपमेन्ट र क्लाइमेट एक्सनलाई जोडेर काम गर्न चाहन्छु किनकि क्लाइमेट चेन्ज केवल इन्भाइरोमेन्टको समस्या होइन, यो चाहिँ लाइभलीहुड, डेभलपमेन्ट, हेल्थ, जस्टिस र इक्वालिटीको पनि विषय हो जस्तो चाहिँ मलाई लाग्छ।
1: अब हामी आजको कुराकानीको अन्तिमतिर आइपुगेका छौं। अन्तिममा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनु भएका विशेष गरी युवाहरूलाई चाहिँ जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के फरक पार्ला र भन्ने जो सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको मुख्य सन्देश के छ यो आजको दिवसको अवसरमा?
0: हजुर, म चाहिँ उनीहरूलाई सबैभन्दा पहिले के भन्न चाहन्छु भने चाहिँ तपाईँको प्रयास सानो हुन सक्छ तर त्यसको प्रभाव सानो नै हुन्छ भन्ने चाहिँ हुँदैन। क्लाइमेट चेन्ज जस्तो ठूलो समस्या हेर्दा हामीलाई कहिलेकाहीँ आफ्नो एउटा सानो प्रयास मिनिङलेस जस्तो लाग्न सक्छ, तर हाम्रो आफ्नै कामको उदाहरण हेर्नुहोस्। एउटा परिवारले क्लीन कुकिङ अपनाउनु सानो कदम हो, एउटा विद्यार्थीले विद्यालयमा गएर क्लाइमेट एक्सन शुरू गर्नु पनि एउटा सानो कदम हो, केही युवाहरूले समुदायसँग मिलेर नदी सफा गर्न उभिनु सानो कदम हो, एउटा किसानले भर्मी कम्पोस्टिङ वा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्र्याक्टिस गर्नु पनि सानो कदम हो। तर जब यी सानो सानो कदमहरू मिलेर चाहिँ एक जालो बन्छ तब चाहिँ एउटा ठूलो इम्प्याक्ट चाहिँ आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म युवालाई तिमीले क्लाइमेट चेन्ज एक्लैले समाधान गर्नुपर्छ भन्दिनँ, म उनीहरूलाई यो भन्न चाहन्छु कि आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्, आफूले गर्न सक्ने काम गर्नुहोस् अनि अरूलाई पनि जोड्नुहोस्, किनभने क्लाइमेट एक्सनमा पर्फेक्ट हुनुभन्दा पनि कन्सिस्टेन्ट हुनु एकदमै महत्वपूर्ण छ र सायद हामीले मेरो एक्लो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न अनि अलि फरक तरिकाले भन्ने प्रश्नलाई चाहिँ अलिक फरक तरिकाले सोध्नुपर्छ। प्रश्न यो होइन कि मेरो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन, प्रश्न चाहिँ यो हुनुपर्छ कि मेरो प्रयासले चाहिँ कसैको प्रयाससँग जोडिन जान्छ कि जाँदैन। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसमा चाहिँ म युवालाई यति भन्न चाहन्छु कि तपाईँको आवाज महत्वपूर्ण छ, तपाईँको विचार महत्वपूर्ण छ, तपाईँको प्रयास महत्वपूर्ण छ, शुरू गर्नुहोस्, अरूलाई जोड्नुहोस् र निरन्तरता दिनुहोस्।
1: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दाखेरि जलवायुको क्षेत्रमा काम गर्ने, प्रत्यक्ष काम गर्ने युवा पेसाकर्मीको रूपमा आफ्ना भनाइहरू, आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालमा कार्यरत आयुष महरियाल। यसअघि हामीले जलवायुकी क्षेत्रमा कार्यरत प्राप्ति गतोलासँग पनि कुराकानी गर्यौं। अन्तर्राष्ट्रिय युवा दिवस सन् 2026 हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ, युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा भने धेरै हदसम्म साझा हुन्छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ र यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। आजको कुराकानीले देखाए झैं जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एकजना महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैव विविधता जोगाउने अभियानबाट पनि हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। अब भने आजको बजेट नेपालको समय सकिन लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसेत बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। Wherever you are.
2: Shukla Gandaki FM 97.6.
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुझाउ हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि धुन्के हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सेवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भिटी बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस आउँ जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98 141 11 178, 98 560 00 778।
10: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: धार्मिक महोत्सवका आकर्षणहरू:
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
10: कथा सहितको झाँकी गीति नाटक,
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
10: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
11: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
3: संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागवण्डा विधिबारे ओली प्रचण्डको 5 बुँदे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्, तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन। नेपाली कांग्रेसका सांसद निस्तल राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूर्वक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट रासोपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूर्वक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूर्वक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए, तर हिजोको बैठकको शुरूआतमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको हो। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय फण्ड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ, जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालैपालो दोहोर्याउने सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दल प्रदेश सरकारहरूको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्ष रहेको छ। युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हारारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्राय हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द्व समेत हुने गरेको छ। पूर्वी नेपालको तराई क्षेत्रमा मात्रै बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जंगलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाख यताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसून अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसून अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढ़ेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसून अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ़ेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ़ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ़ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारबन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
4: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10 लाख रूपियाँ पुरस्कार जित्नु भएको हो। त्यसै गरी 1 लाख रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फबाट 13 जना अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 वटा कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोणी मुआगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज 1 दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरै जसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1999 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झण्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाके को दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनट भन्दा केही बढ़ी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र ढुंगा भाड़ा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झण्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध शुरू भए यता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29 देखि 31 संचालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात झण्डै 9,65,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात करिब 4,45,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाड़ी विनोद भण्डारी रहेका छन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागवण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ़ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।

0: शुक्लागन्धक एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हुनुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816360032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित धुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9856023128 र 9462614726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लासका रङ्गीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रङ रोगन, पञ्चकन्याका एचडिटी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: हिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दिलगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
21: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
20: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
21: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
20: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
22: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्व समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई
24: हजुर दान गरौं।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
25: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
27: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
28: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
27: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
29: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
30: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
29: ओम एम आभूषण सुन चाँदी दोकान,
27: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
0: शुक्ला गण्डकी एफएम 97.6।
27: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेला पात गर्दै
31: लुम्बिनी सिटी नै बन पाखा
30: मौलिक लोक संस्कृति को सृजना को लागि कार्यक्रम गाउँ बेसीका
1: भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।
2: नमस्कार अनि हार्दिक लोक संगीतको अभिवादन। शुक्ला गण्डकी एफएम 97.10 मेगा हर्जमा कार्यक्रम गम्भीरसीको भाका लिएर उपस्थित भइसकेकी छु। नरिमा हाम्रो यस कार्यक्रममा आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रममा प्रायोजन गर्ने भएको मेना भूषण सुन्चादी पसलले दुलेगौड़ामा रहेको छ। गर्गना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशवाणी जनता गर्गनाहरू र सुनसर पत्थर राखिएका गर्गनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापाउला सुनका गर्ग आवश्यक परेको छ भने तपाईँहरू ओमेनाभूषण सुन्चादी पसलमा गएर ढुक्कको साथ कारोबार गर्न सक्नुहुनेछ। ओमेनाभूषण सुन्चादी पसल दुलेगौड़ामा रहेको छ। भीमसेन मन्दिर भएको गल्लीबाट भित्र सुन्नुभयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। तपाईँहरूले त्यहाँ गएर गर्गना सम्बन्धी कारोबारहरू गर्न सक्नुहुनेछ। मन पर्यो भने आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि ओमेन आभूषण सुन्चादी पसलको बारेमा जानकारी दिन सक्नुहुनेछ। होइन, फेरि पनि कारोबार गर्नको लागि चाहिँ आउन सक्नुहुनेछ। तपाईँहरूलाई इन्टरनेट अनलाइन मार्फत www.gndarkom लगिन गर्नुका साथै हाम्रो पात्र हाम्रो नेपाली पात्र एप चाहिँ हाम्रो 97.10 मेगाहर्जको रेडियो ध्वनि तरंगबाट पनि साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, सबैजना आफ्नो घर यसै काममा व्यस्त हुनुहुन्छ होला। होइन, जे गर्दै हुनुहुन्छ, जस्तो गर्दै हुनुहुन्छ, आफ्नो कामहरू एकदम राम्रोसँग गर्नुहोस्। कतिपय भाइ बहिनीहरू विद्यालय जाने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू आफ्नो कार्यालयतिर जाने तर्खरमा हुनुहुन्छ, एकदम राम्रोसँग कामहरू गर्नुहोला। विदेशमा हुनुहुने सम्पूर्ण जनहरू पनि होइन आफ्नो काममा चाहिँ एकदम राम्रोसँग गर्नुहोस्, आफ्नो स्वास्थ्य पनि ख्याल राख्नुहोस् भन्न चाहन्छु। आज विशेष हामी बुधबारको वचनमा छौ। बुधबारको वचनमा हामी तपाईँको माझ मौलिक अनि सांस्कृतिक लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौ। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। विशेष यस आजको दिनमा चाहिँ कौरा, सालैजो, रोइला, देउडा, पूर्वेली भाकाहरू, ठाडो भाकाहरू होइन लगायत विभिन्न भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि सुन्नुहुनेछ र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक श्री स्वरूप तकारको माझमा चोखो माया भन्ने सालैजो भाकालाई स्थान दिन्छ। यसमा आवाज रहेको छ दिपेश लामा र उषा गुरूङको, लय शब्द दिपेश लामा र रवि मल्लको रहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् र सुनुहोस् सालैजो भाका।

हजुर, यो सुमधुर सालै चाहिँ भाषा मैले तपाईँहरूको माझलाई स्थान दिइसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यसमा आवाज रहेको थियो दिपेश लामा र उषा गुरुङको आवाजमा रहेको थियो भने लय शब्द दिपेश लामा र रवि मल्लको रहेको थियो। तपाईँहरूको माझमा पहिलो लोक सांगीतिको सिले स्वरूप स्थान दिइसकेकी छु। फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु, चाहिँ रोइला भाका रहेको छ बुद्धि कति काँचो हो भनिरहेको छ। यसमा आवाज रहेको छ महेन्द्र रेग्मी, चीज गुरूङ, निर्जला गुरूङ र सुषमा विष्टको आवाज रहेको छ भने लय शब्द महेन्द्र रेग्मीको रहेको छ। यति बेला कमाई सुमधुर रोइला।

हजुर, समुद्र कौडा भाका एकांश जौला रेलैमा भन्ने भाकलाई सान्दिसकेकी छु। यसमा आवाज रहेको थियो पवित्र सर्तुङ्गा मगर र आयुष कुमारको आवाजमा रहेको थियो, पनि लय शब्द पवित्र सर्तुङ्गा मगरको रहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी बुधबारको बसाइमा छौं। बुधबारको बसाइमा तपाईँहरूको माझमा मौलिक अनि सांस्कृतिक रोग भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको ओएन आभूषण सुनचारी पसलले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी हुनु परेको छ। आधुनिकका सबैजनाका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्यूटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने पनि तपाईँ ओमेन आभूषण सुनचारी पसलमा गएर दुःखका साथ कारोबारहरू गर्न सक्नुहुनेछ। ओमेन आभूषण सुनचारी पसल दिलेगौड़ामा रहेको छ। भीमसेन मन्दिर भएको गल्लीबाट भित्र सिनु भयो भने बायापट्टि ओमेन आभूषण उद्योग

लेखिएको ठुल्ठुलो अक्षरमा लेखिएको छ। त्यहाँ गइसकेपछि तपाईँहरूले ओमे रामसँग सुनचारी पसल भेटाउन सक्नुहुनेछ र तपाईँले गरगनाहरूको कारोबारहरू गर्न सक्नुहुन्छ। मन पर्यो भने आफ्नो इष्टमित्र दाजु वा साथी सङ्गीलाई पनि ओमे रामसँग सुनचारी पसलको बारेमा जानकारी लिन सक्नुहुनेछ। होइन एकचोटि आएर गरगनाहरूको बारेमा बुझ्नुहोस् न त। होइन एकदमै फरासिलो हुनुहुन्छ ओमे रामसँग सुनचारी पसलका संचालक ज्यू, त्यही भएर आउनुहोस् एकचोटि गरगनाहको बारेमा जानकारी लिनुहोला। मन पर्यो भने पनि फेरि पनि आउँदै गर्नुहोला भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को सुमधुर भागलाई स्थान दिन्छु। यो चाहिँ सोरठी भाका रहेको छ, भयो बिरानी भनिरहेको छ। यसमा आवाज रहेको छ प्रसाद खप्तारी मगर, एसएम चोक बहादुर खप्तारी मगर, बिना खप्तारी मगर अनि चिना खप्तारी मगर र सन्जु थापा मगरको आवाजमा रहेको छ। नयाँ शब्द प्रसाद खप्तारी मगरको रहेको छ। यति बेला कर्म सिकाउनुहोस् यो सुमधुर सोरठी भाका।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौड़ा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656570225, मोबाइल 98560033878, 98461356058।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98560043952 र 98066।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 182 सांसद छन्। तर हिजो मंगलबार प्रतिनिधि सभा बैठकमा गणकपुर संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णय पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभामा सांसदको गणपूरक संख्या नै पुगेन। नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूरक संख्या नपुगेपछि सभामुखले डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो, सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट राष्ट्रपतिले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुनः 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्र उपस्थित थिए, तर हिजो बैठकको शुरूआतमा 220 भन्दा धेरै सांसद उपस्थित भएका थिए। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल अवसर विभिन्न परिवेश आधार आकांक्षा रहेको छ। युवाको भूमिकाले महत्वपूर्ण दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 तारीकका दिन दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण गर्ने तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रबन्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्ट अप व्यवसाय सम्बन्धी प्रदर्शनी गर्दैछ। यो दिवस युवा जागरणका दिवस दिशामा विश्वव्यापी र साझा अभियान हो। सांस्कृतिक भौगोलिक भाषिक शारीरिक तथा प्रविधिजन्य विविधता बीच एकता र पारस्परिकता प्रवर्धन सबैलाई हातेमालो गर्दै अघि बढ्ने संकल्प समय दिवसको अवसरमा व्यक्त हुँदै आएको छ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय र राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसाय पुरस्कृत गरिँदैछ। खगास सूर्य ग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपाल सहित एसियाका धेरै जस्तो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1990 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्य ग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगास ग्रहणको मार्गमा झण्डै 1.5 करोड़ मानिसहरू पर्ने अनुमान छ। त्यस्तै उत्तरीय गोलार्धका अन्य धेरै ठाउँबाट पनि आंशिक ग्रहण देखिने भएकाले त्यस क्षेत्रका मानिसहरूले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा भने यो अवधि 2 मिनट भन्दा केही बढ़ी रहन सक्छ। आन्तरिक राजस्व विभाग करदाता सेवा शाखा लाजिमपार काठमाडौँले गएको सन् 1 गतेदेखि 15 गतेसम्म करदाता वर्षानुपार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कार सर्प हेमराज जोशी विजेता भन्नुभएको छ। उहाँले 10 लाख रूपियाँ पुरस्कार जित्नु भएको छ। यसै गरी 1 लाख रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फ अरू 13 मनिषा फौजदार खनाल, अमित राई, नन्दन बहादुर विके, हिमाल अर्या, राजकुमार लामिछाने, अर्जुन कुमार न्यौपाने, सपना न्यौपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल सन्देश नगरिएको विभागले जनाएको छ। छनौट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्य 2083 दफा 9 बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको सन् 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। अर्थमन्त्री डाक्टर सोरेन वागले तनाउने भएका छन्। अर्थमन्त्री भएपछि वागले पहिलो पटक बुधबार गृह जिल्ला तनाउन लाग्नु भएको हो। तनाउ भ्रमणका क्रममा उहाँले दमौली, आगुखारी, डुम्री लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम तथा कार्यकर्ता भेटघाट सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति तनाउका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो। सहकारी संघ महिला तथा सामान्य प्रशासन मन्त्रालयले चार स्थानीय तहमा भूमि बैङ्क स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैगाडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुपाल्चोकको पिकल गाउँपालिका र पाँचझोराको बाढीमालिका गाउँपालिकालाई भूमि बैङ्क स्थापना गर्ने स्वीकृति दिएको हो। भूमि बैङ्क मार्फत स्थानीय तहमा रहेका बाँझो तथा विभिन्न निजी जग्गाको पहिचान, अभिलेखीकरण, व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। तुगलागण्डकी नगरपालिका पाँच बेल सत्रमा सञ्चालनमा रहेको खैरिन टार उपवितरण केन्द्रलाई पूर्ण क्षमताको सहायकको रूपमा स्थानान्तरित गर्न माग गरिएको छ। तुगलागण्डकी नगरपालिकाले ऊर्जा तथा सिंचाई मन्त्रीसँग भेट गरी उपवितरण केन्द्रको स्थानान्तरणसँगै जीर्ण विद्युत पूर्वाधारका मर्मत तथा फेरबदल गर्न आग्रह गरेको हो। नगरपालिकाका अनुसार क्षेत्रमा गाडिएका विद्युतीय पुलहरू काठका तथा जीर्ण अवस्थामा पुगेका छन्। नाङ्गा तथा कर्ची तारका कारण पटक पटक विद्युत सेवा अवरुद्ध हुनुका साथै स्थानीयको जीवधन्द भौतिक सुरक्षामा समेत जोखिम बढ़ेको जनाएको छ। यस्तै ट्रान्सफर्मरमा समेत समस्या देखिएको नगरपालिकाले जनाएको छ। नियमित भरपर्दो र सुरक्षित विद्युत सेवा उपलब्ध गराउन खरिन तर्फ वितरण केन्द्रको तत्काल सहमति आवश्यक रहेको भन्दै नगरपालिकाले मन्त्रालयसँग आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। मेघदी कर्णपूर्ण गाउँपालिका सह पोखरी बगरी सिधा घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मृतकका विद्युत गृहका कामदार अन्नपूर्ण छका प्रसन्न वर्ष दीपक बरूल रहेका छन्। घाइतेमा गौरी गंगा नगरपालिका पाँचका 31 वर्षीय सुरेन्द्र विक रहेको प्रहरी जनाएको छ। पहिरोमा विपत्ति भएको बरुवालको प्रहरी, नेपाली सेना सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ। विकलाई घाइते अवस्थामा उद्धार गरी प्राथमिक उपचारका लागि थप उपचारका लागि प्रदेश अस्पताल बेनिया पठाएको प्रनिषक सागर तिमल सिन्हाले जानकारी दिनुभयो। बागलुङको काटेखोला गाउँपालिका तीन धम्जामा सक्कुप्रारबाट एकजना मजदूर युवकको मृत्यु भएको हत्या भएको छ। धम्जाको माझ कटेरामा श्रमिकका रूपमा बस्दै आएका ढोलपाटा नगरपालिका सातका 40 वर्षीय अशोक खत्रीको हत्या भएको हो। मजदूरका लागि सँगै आएका साथी ढोलपाटा नगरपालिका पाँचका 25 वर्षीय अरूण घरतीले आपसी विवादका क्रममा खत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो। खत्रीको घटनास्थलमा मृत्यु भएको प्रहरी जनाएको छ। दुवैजना स्थानीय आधारभूत विद्यालयको भवन निर्माणमा मजदूरी गर्दै आएका थिए। घटनापछि प्रहरीले हत्यामा संलग्न गर्दैलाई पक्राउ गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। तनहुँ जिल्लाभरका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया तीव्र पारिएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँले लाभग्राहीहरूको पहिचान र प्रमाणीकरणका लागि स्थानीय तहसँगको समन्वयमा घर दैलोमै पुगेर स्थलगत निरीक्षण अघि बढ़ाएको हो। जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोली सोमबार र मंगलबार देवघर गाउँपालिका एकका 24 लाभग्राहीहरूको घरवास तथा जग्गा उपभोगको वास्तविक अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। अनुगमन टोली समितिका पदाधिकारी, नापी कार्यालय प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। मुस्ताङमा अनलाइन तथा सामाजिक सञ्जाल मार्फत ठगी गर्ने क्रम बढ़दै गएको छ। उपहार चिठा तथा सस्तो मूल्यमा महँगो सामान पाइने प्रलोभनमा परि सर्वसाधारणले रकम गुमाउने गरेका छन्। खासाङ गाउँपालिका तीनका राकेश गौतम आकर्षकको पहाड़को प्रलोभनमा परि 21,000 रूपियाँ गुमाउनुभयो। तराईमा बस्ने अजय कुमार दासलाई पठाएको उक्त रकम अहिलेसम्म फिर्ता आएको छैन। खासाङ गाउँपालिका पाँच ताक्लुङका अजय विकले सस्तो मूल्यमा विद्युत स्कूटर खरिद गर्ने भन्दै प्रतिम कुमार सिंहलाई 8,000 रूपियाँ पैसा पठाउनु भएको थियो। यस्तै बागलुङको निसिकोला गाउँपालिका तीन बोर्तीबाङ गरवाई हालमुसँग बस्दै आएका विवश चौधरी आइफोन उपहार परेको भन्दै 5,000 रूपियाँ भन्सा शुल्क पठाएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन दिनुभएको छ। उपहारका लागि उहाँलाई 50,000 रूपियाँ पठाउनु पर्ने भनिएको थियो। चालू आर्थिक वर्ष 2083-84 साउन महिनामा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा अनलाइन ठगी सम्बन्धी तीनवटा उद्घाटन भएका छन्। गत आर्थिक वर्ष 2082-83 सामाजिक सञ्जाल बैंकिङ कारोबार अनलाइन सपिङ तथा पेमेन्ट चिट्ठा स्क्याम र विभिन्न अनलाइन गेमका नाममा 32 जना ठगिया परी 10 लाख रुपियाँ भन्दा बढी गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। यमनको राल सागर तटमा लामो समयदेखि जारी उन्दका कारण हजारौं माझीले रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाडा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खाने विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेको कारण पनि मान्छेहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। हिउँदका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात करिब 70% घटेको थियो। सन् 2015 यस यमनमा युद्ध शुरू भएका समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। मान्छेहरूका अनुसार हुन्थे विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अल खोखा स्थित मछुवा संघका प्रमुख फौद दोब्बल्लाका अनुसार लाल सागरको अवस्थामा 30,000 भन्दा बढी माझी प्रभावित भएका छन्। समुद्री खानी विस्फोटमा 264 जना माझीको मृत्यु भएको र 215 जना अपङ्गता भएको दावी पनि मछुवा संघले गरेको छ। साथै सन् 2023 113 जना माझी बेपत्ता भएका छन्। युद्धमा आफ्नो कुनै भूमिका नभए पनि त्यसको सबैभन्दा ठूलो असर आफूहरूले भोग्नु परेको माझीहरूको गुनासो छ। अवस्था राजेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको सुगा गण्डकी समाचार लिएर आफ्नो उपस्थित हुने जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.10 MHz, इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 065414378, इमेल neweseshukla@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्नीचर पसल
6: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0565702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
8: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
9: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
10: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
11: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000
10: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000
11: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511
10: परशुराम शर्मा भण्डारी कवासी रु 31,005
11: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100
10: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111
11: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511
10: तुलसी शाह दुलेगौडा रु 10,505
11: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
10: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005
11: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
10: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
12: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
13: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
12: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
13: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
12: फोन नम्बर 0614510000
13: 0614510002 मोबाइल नम्बर 9856084466
12: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
14: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9460094530
15: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
15: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
16: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
15: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
16: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
15: थप जानकारीको लागि 0 65 571 479 मोबाइल 9856062 98468 64145
10: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
11: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
10: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
11: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
10: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
11: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
10: पार्वती रिमाल दुलेगौडा रु 10,100,
11: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
10: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
11: ठाकुर प्रसाद भट्टराई ढोरफिर्दी उत्तम टोल रु 55,555,
10: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
11: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
10: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
11: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
10: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155,
17: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580।
18: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
19: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
18: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
19: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
18: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
19: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
18: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
19: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385। कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
19: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
21: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
19: धार्मिक महोत्सवका आकर्षणहरू,
21: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
0: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
21: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
21: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो सुखा गण्डकीमा तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ पुनः भन्नुभयो चाहिँ स्वागत छ तपाईँहरूको माझमा उपस्थित भइसकेको छु मरिमा हामी तपाईँहरूको माझमा रहने गर्दछौँ लगभग लगभग 12 बजेसम्म आज हामी रहेका छौँ बुधबारको बसाइमा बुधबारको बसाइमा तपाईँसँग टपिकमा कुराकानी गर्ने दिन रहेको छ फोन गर्नुहोला 9842 9911 9663 7611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ बाहिर चाहिँ एकदमै मजाले झलमल चलक्क खालको नै पहेँलो घाम लागिसकेको छ तपाईँहरूकोतिर के कस्तो छ पक्कै पनि सबैजना एकदमै सन्चै आराम हुनुहुन्छ होला स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु गाउँ घरतिर त अब मेलापात खेताला हिँड्ने समय छ होइन कोदो रोप्ने खेताला हिँड्दै हुनुहुन्छ होला अलिक सकेपछि अब धान रोप्ने बेला पनि हुन्छ होइन साउनको अब आखिरी महिना हो आखिरी हप्ता हो भनौँ न यो त्यसपछि त फेरि भरियो लागिसक्छ फेरि खेतमा छिरिहाल्नुपर्छ धान गोड्नको लागि होइन साउने बुटा त फेकिसक्नु होला फेरि भदौमा एकचोटि कोडेर त्यसपछि काँटी लिएर आउँछ होइन चाडपर्व पनि आइसकेका छन् भदौको महिनापछि चाडपर्वहरू सरर भित्रिसक्छन् त्यसपछि कामहरू पनि सरर हुन्छ है कामै कामको चापै चाप त्यतिखेरको समय भनेको सास चाहिने फुर्सद छैन तैपनि थोरैहरू पनि समय निकालेर हामीलाई पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात नेपाली पात्र एप मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ हाम्रो 97.6 MHz रेडियो फ्रिक्वेन्सी मार्फत पनि हामीलाई सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास रहेको छ आज प्रतिष्ठा कुराकानी गर्ने दिन रहेको छ र साथसाथै आज अन्तर्राष्ट्रिय युवा दिवस होइन इन्टरनेसनल युथ डे पनि रहेको छ विभिन्न कार्यक्रमहरू हुँदैछन् विभिन्न कार्यक्रमहरू गरेर पनि मनाउँदै हुनुहुन्छ होला तपाईँ सम्पूर्णलाई इन्टरनेसनल युथ डेको एकदमै धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु है अब अन्तर्राष्ट्रिय युवा दिवस मनाएर के गर्नु धेरै जस्तो युवाहरू विदेशतिरै हुनुहुन्छ होइन गाउँघरतिर त्यति नसक्नेहरू हुनुहुन्छ र भिन्न परिवेश साझा आकांक्षा भन्ने मुनाराको साथ चाहिँ अहिलेको अन्तर्राष्ट्रिय होइन इन्टरनेसनल युथ डे मनाइँदैछ र 2000 सन् 2000 चाहिँ संयुक्त राष्ट्र संघका हुन चाहिँ अगस्त 12 तारिकलाई चाहिँ युवा दिवसको रूपमा चाहिँ मनाउने होइन भनेर चाहिँ घोषणा गरिएको थियो र त्यहाँबाट चाहिँ अहिलेसम्म अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेको छ र मनाउँदै पनि छौं तपाईँ पनि होइन विभिन्न सरकारी संस्थाहरू युवा क्लबहरू भएर होइन र विभिन्न संघ संस्थाहरूसँग साझेदारी भएर पनि यो दिवस चाहिँ मनाउँदै हुनुहुन्छ होला होइन विभिन्न प्रज्ञा प्रतिष्ठानहरूले पनि मनाउँदैछन् त्यही भएर तपाईँ पनि एकदम राम्रोसँग मनाउनु होला भन्ने भन्न चाहन्छु र मनाउँदै गर्नुहोला विभिन्न ठाउँमा कार्यक्रमहरू पनि हुँदैछन् ती कार्यक्रममा यदि आउनुहुन्छ भने सहभागिता पनि जनाउन सक्नुहुनेछ विश्वसँग यतातिर क्षेत्रतिर साथै छैन कार्यक्रमहरू तर काठमाडौँतिर पोखरातिर अथवा अन्य कुनै ठाउँहरू पनि हुँदैछन् कार्यक्रमहरू चाहिँ हामीले धेरै सुनेको छैन कार्यक्रम हुँदैछ भनेर तैपनि तपाईँ सम्पूर्णलाई इन्टरनेसनल युथ डेको एकदम धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु होइन इन्टरनेसनल भनिसकेपछि विश्वभरि नै तपाईँहरू सबैजनाले आज युथ दिवस मनाउँदै हुनुहुन्छ र आज टपिसमा कुराकानी गर्न दिन हो टपिस चाहिँ अहिले एकछिनपछि म लिएर आउँछु यति बेलाको क्रममा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि आउनेछु अनि म टपिसमा पनि तपाईँहरूलाई कुराकानी गर्न चाहिँ भनिरहेछु र टपिसको बारेमा पनि तपाईँहरूसँग कुराकानी गर्नु छ त्यो भन्दा पनि म टपिसै भन्छु होला अनि त्यसपछि ठ्याक्क गीत राखेपछि तपाईँहरूको फोन आयो भने चाहिँ सजिलो हुन्छ कुराकानी गर्नको लागि अहिले हाम्रो नयाँ सरकार होइन बालिङ सरकार आइसकेपछि चाहिँ सम्पूर्ण क्षेत्रहरूमा चाहिँ अनलाइन सुविधाको विस्तार गरिएको छ र तपाईँहरूले अनलाइन सुविधाहरू कतिको प्रयोग गर्नुभएको छ होइन तपाईँलाई कतिको सजिलो लागेको छ आफै भौतिक रूपमा उपस्थित भएर आफ्नो फर्महरू जुनसुकै कार्यालयहरूमा जाने आफ्नो फर्महरू भरेर काम गर्न सजिलो भएको छ कि अनलाइन माध्यमबाट फर्म भरेर तपाईँलाई कार्यमा संलग्न अथवा कुनै पनि कामहरू गर्दाखेरि सजिलो भएको छ यो विषयमा चाहिँ म कुराकानी गर्नेछु र जस्तै एउटा उदाहरणको लागि हामी यातायात कार्यालय तपाईँहरू भएकै पनि ड्राइभिङहरू होइन सिक्दै हुनुहुन्छ होला लाइसेन्सको फर्म भर्नको लागि होइन तपाईँहरूले अहिलेको नयाँ नियम पनि थाहा छ कि छैन यदि थाहा छ भने तपाईँलाई सजिलो पनि हुन्छ होइन पहिलाको जस्तो छैन भने चाहिँ सबै नियम परिवर्तन भइसकेको छ ड्राइभिङ लाइसेन्सको लागि पनि र विभिन्न
ठाउँहरू पनि सरकारी क्षेत्र सरकारी कार्यालयहरूमा पनि अनलाइन सर्भरबाट चाहिँ कामहरू भइराखेका छन् होइन, आफू जान्नुपर्ने अनलाइनबाटै तपाईँहरूले सम्पूर्ण कागजातहरू पेश गरिसकेपछि सम्पूर्ण कामहरू पनि हुँदैछन्। र त्यस्तै गरी नै यातायात कार्यालय पनि त्यस्तै छ होइन, तपाईँहरूलाई कति अनुभूति गर्नुभएको छ यो विषयमा पनि बताउन सक्नुहुनेछ। कुनै पनि कार्य हुँदा तपाईँले अनलाइन सुविधाबाट कामहरू गर्दा एकदमै सजिलो भएको छ कि भौतिक रूपमा गएरै आफू उपस्थित भएरै काम गर्दा तपाईँले एकदम छरितो काम भएको छ होइन, अब भौतिक रूपमा बस्दा नै लाइन बस्नु पर्थ्यो, अहिले अनलाइनको सुविधाबाट तपाईँलाई फाइदा भएको छ कि बेफाइदा भएको छ होइन, कि झन्झटिलो भएको छ कि सजिलो भएको छ, यस विषयमा कुराकानी गर्नेछौँ। अहिलेको यो समस्या विषय नै हो किनभने भर्खरै शुरू हुँदैछ नि त अनलाइनबाटै सबै कुरा कामहरू गर्ने, र अनलाइन सम्बन्धी ज्ञान हुन त एकदमै सजिलो भइराखेको छ, र अनलाइनसँग होइन अनलाइनसँग कामहरू नजान्नु भएकोहरू हाम्रो बाबामालाई त गाह्रो त गाह्रो नै सिक्नै पर्छ। त्यही भएर यस विषयमा कुराकानी गर्नेछौँ। सहजता होइन देशैभरि लागू भइसकेको छ यातायातको ठाउँमा चाहिँ होइन, यातायात कार्यालयहरूमा चाहिँ देशैभरिमै सबै अनलाइनबाटै राजस्व तिर्ने, अनलाइनबाटै फर्म भर्ने, अनि अनलाइनबाटै डक्टर रोजेर हामी आई टेस्ट गर्ने भन्छौँ त त्यो टेस्टहरू गर्न जाँदाखेरि पनि सबै अनलाइनबाटै छ अहिले चाहिँ सबै अनलाइनबाट भएको छ। पहिला पहिला चाहिँ गएर आइटेस्टहरू भौतिक रूपमा गएर चाहिँ हुन त हुन्छ, तर पनि उहाँ जाने बित्तिकै एक दिनमा गइसकेपछि राजस्व तिर्ने अनि आफ्नो आइटेस्टहरू पनि गर्ने, भिजन टेस्ट भनौँ न, भिजन टेस्टहरू पनि भइसक्थ्यो, सजिलो हुन्थ्यो। अहिले चाहिँ सबै एउटा एउटा एउटाबाट अनलाइनबाट गर्दाखेरि चाहिँ एक ठाउँबाट पास भइसकेपछि अर्को ठाउँमा अर्को कोठा गइसकेपछि बल्ल त्यसरी चाहिँ फाइनल हुँदैछ। तपाईँहरूलाई के कस्तो लाग्छ, तपाईँहरू ड्राइभिङको लाइसेन्स भर्दै हुनुहुन्छ भने तपाईँले विषय पनि बताउन सकिन्छ। म चाहिँ सम्पूर्ण अनलाइनकै कामहरूमै आधारित रहेर चाहिँ टपिक लिएर आएको छु, र तपाईँलाई अनलाइन सुविधाले कतिको फाइदा भएको छ होइन, कि भौतिक रूपमै जाँदा तपाईँलाई सजिलो भयो जानु भएन भन्ने लाग्छ कि होइन, अनलाइनबाट एकदम सजिलो भएको छ कामहरू गर्नलाई, जानु नपर्ने भन्ने तपाईँहरूको चाहिँ धारणा व्यक्त गर्न सक्नुहुन्छ, यो विषय लिएर आएको छु। कुराकानी गर्ने नै छौँ, तपाईँहरू भने फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा म तपाईँको माझमा कार्यक्रममा एकदम मिठो मिठो मिठो गीत राख्छु, सुमधुर गीत राख्छु, अनि त्यसपछि आउने छु बसो खाटैमा निरहेको छ यो गीत, सुनाऊ नयाँ रहेछ भर्खर तीन दिन भएको, सुनाऊ के कस्तो रहेछ, अनि त्यसपछि म पनि सुन्छु, तपाईँ पनि सुन्नुहोस् अनि आनन्द लिउँला। पूर्वेली गीत हो अनि म तपाईँको माझमा पछि उपस्थित हुनेछु।

0: नराखिसके बस्न खाटेमा भने पूर्वेली सँग गएको थियो, पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार,
0: के छ हो हाल खबर? सञ्चारमा हुनुहुन्छ?
1: हाम्रो
0: के होइन ल चिन्नु त किन नौलो लाग्यो त नि, सधैँ सुनिराख्ने मान्छे, बोलिराख्ने मान्छे, के भयो होला त्यस्तो? होइन नि, जुन भने नि हुन्छ, सिखा भन्नुभयो नि, भयो रिमा भन्ने भन्नुभयो, जे भन्न लाग्छ त्यही भन्नु ल। आज टपिक चाहिँ अब अहिले त सरकारले एकदमै अनलाइन माध्यमबाट हरेक कामहरू गर्ने भन्छ नि त, फर्म भर्दा टेन्डरबाट, अनि हामी कुनै पनि सिफारिसहरू गर्यो भने अनलाइनबाटै हाम्रो गर्न मिल्ने सेवा सुविधा ल्याएको छ नि त सरकारी कार्यालयहरूमा। अनि तपाईँहरूलाई यो सरकारी तर्फबाट अनलाइन सुविधाले सजिलो भएछ कि होइन, भौतिक रूपमै गएर हामी आफै गएर पेश गर्दाखेरि सजिलो भयो भन्ने लाग्छ, त्यो विषयमा चाहिँ तपाईँले आफ्नो भावना प्रस्तुत गर्न सक्नुहुनेछ।
1: हजुर, यो त अब अहिले 2170 दिनको कुरा, अहिले चाहिँ नयाँ सरकारले गर्नुपर्ने कुरा हामी धन्यवादै दिन चाहन्छौँ। हामी चाहिँ के गर्नुभएको छ, राम्रै गर्नुभएको छ, र राम्रो गरे अनुसार अझै उहाँले जति गरे त अझै पनि उहाँ अझै समझदारीसित राम्रो आफ्नो पार्टी सभापतिसित मिलेर सबै आफ्नो संसदहरूलाई सबै चित्त बुझाएर गर्नुभयो भने एकदमै राम्रो गर्नुभएको छ। हामीलाई त्यही आशा कि अब हाम्रो देशको भविष्य पनि उज्जवल होस्। अब यतिकै हामी चाहिँ 5 साल होइन, पछिसम्म 25-30 सालसम्म प्राइम मिनिस्टर खाओस् भन्ने हाम्रो आशीर्वाद त त्यही हो कि होइन। अब एक दुसरालाई पुग्न सकेन र अब कपिल अन्तनीजीलाई चाहिँ उहाँले चाहिँ अलिकता चाहिँ चित्त बुझाउन सकेन र भोलि पार्टीमा फुट आयो भने त अलिकति हाम्रो देशको भविष्यमा डमाडोल भयो। एकदमै चाहिँ हाम्रो प्राइम मिनिस्टरजीलाई चाहिँ शुभकामना सहित उहाँले चाहिँ राम्रो चाहिँ आफ्नो पार्टी सभापतिसित राम्रो घुलमिल भएर अब सभापतिको त अब उहाँको पुरै एकदम हित छ। उहाँले चाहिँ जति उहाँले भन्नुभएको छ गर्नुभएको छ त्यही अनुसार दुवै नेताहरू मिलेर चाहिँ राम्रो गरोस् देशको भविष्यको निम्ति। हामी चाहिँ त्यही शुभकामना दिन चाहन्छौँ उहाँहरूलाई। हाम्रो देशको भविष्य उहाँहरूको हातमै छ। अब सभापतिले त भनेछ कि पाइचरस बोल हान्ने काम चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूको बलनजीको, अब उहाँको खुट्टाबाट बोल यताउता गयो भने पनि हामी त्यही उहाँको खुट्टामा फेरि हामी बल पुर्याइदिने हो भनेर चाहिँ भन्नुभएको कपिल अन्तनीजीले। त्यहाँ भन्दा त अरू के गर्न सक्ला उहाँले, उहाँ चाहिँ राम्रो गर्नुभएको छ। हामीलाई चाहिँ आशा छ कि उहाँहरू चाहिँ एक दुसराको समझदारीमा सबै दर्शकहरूको चेष्टा बुझाएर नभएर प्रतिपक्षलाई पनि सबैमा हातेमाला गरेर देशको भविष्य उज्जवल गर्नु होला भन्न चाहिँ उहाँहरूलाई यही निम्ति अनुरोध छ कि हाम्रो अब मित्र देशहरू कहाँ कहाँ पुग्यो विश्वमा चाहिँ सेकेन्ड थर्डमा आइसक्यो भने हाम्रो देश कहिलेसम्म यसरी चाहिँ सधैँ 7 महिनामा अब प्राइम मिनिस्टर बदलेर कसरी चाहिँ देशको उभो लाग्ला? एक पार्टीले चाहिँ जसरी इन्डियामा चाहिँ पहिला चाहिँ इन्दिरा गान्धीले चाहिँ 30-35 वर्ष प्राइम मिनिस्टर खायो भने त्यस्तै अब मोदीले पनि कति साल खायो, 15 साल 18 सालै खाइसक्यो होला। त्यस्तै हाम्रो पनि टिक सरकार हुनु पर्यो क्या। त्यही भएर चाहिँ हाम्रो सत्ता जगाउनको निम्ति पनि एक दुसराको समझदारीमा चाहिँ हजुरहरू चल्नु होला। एकदमै चाहिँ रविजीको साथ नछोड्नु होला, दुईटैले चाहिँ एक दुसरालाई बुझ्ने कोसिस गर्नु, मनमुटो चाहिँ नआओस् भन्ने चाहिँ हाम्रो त्यही हो। अब उहाँहरूप्रति आशा, हामी आशमा हामी के गर्न सक्छ त, जनताको धेरै ठुलो आश छ, निराशा चाहिँ नगरिदिनु होला भन्न चाहे म त अरू के भन्छ र होइन। उहाँहरूप्रति हामी जनताको सबैको आश छ र निराश हुन चाहिँ नदिनु होला भन्न चाहे। उहाँले जति पनि गरेछ जनतालाई सुख नै भइरहेछ र उहाँहरूले अब देशमा चाहिँ एउटा सुन्दर देश बनाउनको निम्ति उहाँहरूले चाहिँ त्यो

0: रुकुमबा चाहिँ तपाईँ ऊ पनि हटायो, बस्तीहरू हटायो, हटाएर मात्रै भएन उहाँहरूलाई पनि होला भन्न पनि चाहे सुकुमवासीहरूलाई अब हटायो, हटाए अनुसार त्यस दिनहरूलाई अलिकता सुविधा थिएन, अब उहाँहरूलाई चाहिँ उतै बजारमा दिन नसके गाउँमा जस्तै जग्गा जमिनहरू छ कतिजनालाई त मेरो त रहे लाग्छ जस्तै दिन थिए जस्तो लाग्छ म त कति खेतबारी छ कति चाहिँ त्यस्तो घरद्वार नभएको सुकुमवासीहरू चाहिँ हाम्रोतिर ल्याएर चाहिँ कति जग्गा फाल्टु गरिरहेछ, मेरो कतिवटा घर त्यतिकै बसिरहेछ, सबै कोही काठमाडौँ कोही इन्डिया, अब हाम्रै घर पनि दिन्थ्यो जग्गा पनि दिन्थ्यो जस्तो लाग्छ सरकारले, त्यस्तो चाहिँ तिनीहरूलाई चाहिँ निराश चाहिँ नगरिदिनु होला बिन्ती छ। त्यो जति पनि सुकुमवासी हो तिनीहरूलाई पढाइ लेखाइमा त्यो सुकुमवासीको छोराछोरीहरूको शिक्षामा पनि बाधा नजाओस्, तिनीहरूको पढाइ लेखाइमा पनि अब शिक्षित हुनपर्छ सबैमा भन्न चाहे मैले सबैलाई चाहिँ मिलाएर चाहिँ त्यसलाई चाहिँ अगाडि बढाउनु होला भन्न भनेर दिन्ती दर्शाउन चाहे हाम्रो प्राइम मिनिस्टरज्यूलाई, उहाँ युवक छ हुनर छ, अब विश्वमै सबसे यङ चाहिँ युवक प्राइम मिनिस्टर होला लगभग भन्दाखेरि अहिले हाम्रो मानुष पनि महिला अब भर्खर 25-26 वर्षको सभामा उपसभामा पार्छ हामीले, अब अहिले महिलाको पनि कोटा सबैको त मिलाएको छ, त्यही हाम्रो चित्त मिलाएर जाओस् भन्न चाहे म त अरू के भन्छ र होइन हाम्रो आशीर्वाद हाम्रो चाहिँ सबै कुरा लाग्यो बिन्ती प्रार्थना चाहिँ हुन्छ भने यही नै बिन्ती प्रार्थना छ, हामी त अब परमेश्वर जीवित परमेश्वरसित पनि हामी प्रार्थना राख्छ कि यो सरकार राम्रो टिकोस् राम्रो चलोस् भनेर हामी सबैसित यही छ बिन्ती प्रार्थना भन्न चाहे अब यतिकै अब साथीहरूको पनि फेरि साथीहरूले पनि अब समय धेरै लिए भन्छ होला त
1: ल हस् हुन्छ साथीहरू सम्झिनुहोस् न त
0: हजुर साथीहरू सम्झिने हो सर्वप्रथम त हजुर सिकाजीलाई
1: हस् हुन्छ धन्यवाद
0: अनि हाम्रो सपनाजीलाई अनि सावित्रजी सृजना आएको बेला चाहिँ फोन लागेन सृजना म्यामलाई अनि हाम्रो जजर उपदेशक आइन सर होल युनियन हाम्रो शुक्रगन्धकी होल युनियन अनि हाम्रो मेरो प्यारो मित्र भानुबाट आउनुहुन्छ हाम्रो टेकु छेत्रीजीलाई नमस्कार सहित उहाँको परिवार सबैलाई अनि हाम्रो यता नरेन्द्र सिमलजीलाई दिर्घा आउनुहुन्छ नमस्कार झोले नमस्कार सहित उतै हाम्रो सलिना दिदी भेनाजु हुनुहुन्छ भान्जा भान्जीहरू दिरहत्री उहाँहरूलाई अनि राधा राईजीलाई कुबेर राई गीता राई अनि शान्ति साई र मोहम्मद मियाँ दुईटै मोटु बहिनीहरू अनि चेतना बहिनी रोचिका बहिनी खगीमाया बहिनी डलमाया बहिनी प्रतिमा बहिनी लक्ष्मी बहिनी लगायत अनि यता हाम्रो मित्र हाम्रो अमृत प्रसादजीलाई धेरै धेरै सम्झना छ नमस्कार धेरै धेरै सम्झना छ मित्र भन्न त है अनि यता हाम्रो ऋषिजी हुनुहुन्छ भुवनाथ शर्माजीलाई बिर्सिन्छ घरिघरि भुवनाथ शर्माजीलाई पनि धेरै धेरै सम्झना अनि हाम्रो ऋषिजी टोपजी चन्द्रजी अनि सन्तोषजी आशिष भाइ लगायत सम्पूर्ण र अनि हाम्रो गाउँवासीहरूलाई जति पनि गाउँवासीहरू छ हाम्रो बुवा आमाहरू विशेष गरी हाम्रो खानीमा हाम्रो बुवाहरूले चाहिँ धेरै माया गर्नुहुन्छ बाबु किन हो गीत गाउँदैन हामी सुन्छ भन्छ उहाँहरूले रेगुलरली सुन्नुहुन्छ उहाँहरूलाई अनि पाइमी हाम्रो छपिलाल थापाजी काजी थापाजी अनि यता सन्दीप ब्राह्मण अनि हाम्रो मिन सर पाइमीकै अरू थुप्रै हुनुहुन्छ पाइमीमा सुन्नेहरू अनि जति पनि शुक्लगन्धकी सुन्ने सम्पूर्ण हाम्रो बुवा आमा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई तपाईँहरूप्रति हजुरहरूप्रति हजुरहरूको मायाले गर्दा म स्वर भइ नभए पनि कार्यक्रममा सहभागी हुन्न हुनेको लागि चाहिँ म यति हो हजुरहरूको मायाले भन्न चाहे सम्पूर्ण भनेर दिँदा चाहे हस्त
1: हस् नमस्कार शुभदिन. उहाँलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथलदेखि. उहाँले पनि आफ्नो विचारहरू प्रस्तुत गरिसक्नु भएको छ. पालो भने तपाईँको रहेको छ, आउन सक्नुहुनेछ. भन्दा पनि म चाहिँ गीततिर जान्छु है साथीहरू. सर्वमित गीत राख्छु अनि छोटो व्यवसाय विश्राम विश्राम बसे 11 बजे टाइम चेक राख्ने बेला पनि भइसकेछ. कति छँदैछ समयको के थाहा नपाउने है. त्यसपछि म आउनेछु. तर भने सुनेर ठ्याक्कै 11 बजेपछि फोन गर्नुहोला. आज हाम्रो भेट भएको दिन भने ज्वालामुहीबाट रहेको छ. यो मिठो गीत सँगै म व्यावसायिक विश्राम विश्राम बसे 11 बजेको टाइम चेकपछि म तपाईँहरूको माझ आउनेछु. तपाईँहरू भने सुन्दै गर्नुहोला.

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माटीको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
8: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेको छ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707644।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलेगौंडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965779704, मोबाइल नम्बर 9846061268,
15: 9856062068।
17: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
17: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
18: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
18: पोखरा जाने बाटोतिर।
20: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
18: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।

0: हेलो, फेरि पनि तपाईँ सम्पूर्णलाई स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। हामी छोटो व्यवसाय विश्राम विश्रामसँगै 11 बजेको टाइम चेक पछि तपाईँहरूको माझमा प्रस्तुत भइसकेको छु। छोटो मिठो गीत पनि राखेको थिएँ मैले तपाईँहरूको माझमा, पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। यदि तपाईँहरू भर्खर मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz रहेर आज हामी रहेका छौँ बुधबारको वचनमा। बुधबारको वचनमा टपिकमा कुराकानी गर्ने दिन पनि रहेको छ, मैले टपिक लिएर आइसकेको छु। हाम्रो अहिले सरकारी चाहिँ सबै कामहरू अनलाइन सुविधाबाट गर्ने भएको छ, तपाईँलाई अनलाइनबाटै कामहरू गर्न सजिलो लाग्छ कि भौतिक रूपमा उपस्थित भएर काम गर्दा सजिलो भएको छ, त्यो विषयमा चाहिँ कुराकानी गर्नेछौ। होइन, तपाईँलाई के सुविधाले होइन अनलाइन सुविधाले गर्दा सजिलो भएछ कि एकदम छिटो सजिलो भएछ कि, तपाईँले दुःख पाउनु भएछ कि भएन, र भौतिक रूपमा उपस्थित भएर काम गर्दा तपाईँलाई सजिलो भयो कि, यो विषयमा चाहिँ तपाईँले आफ्नो व्यक्त गर्न सक्नुहुन्छ। सर्वपक्षे पनि प्रशासन कार्यालयमा चाहिँ जानुभएको छ होला, आफ्नो वडा कार्यालय जाँदा प्रशासनिक कार्यालयमा जाँदा पनि तपाईँले अनुभव लिनुभएको छ होला भन्ने विश्वास पनि रहेको छ। त्यति बेलाको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्ते नमस्कार हजुर, सन्चै आराम हुनुहुन्छ दिदी? के गर्दै हुनुहुन्छ दिदी? हेलो हेलो, हाम्रो दिदी हुनुहुन्छ है, बोल्दै केही सुने होइन।
1: हजुर हजुर,
0: बङ्गला सुने कता हराउनु भएको थियो?
1: ए, म
0: यहाँ पसलमा एक्लै बसिराखेको, अनि यता फोन गरेर आएको चाहिँ हराइदिएको फेरि। ल, मेरो त म त दिदीको फोनै काटेर क्या हो भनेर चिन्ता व्यक्त गरिराखेको। सुन्दै नसुनेको नि हजुर बोलेको त होला होला। ल, खाना खानुभयो? ल, कतिवटा हुँदैन खाने, घर त बजिसक्यो,
1: अब खाने हो।
0: ल, छिटो छिटो खाइहालौँ है।
1: हजुर, अब मेरो विचारमा चाहिँ अनलाइनबाट अब सुविधा त
0: हजुर
1: एकतारे दिन बिताएर दुई दिनमा काम एक दिनमा सकिया छ, छिटो छिटो भएको छ, त्यो असुविधा भएको छ। घरमा बसी बसी हरेक इन्टरनेटको जमानामा घरमा बसी बसी हरेक सुविधा भेटाएको छ, त्यो चाहिँ मलाई राम्रै मान्छु। म नेगेटिभ नै सघाउनु भन्दा चाहिँ राम्रै मान्छु म।
0: कुनै कुनै कामहरूमा अनलाइनहरू कामहरू गर्दाखेरि के त्यो नेटहरू नचलेर शास्ति पनि त भोग्नु भयो होला नि त, त्यो अनलाइन पोर्टलहरू खोलिँदै नखोलेर शास्ति भएको छ कि छैन?
1: अब जान्छ दुई तिन दिन लगाएर अब पास बस्नु पर्ने कुरो कि अब टाढाको बाटो छ भने अब नगरमा हुन्छ कि उता सदरमा सदरमुकाममा जानुपर्छ कि यता हुन्छ कि कता कता हुन्छ, त्यो जाडो काट्दै बस्नु पर्छ नि त। त्यही कारण चाहिँ एक दुई दिनमा हुने काम अब दुई चार घन्टा सकिन्छ होला नि भन्ने कुरो मेरो।
0: ल, ठिक छ, त्यसो भए भौतिक रूपमा उपस्थित भएर काम गर्नुभन्दा आज चाहिँ अनलाइनबाट काम भएर चाहिँ धेरै सजिलो सुविधा पाउनु भएको छ भन्न चाहनुहुन्छ?
1: हजुर हजुर।
0: ल, एकदम ठिक छ, धेरै धेरै धन्यवाद छ यति मिठो विचार व्यक्त
1: गर्नुभयो।
0: ल, ठिक छ, होइन, अब बुझ्दै जानु पर्यो, नयाँ नयाँ कुरा पनि सिक्दै जानु पर्यो होइन त। त्यही त नि हो नि त।
1: मलाई
0: ल, ठिक छ, अब हुनु पनि पर्यो 21 वर्षमा आएर फेरि सधैँभरि भौतिक रूपमै उपस्थित भएर काम गरिराख्नु पनि भएन, अनलाइनको पनि सुविधा पनि जान्नु पर्यो होइन। ल, ठिक छ, एकदम धेरै धेरै धन्यवाद छ दिदी। साथीहरू सम्झिन सक्नुहुनेछ? ल, हुन्छ धन्यवाद नमस्कार सुभदिन दिदी हुनुहुन्छ फोन गर्नुभएको थियो हाम्रो खगीमा दिदी हुनुहुन्छ पेरुङदेखि उहाँले पनि एकदमै राम्रो विचार व्यक्त गरेर सक्नु भएको छ पालो भने तपाईँको रहेको छ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ होइन अहिले विभिन्न प्रशासनिक कार्यालयहरूमा होइन सरकारी कामकाजमा रहेको र अन्य संस्थाहरूमा पनि अनलाइन माध्यमबाटै कामहरू भइरहेका छन् होइन अनलाइनबाटै कामहरू सुचारू हुँदैछ बिस्तारै बिस्तारै तपाईँले कतिको झन्झट पाउनुभएको छ होइन अनलाइनमा सुविधाबाट कामहरू लिँदा अथवा भौतिक रूपमा गएर काम लिँदा सजिलो भयो कि अनलाइन रूपमा गएर तपाईँले कामहरू फर्महरू भर्दा सजिलो भयो भन्ने विषयमा आफ्नो भावनाहरू व्यक्त गर्न चाहिँ सक्नुहुनेछ होइन अन्तिममा त मेरो विचारमा राख्ने नै छु तर तपाईँले विचार सुनिदिनु र सुनाउनु अनि पछिमा चाहिँ म पनि मेरो विचार चाहिँ व्यक्त गर्नेछु होइन कुनै ठाउँमा चाहिँ फाइदा नै छ अनलाइनबाट होइन कुनै ठाउँमा कुनै कुनै बेला त अप्ठ्यारो पनि भएको छ होइन भौतिक रूपमा गएको भए भइसक्यो भन्ने पनि हुन्छ तर दुइटै कुरा बराबरी छ फेरि अहिलेको जमानामा आएर अनलाइनको अनलाइनबारे जानकारी पनि त लिनुपर्ने हुन्छ हरेक चिजहरू अनलाइनबाटै गर्न सिक्नुपर्नेको जमाना पनि छ र सिक्नु पनि पर्छ तपाईँ सम्पूर्णले सिक्नु पनि होला भन्न चाहन्छु किनभने अनलाइनको माध्यमहरू तपाईँले पोर्टलहरू खोल्न जानुभयो भने एकदमै सजिलो हुन्छ हरेक कामहरू गर्नको लागि होइन समाचारहरू खोज्न हेर्न बुझ्नको लागि पनि सजिलो हुन्छ र सरकारी कामहरू पनि होइन सरकारी काम गर्न पनि अनलाइन माध्यमबाट हो त्यो पनि एउटा पोर्टल हुन्छ त्यो पोर्टलबाट चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ त्यसको बारे पनि तपाईँले राम्रोसँग बुझेर चाहिँ गर्नुपर्ने हुन्छ र भौतिक रूपमा उपस्थित भयो भने कुनै पनि कागज पत्रहरू बिग्रियो भने त्यो बेलामा जाने बित्तिकै सफा मिल्छ अनि इन्टरनेटको माध्यमबाट चाहिँ त्यो पेस गरिसकेपछि र पछि त्यहाँ मिलेन भनेपछि फेरि अलिकति समय कुरा चाहिँ बनाउनु पनि पर्ने हुन्छ त्यही भएर मेरो विचार चाहिँ अहिले राख्दै गरौँला तपाईँहरू आउनु होला तपाईँलाई के कस्तो लाग्छ कतिको झन्झट छ कतिको सजिलो छ कतिको शास्ति बेहोर्नु भएको छ तपाईँहरूले यस विषयमा चाहिँ कुरा व्यक्त गर्न सक्नुहुनेछ होइन अनि तपाईँहरू विभिन्न ठाउँहरूमा होइन कार्यालयहरूमा जानुभएको छ अनलाइन सुविधाबाट फर्म भर्ने लेनदेनबाट हरेक कामहरू गर्नुभएको छ भने तपाईँहरूको त्यो शास्ति सजिलो कस्तो भएको छ त्यो पनि बुझ्नुभएको छ होला यदि तपाईँलाई अनलाइन माध्यमबाट काम गर्नुभएको छ भने सरकारी कामहरू अन्य कुनै संस्थाहरूमा पनि काम गर्नुभएको छ भने कतिको सजिलो भएको छ होइन त्यो पोर्टलहरू चल्दाखेरि नचल्दाखेरि कति गाह्रो अनुभूति भएको छ त्यो विषय पनि बताउन सक्नुहुनेछ है विचार व्यक्त गर्न सक्नुहुन्छ र भौतिक रूपमा उपस्थित भएर कतिको झन्झट बेहोर्नु परेको छ होइन लाइनहरू त बस्नै परेको छ होइन कतिको अप्ठ्यारो भएको थियो त्यो विषय पनि तपाईँले बताउन सक्नुहुन्छ त्यो दुईटालाई कम्पेयर गरेर पनि होइन यस्तो भयो भने यो भयो भए राम्रो भयो भने चाहिँ तपाईँले चाहिँ व्यक्त गर्न चाहिँ सक्नुहुनेछ तपाईँले फोन गर्दै गर्नुहोस् 9822 9196 6336 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिँदै गर्नुहोला भन्दै यति बेला गर्नुभयो भने म अर्को मिठो गीत कार्यक्रममा स्थान दिन्छु गोठालो जाँदा भनिरहेको छ कुन्ती मोक्तानको आवाजमा रहेको छ त्यो बेला सिकार्नुहोस् यो मिठो गीत

हजुर, निष्ठुरी मायाहरू गोठालो जाँदा लागेको माया भन्ने रहेको थियो। पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। भारत भएको रहेको छ। फोन गर्न सक्नुहुनेछ 99 4 22 75 9 11 र 99 36 36 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। तपाईँहरू आउँदै गर्नुहोस्। त्यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सुमधुर गीत स्थान दिन्छु। तुलसी आँगनमा रोपाउँदा भनिरहेको छ, बाटो मुनिको फूल मुहीबाट रहेको छ। त्यति बेला कसै कानुहोस् त्यो मिठो सुमधुर गीत।

हजुर, ए तुलसी आगममा रूपौलाबाट मुनिको फूल मुहीबाट रहेको थियो। तपाईँहरूको माछा मैले स्थान दिइसके पके पनि बन्द पर्यो होला। तपाईँहरू कार्यक्रममा सहभागिता जान सक्नुहुन्छ, आउन सक्नुहुन्छ, फोन गर्नुहोला 9842976611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज टपिसमा कुराकानी गर्ने दिन हो, आउनु होला। टपिस पनि मैले भनेको भनेछु, त्यो विषयवस्तुमा चाहिँ तपाईँहरूले आफ्नो भावना विचारहरू चाहिँ व्यक्त गर्न सक्नुहुनेछ आजको बसाईमा। यति बेला क्रममा अर्को मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि छोटो व्यवसायिक विश्राम, विश्राम पछि म तपाईँको माझ भन्दैछु। वनमा राले भने खायो भनिरहेको छ। यो मिठो गीत गीतसँगै छोटो व्यवसायिक विश्राम, विश्राम पछि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढ़ा गहना किन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो के सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
2: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
2: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
5: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगंगा हेल्थ पोस्ट रोड
5: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124474
7: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
8: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
7: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटानिक छ गोङगोबु बसबार पछाडिपट्टि
8: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मगाम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
10: समय सम्झनुहोस् है मगाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
9: होटल टाइटानिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
11: दाई एक बिहानै झोला बोकेर कति जान लागेको
12: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
11: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
13: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
9: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765705052 मोबाइल 9856288587
14: एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
15: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ सात फेर,
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चन्द्रिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
18: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्डकुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
20: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0765706676, मोबाइल 9855602676।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0765414050, मोबाइल 9843623811।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
24: हजुर, मिठी गीत सँगसँगै छोटो व्यवस्था विश्राम बसे तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी बुधबारको बसाइमा छौं, तपाईँसँग कुराकानी गर्ने दिन रहेको छ, तपाईँ आउन सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हामी हप्ताको 7 दिन तपाईँहरूको माझमा रहने गर्दछौ र विभिन्न दिन फरक फरक ढंगले प्रस्तुने क्रममा आज टपिसमा कुराकानी गर्ने दिन रहेको छ। आउनुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, एनटीसीएनसेल जुन आउन सक्नुहुन्छ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
25: हेलो, नमस्कार।
24: नमस्कार, खाना खानुभयो? सन्चार हुनुहुन्छ?
25: हजुर, खाना
24: हजुर मेरो नि भइसक्यो। अनि के छ आफू कसैतिरको नयाँ हाल खबर, आज के कस्तो हुँदैछ? आज घाम लागेर जता पहेलपुर भएको छ, पहेलपुर भएर रमाइलो भएको छ आजको दिन चाहिँ। हिजोसम्म अलिकति
25: अब त रमाइलो दिन आयो नि त, हरियाली चाडबाड चेलीबेटी सबै रमाइलो दिन आएछ नि त।
0: त्यही त नि, रमाइलो भन्ने के भन्ने, अब त्यस्तै नै हो,
25: रमाइलो मान्नु पर्यो,
0: कहिले काहीँ रमाइलो हुन्छ, अब काम नसकिँदाखेरि चाहिँ चार पर्व भइसक्यो कामै सकिएन भने पिरालो हुन्छ एकातिर, जागिर खानेलाई नै पिरै छ नि, होइन सबैको आफ्नो आफ्नो काम ठुलै हुन्छ, सबैको आफ्नो आफ्नो कामको फरक फरक दायित्व महत्व होइन, ल ठिक छ नि, टपिक त सुन्नु भएको छ होला नि है,
25: होइन मलाई थाहा छैन, सुन्थेन म भर्खर खाना खाएको भनिदिँदैछु, तर अहिले ठ्याक्क
0: हजुर भन्छ है त्यसो भए। आज चाहिँ हामी सरकारी कार्यालयहरू प्रशासनहरूमा काम गर्न जाँदाखेरि अब चाहिँ अनलाइन माध्यमबाट कामहरू हुन्छन् भनेर तपाईँहरूले के भन्छ सरकारी कार्यालयहरू जाँदा प्रशासन कार्यालयहरू जाँदा ठ्याक्क त्यो सूचना बोर्डहरूमा टाँसेर राखेको पनि देख्नु भएको छ होला होइन त, अनि त्यही विषयमा हो, अब तपाईँलाई अनलाइन सुविधाबाट कामहरू गर्दाखेरि सजिलो भएको छ कि होइन, भौतिक रूपमै गएर कामहरू गर्दा सजिलो भएको छ, अनलाइनबाट यसरी त्यो प्रोटोकलहरू नखोलेर यत्रो दिनसम्म कुरेर बस्नु पर्यो, एकदम झन्झट भयो, गाह्रो भयो भन्ने लाग्छ कि होइन, अनलाइनबाट सजिलो छ, बरु भौतिक रूपमा उपस्थित भएर बस्दा दिनभरि लाइन गरेर बस्नुपर्ने, एक दिनको कामै जाने भन्ने लाग्छ कि के लाग्छ, होइन तपाईँको विचार व्यक्त गर्न सक्नुहुनेछ।
25: होइन मलाई चाहिँ एकदम खुसी लाग्छ, खुसी लाग्छ अलिक नयाँ सरकार, नयाँ युवक, नयाँ दिवस, नयाँ सम्म पुरानो भन्दा
0: हजुर,
25: सम्पूर्ण आएको अब चाहिँ अनलाइनबाट त नै भयो, अनलाइनबाट नभन्दा पनि काम छिटो छैट भइरहेछ, अब जुनसुकै पुऱ्याउ पनि यसरी नै हाम्रो नयाँ युवक सरकारबाट चाहिँ काम हुँदै गयो भने धेरै राम्रो हुने जान्छ, आत्तिनु पर्ने एउटा छैन, नयाँ सरकार देख्नु ठिक छ, सही सही छ, भर्खर चाहिँ पाँच छ महिना
0: भएन, हजुर त्यही पनि अलिकति यो अनलाइन प्रविधिहरू

0: तर अन्त राम्रो हुन्छ नि त पर्यटन नियम कति नै आफ्नो मान्छे भन्ने हेर्ने यताता गर्ने त्यसले गर्दा नै जम्मै नेपाल जिरिक त्यसरी छ। नसम्म त अब गयो भने अब चाहिँ गर्छु गर्छु गर्छु भने गर्छु अब पिताइ खाने कोही के खाने कोही झेल्न बस्ने कोही त्यस्तो त भयो भन्दा अहिलेको चाहिँ भन्ने संसार एकदम सही लाग्छ मलाई। तर चाहिँ काम गर्दै जानुपर्छ भन्नेले त भन्ने गर्छ कागजले गर्छ भन्नेले त भनिरहेको छ फाल्तु भइसक्यो होइन पाँच छ महिना के फाल्तु नि तपाईँले 35 वर्षसम्म गर्न सकेन यसले 5-6 महिनामा त यत्रो भइ गरिसकेको छ चिन्ता गरेछ भन्ने त्यति हो मतलब त्यो भएको
1: भनेपछि तपाईँ भौतिक रूपमा उपस्थित हुनुहुँदा कि अहिले अनलाइन सुविधाबाट कामहरू हुँदाखेरि एकदम सजिलो छिटो छरिटो भएको छ भन्न चाहनुहुन्छ? ल हस् एकदम धेरै धेरै धन्यवाद छ हजुरको विचार व्यक्त गरिदिनु भयो साथीहरू सम्झिन सक्नुहुनेछ
0: हस्
1: धन्यवाद।
0: अनि खाडी माया बहिनी माया बहिनी रेखा बहिनी ताराजी सम्झाजी अनि सम्पूर्णलाई भन्दै एक मिनट दर्शन गर्दै अनि हाम्रो खै त कति खालके सुविधा भन्ने आउनु हामी जाउँ
1: हजुर सर सुविधा भन्छ है शनिबार आउनुहुन्छ है हेलो शुक्ला गण्डकी
0: लिएर शनिबार लामो छुट्टी गर्नुभयो
1: उहाँ त अब अरू दिन चाहिँ आउनुहुन्न भ्याउनु पनि हुन्न अरू समयमा चाहिँ यतिखेर यो आइतबारबाट शुक्रबारसम्म चाहिँ काम गर्नुहुन्न होइन उहाँ चाहिँ अब नराखिकन भन्नु पर्दैन शिक्षण पेसामा आबद्ध हुनुभएको छ शिक्षण पेसामा अनि त्यही भएको कारणले गर्दाखेरि उहाँले शनिबार शनिबार के भन्छ अरे क्विजमा आउनुहुन्छ हेलो शुक्ला गन्ध ल सबै आफ्नो आफ्नो पेसा रुच्नु हुँदैछ बिस्तारै बिस्तारै हेरौँ हामी पनि म पनि कहाँ पुग्छु पछि फेरि ल हुन्छ एकदम धेरै धेरै धन्यवाद छ सुरु है त नमस्कार सोरिन नमस्कार उहाँले हामीलाई फोन गर्नुभएको थियो आफू कसरी देखि ऋषिराम गाहाजी हुनुहुन्थ्यो एकदम मिठो कुराकानी भइसकेको छ पालो तपाईँहरूको आउन सक्नुहुन्छ है साथीहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ अनलाइन माध्यमबाट कामहरू गर्दा तपाईँलाई छिटो छरिटो सुविधाजनक भएको छ कि होइन भौतिक रूपमै काम गर्दाखेरि सजिलो भएको छ भन्ने हुन्छ यी दुई भाषीहरू तपाईँले चाहिँ आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ किनभने हजुरहरूले भौतिक रूपमै गएर कामहरू गरेको अनुभव पनि दिनुभएको छ र अहिले अनलाइन सुविधाबाट होइन आधुनिक प्रविधिहरूबाट अनलाइन सुविधाबाट कामहरू गर्दाखेरि पनि तपाईँले अनुभवहरू बुटाउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै भर्खर भर्खर लागु हुँदै हुँदैछ तर अलिकति झन्झटिलो चाहिँ हुँदैछ भर्खर सिक्दैछौ नि त हामी पनि भर्खर अलिअलि सिक्दैछौँ तपाईँहरू पनि झन् सिक्दै हुनुहुन्छ त्यो सिक्दाखेरि अलिकति अप्ठ्यारो चाहिँ भएको छ तर सजिलो सजिलो हुन्छ पछि तपाईँहरू सम्पूर्ण जानिसकेपछि त्यही भएर के कस्तो लाग्छ तपाईँलाई चाहिँ विचार व्यक्त गर्न सक्नुहुनेछ आउनुहोला कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेलाको क्रममा म एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउँछु बासुन्जेरीलाई भनिरहेको छ यो मिठो गीत सुनौ लता मङ्गेशकर र रामकृष्ण ढकलका बासमा रहेको छ अनि त्यसपछि म तपाईँहरूको माझमा आउँदैछु तपाईँहरूले फोन गर्दै गर्नुहोला।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भने म तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिनँ। 48 भइसकेको छ, 11:48, त्यही भएर विदा मागेर जानुपर्ने बेला भइसकेको छ। हामीलाई जुनसम्म साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई साइकल रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मल पसललाई पनि एकदमै धेरै धेरै आभार व्यक्त गर्दछु। र मल सम्बन्धी सम्पूर्ण समस्या छ, नयाँ मल खरिद गर्नु परेको छ, बनाउनु परेको छ भने, र इलेक्ट्रोनिक सामग्रीहरू पनि खरिद गर्नु परेको छ भने तपाईँले पोखरेल मल पसलमा जान सक्नुहुन्छ। हेल्प पोस्टमा रहेको छ, विनोद पोखरेल हुन्छ जसको सञ्चालक चाहिँ होइन, तपाईँहरू चाहिँ आएर एकचोटि सेवा सुविधाहरूको बारेमा बुझ्न सक्नुहुन्छ। विशेष दाजुभोलि एकदमै आधुनिक भनौँ न, नयाँ नयाँ मोडलका मोबाइलहरू आइसकेका छन्, धेरै धेरै फिचरिङहरू भइसकेका होइन, अपग्रेड भएर होइन फिचरहरू एकदम परिवर्तन भइसकेका छन्। त्यो मोबाइलहरूको बारेमा पनि जानकारी दिनु परेको छ भने आउनुहोला, एकचोटि बुझ्नुहोला, मजाले बुझेर चाहिँ मोबाइल किन्दै हुनुहुन्छ भने होइन, बुझेर चाहिँ किन्नुहोला। एकचोटि किन्ने मोबाइल भन्ने चिज होइन, फेरि फेरि किनेको किनै गर्न सकिँदैन, त्यही भएर सामान पनि एकदम महँगो महँगी भएको छ त्यस कारणले गर्दाखेरि पनि। र आज हुन फोन गर्नुभएको त तारा थापाजीले पाथादेखि, खै माया थापा दिदी हुनुहुन्छ पिरुङदेखि, ऋषिराम गाजी हुनुहुन्छ अब कसैदेखि, उहाँहरू तिनै जनालाई एकदम धेरै धेरै धन्यवाद। र आज हामीलाई जसले फोन गर्न कोसिस गर्नुभयो र यति जस्तो समस्या साथ दिनुभयो, हाम्रो 97.6 MHz रेडियो ध्वनि तरङ्गबाट, र हाम्रो www.shuklagandakiefm.com लगइन गरेर इन्टरनेट अनलाइनको माध्यमबाट, र हाम्रो त्यसै अर्को हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदम विशेष विशेष रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले हाम्रो अहिलेको समयमा हाम्रो होइन सरकारी कार्यालयहरूमा विभिन्न ठाउँहरूमा अनलाइन माध्यमबाट सम्पूर्ण कामहरू हुँदैछन्, भौतिक रूपमा भन्दा पनि अनलाइन रूपबाटै कामहरू बनिरहेका छन्। तपाईँहरूलाई के कस्तो लाग्छ, आफ्नो अनुभूतिहरू सुनाउन सक्नुहुन्छ भनेको थिएँ। बिस्तारै बिस्तारै 21 शताब्दी लाग्दैछ होइन, भौतिक रूपमा उपस्थित भएर मात्रै काम गरेर पनि हुँदैन, अनलाइन माध्यमबाट पनि कामहरू सिक्दै गएर अनलाइनबाट नै सम्पूर्ण सरकारी कामहरूमा होइन व्यस्त पक्षता हुनु नै पर्छ, किनभने समय एकदमै धेरै अगाडि बढिसकेको छ, हामीहरू धेरै पछाडि नै छौँ, त्यही भएर सिक्नुपर्ने अनलाइनका सुविधाहरू सिक्नुपर्ने धेरै छ जानुपर्नेहरू। र सरकारले पनि बिस्तारै बिस्तारै अनलाइनबाटै सम्पूर्ण कामहरू कागजपत्रहरू लेनदेनबाट र होइन जन्म दर्ताहरू लेनदेनबाट सब कुराहरू अहिले होइन, त्यस्तै अहिले भर्खरै धेरै भएको छैन यो ड्राइभिङ लाइसेन्सहरूको फर्म भर्नको लागि पनि अनलाइन नै थियो होइन, त्यसपछि अहिले राजस्व बुझाउने पनि हरेक चिजहरू अनलाइनबाटै, र डक्टरहरू आई भिजन टेस्टहरू गर्नेहरू भिजन टेस्ट गर्नेहरू पनि अनलाइन माध्यमबाटै छनौट गरेर र बोलाएपछि चाहिँ गएर चाहिँ टेस्ट गरेर अनि राजस्व बुझाएर त्यसपछि बल्ल ट्रायल दिने होइन परीक्षा दिने व्यवस्था गरेको छ, त्यसपछि ट्रायल दिने व्यवस्था गरेको छ होइन, त्यो भौतिक कुराहरू भर्खर हुँदैछन्, बिस्तारै बिस्तारै हुँदैछन्, तर अलिकति झन्झटिलो चाहिँ छ यतिखेरको समयमा चाहिँ यातायाततिर चाहिँ एकदम गाह्रो कुरिरहनु पर्ने समय छ। अरूतिर चाहिँ अब बिस्तारै बिस्तारै हुँदैछन् कामहरू, सरकारले पनि यो अनलाइन सुविधाहरू ल्याउँदाखेरि चाहिँ अलिकति नआटिकन ल्याउनु होला पनि भन्न चाहन्छु, किनभने एकैचोटि सबै छिटै सबै ठाउँमा एकैचोटि अनलाइन सुविधाहरू पुर्याउँछु गर्छु भनेर पनि हुँदैन होइन, एकचोटि एउटा ठाउँमा विचार गर्नुहोस् अनि त्यसपछि त्यहाँ सक्सेस भइसकेपछि अन्य ठाउँहरू पनि बिस्तारै बिस्तारै बिस्तारै यो प्रविधिहरूलाई चाहिँ तपाईँले ल्याउनु पर्ने हुन्छ। अलिकति दुर्गम ठाउँमा त गाह्रै हुन्छ, यही पोखरा जस्तो ठाउँहरूमा होइन, हाम्रो यहीँ डुलेको जस्तो ठाउँमा त नेटहरू कहिले काहीँ त्यो पोर्टलहरू के चल्दैन, तर एकदम धेरैजनाले खोलिसकेपछि नचलेर फर्म भर्न पनि एकदम गाह्रो हुने अनि त्यस्तो भइराखेको छ, अन्य कामहरू गर्न पनि गाह्रो हुने, हामीहरूले अब परीक्षाहरूको हामीले रिजल्टहरू हेर्दाखेरि पनि त्यो अनलाइन पोर्टलहरू होइन खोलेको दिनदेखि एक दुई दिनसम्म त हामीले मजाले रिजल्ट हेर्न पनि पाउँदै पाउँदैन, त्यही भएर एकदम मजाले सुविधा सम्पन्न भएर होइन हाम्रो यहीँ अहिले पनि राष्ट्रिय परिचय बनाउँदाखेरि पनि त गाह्रो भएको थियो नि त, कति गाह्रो छ अहिले लाइनमा कुर्नुपर्ने, अनलाइन सुविधा भए पनि लाइनमा कुरेरै गर्नुपर्ने भएको छ, त्यही भएर हरेक कुराहरू चाहिँ बिस्तारै बिस्तारै गर्नुहोला तपाईँहरूको होइन, यो नयाँ सरकारको एजेन्डा पनि हो अनलाइन सुविधाबाट, अनलाइन प्रविधिबाट हरेक कामहरू गर्ने जनतालाई सुख सुविधा दिने भनेर ल्याउनु भएको छ, तर पनि नआत्तिकन होइन एकदम दीर्घकालीन रूपमा ल्याउनु होला भन्न चाहन्छु। यो भर्खरै ल्याएर आज छ भोलि छैन भन्ने भन्दा पनि दीर्घकालीन रूपमा होइन जीवन्त रहिरहने तरिकाले अब 5 वर्ष कार्यकाल सकेर अझै होइन चुनावहरू हुँदैछन्, ती चुनावहरू जितेर अझै तपाईँहरूले कार्यकाल भयो भने त सजिलो भयो होइन, पछि अन्य सरकार आयो फेरि अन्य नयाँ योजना ल्यायो भने फेरि गाह्रो हुन्छ, त्यही भएर दीर्घकालीन रूपमा चल्ने तरिकाले तपाईँहरूले पोर्टलहरूको अनि त्यसपछि यो अनलाइन सुविधाहरूको चाहिँ मजाले ल्याउनु होला भन्ने भन्न चाहन्छु। र अनलाइन सुविधाले एकदम धेरै सजिलो भएको छ होइन, भौतिक रूपमा गएर उहीँ गएर सबै कुरा कागज पत्रहरू बुझाएर लाइन कुरेर बस्नुभन्दा नि अहिले ठक्क फर्म भरिसकेपछि अब उपस्थितै हुनुपर्ने छ भने आफू उपस्थितै हुनु पर्यो, त्यही उपस्थित हुने समय मात्रै गएर काम गरिसकेपछि भएको छ, त्यही भएर अब सुविधाहरू सिधै जानु पर्यो, झाउ मानेर अलमल गरेर पनि भएन होइन, भौतिक रूपमै सजिलो थियो, ए गइसक दिनभरि कुर्ने त हो, कुरेर त एक दिनमा काम बनिहाल्थ्यो भन्ने पनि हुन्छ, अब बादहरूमा आउँछ, तर हुन त हुन्थ्यो, तर अनलाइन
अनलाइन अहिले अब बोटलहरू एकदम छिटो भन्ने बित्तिकै खुलिँदैन नि त, धेरैजनाले युज गरिसकेपछि एक दिन त कुनै पर्ने हुन्छ, एक दिन दुई दिन कुनै पर्ने हुन्छ, त्यसलाई लाइन पर्खिँदै पर्खिँदै गर्दा पनि तर एकदम सजिलो छ होइन, अब आफ्नो व्यवस्था मिलाएर चाहिँ गर्न सकिन्छ। त्यही भएर अब भौतिक रूपलाई पनि बिस्तारै बिस्तारै छोडेर नयाँ प्रविधितिर पनि लागौ भन्न चाहन्छु होइन। सबै कुरा सजिलो हो होइन, जुन काम गर्यो त्यही काम सजिलो हुने हो, जुन बानी छ त्यही बानी लाग्दछ नि त, अब नयाँ बानीमा लाग्दाखेरि त फेरि गाह्रै हुन्छ नि त, समस्यै पर्छ, अलि पर्छ भनौँ, अलि महिना भनौँ, हप्ता भनौँ, दिन भनौँ, गर्दाखेरि त गर्दा गर्दा फेरि बानी भइहालिन्छ। त्यही भएर अब भौतिक रूपमा उपस्थित हुनपर्ने कामहरू चाहिँ भौतिक रूपमा उपस्थित भएर गरौँ, र अनलाइनबाट मिल्ने सबहरू कामहरू चाहिँ अनलाइनबाटै सुविधाहरू मिल्दासम्म होइन आफूलाई फाइदा उठाउने सबै चाहिँ उठाउनुपर्छ भन्न चाहन्छु। त्यही भएर हाम्रो लागि दुइटै बराबरी छ होइन, भौतिक रूपमा पनि कामहरू गर्दा ठिकै नै छन् र अनलाइन रूपबाट चाहिँ अहिलेको चोटिमा चाहिँ अनलाइन सुविधाहरू भएको कारणले गर्दा चाहिँ अनलाइन सुविधाले गर्दा अलिक सजिलो पनि भएको छ। फेरि यो राष्ट्रिय परिचय पत्रमा हामीले जुन नम्बरहरू राख्छौँ त्यही नम्बर भयो भने चाहिँ अन्य अरू कुनै पनि फर्महरू कामहरू गर्दा फर्महरू हुँदा जस्तै ड्राइभिङ लाइसेन्सकै फर्म भर्दाखेरि पनि राष्ट्रिय परिचय पत्रमा जुन नम्बर छ त्यही चाहिन्छ, त्यसपछि आफ्नो नाममा सिम भएको नम्बरहरू चाहिँ चाहिने कारणले गर्दाखेरि तपाईँहरू जति पनि हुनुहुन्छ अब समयमा होइन अलिक भर्खरै तपाईँहरू राष्ट्रिय परिचय पत्रहरू बनाउन जाँदै हुनुहुन्छ भने पनि आफ्नो नाममा सिम निकालेर जानु होला, एकदम सजिलो हुन्छ, फेरि गाह्रो हुन्छ, कुनै पनि कामहरू अड्केर बस्नुपर्ने हुन्छ। त्यही भएर जाँदाखेरि पनि आफ्नो घर परिवारलाई बुझाएर फेरि हाम्रो बाबाआमाहरू अलि नबुझ्ने भन्दा पनि अलिकति उहाँहरूलाई जान्नुहुन्न नि त अहिलेको प्रविधिहरू के छ भनेर चाहिँ बुझ्नु भएको छैन, बुझायो भने उहाँले एकदम बुझिहाल्नुहुन्छ र जान्नु पनि भएको छैन, हाम्रो पालन यस्तो हुन्छ तिमीले यस्तो भनेर हुन्छ भन्ने कुरो पनि हुन्छ नि त, उहाँहरू नआउनु भइसकेपछि कार्यक्रममा नपसिसकेपछि प्रशासनमा नगइसकेपछि थाहा पनि हुँदैन। त्यही भएर बुझाएर काम गर्नु होला, सुविधाहरू पनि बिस्तारै बिस्तारै हुँदैछन् होइन, दीर्घकालीन रूपमा चाहिँ यो अनलाइन सुविधा पनि दीर्घकालीन रूपमा होस् होइन, अहिलेको भर्खरै हुने एक दुई महिना काम चलाउ चाहिँ त्यस्तो नहोस् र दीर्घकालीन रूपमा भयो भने चाहिँ यो अनलाइन सुविधालाई पनि हामीहरूलाई एकदम सजिलो फाइदा भएको छ, हरेक चिजहरू अनलाइनबाटै गर्न पाउँदा एकदम घर बसी बसी हरेक कामहरू भइरहेका छन्, त्यही भएर एकदम सजिलो भएको छ। मेरो विचार पनि त्यही हो, अनलाइनले एकदमै सुख सुविधा ल्याउँदैछ बिस्तारै बिस्तारै, सिक्नको लागि एक दुई दिन एक महिना मैले भनिसकेँ, एक दुई दिन एक महिना जति होइन दुई महिना जति गाह्रो त हुन्छ नै सिक्नको लागि, नानीदेखि लागेको बानी छोड्नलाई चाहिँ गाह्रै पर्छ, त्यो कारणले गर्दा पनि तपाईँलाई पनि अप्ठ्यारो लागेको छ होला, मलाई पनि सुरु सुरुमै सुन्दाखेरि गर्दाखेरि पनि अलिकति अप्ठ्यारो अप्ठ्यारो भयो जस्तो भयो, तर पछि गर्दै गर्दा चाहिँ यो कामहरू पनि अनलाइनबाट गर्ने कामहरू पनि सजिलो सजिलो हुँदै गएको छ। त्यही भएर तपाईँ सम्पूर्ण पनि सिक्नु होला र अनलाइन सुविधाले पनि एकदम धेरै सुख सुविधा सहजता ल्याएको छ पनि भन्न चाहन्छु। र अब पनि म कार्यक्रमबाट विदा भएर जान्छु, 55 भइसकेको छ, थोरै मिठो गीत गानुपर्ने हुन्छ, साथसाथै छोटो व्यवसाय विषयमा पनि जानुपर्ने हुन्छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, र फेरि हामी भोलि पुनः उपस्थित हुने छौँ भन्दै अन्तिममा मुगलान मुभीबाट रहेको छ पाता बजाउँदै भन्ने मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृङ्खलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको समय सुख अनि शुभ बिदो, तपाईँले सुन्दै गर्नुहोला शुक्रबार एफएम 97.9 मेगाहर्ज। नमस्कार, बाई बाई।

0: 97.6 Shukla Gandaki FM 97.6
1: पालहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98560443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: ल छोरी, हामीलाई जोइसाप साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनौ त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
0: रामदाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460782।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: पूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन पनि आग्रह गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक सन्देश मार्फत उहाँले युवाको सहभागिता विस्तार मार्फत नवीन सोच ऊर्जा र केही गरौं भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण वन तथा वातावरण गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नु भएको छ। देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 2000 अगस्त 12 यो दिवस मनाइँदै आएको छ। नेपालको शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले 80,30,00,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालको भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेशन, भोजपुरको टेम्के मयुङ गाउँपालिका 9 कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ। यसैगरी मोरङको बेलबारी नगरपालिका 3 बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा 1500 अस्पताल भवन निर्माण गरिनेछ। यसैगरी धादिङको ज्वालामुखी गाउँपालिका 6 नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, दैलेखको डुंगेश्वर गाउँपालिका 5 10 अस्पताल निर्माण हुनेछ। साथै हुम्लाको सर्केगाड गाउँपालिका 4 कृषि प्रवर्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 कोल्ड स्टोर निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्था मार्फत कार्यान्वयन गरिनेछ। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका 3 बाल बालिका मध्ये 2 शव भेटिएको छ। हिजो दिउँसो नुहाउन गएका 1 बालक र 2 बालिका लाल बकैया नदीमा डुबेर हराएका थिए। देवाही गोनाही नगरपालिका 2 लक्ष्मीनियाका 10 मोहम्मद रहमतुल्लाहर र 10 सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अर्की 1 बालिका रोशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन। 3 बाल बालिका नदीमा डुबेर हराएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 प्रहरी र सशस्त्र प्रहरी बलका 14 टोली खोजीमा जुटेको थियो। खातुनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोमा आज केही नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज यतिन्जेल हामीले युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डुको ब्रिकुटी मण्डपमा आज दोस्रो दिन पनि नाइमा मोबिलिटी एक्सपो चलिरहेको छ। यो एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2-पाङ्ग्रे 4-पाङ्ग्रे कमर्सियल व्हीकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। हिजोदेखि शुरू भएको एक्सपो आउने 31 गतेसम्म चल्नेछ। हिजो एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका आयोजकले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 1,200 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 3,06,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसकै हिजो सुन तोलाको 3,07,900 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी तोलामा 35 रूपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रूपियाँ रहेको छ। यसकै हिजो चाँदी तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको थियो। अब विदेशको खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95, त्यसै गरी परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। पेरेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा अहिले कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राकेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट 2 जनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यशविस टोलीमा आबद्ध हुनुहुन्छ। राकेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ। उहाँ पूर्व फुटबल खेलाड़ी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुबाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरियतामा 510 स्थानसम्म पुग्नु भएको थियो। बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ। गौचन पूर्व क्रिकेटर हुनुहुन्छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्व खेलाड़ी हुनुहुन्छ। पूर्व फुटबल खेलाड़ी पवन शाही पनि अहिले परिषदको बोर्ड सदस्यमा हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो, एक बालिकाको खोजी चल्दै। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी दिदी, त्यो गरेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नाचिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सभी भन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0965702625, मोबाइल 9852338, 9146658।
9: मेरिया मैनी, कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त ढुक्कै ढपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने। कान्छी पनि सङ्ख्या धनलक्ष्मी सिंहकादि पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: सङ्ख्या धनलक्ष्मी सिंहकादि पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
10: राष्ट्रिय अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
10: सञ्जा धनलक्ष्मी पसल, शुक्ला गण्डकी नगरपालिका, शाखा कार्यालय बन्केवा चोक,
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 9067725229,
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141322।

0: गाउँबाट सपिङ गर्नको लागि भिलेगौडा झरेको, यता हेर्ने उस्तै उता हेर्ने उस्तै, कहाँ जाउ जाउ अलमा होइन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ, सपिङका लागि भनेर भिलेगौडा झरेको, कुन पसल पसल खोजेको जस्तो तिमी ढुक्क हौ न, भिलेगौडा बजारमा रहेको अस्मि अस्मि फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउँ न त, दुवैजना गयो।
0: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी कपड़ाहरू साथै पाइन्छ। मोबाइल नम्बर 98414938378, 98171969902।
2: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नुभयो, दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी, आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 98460081457 र 98136206032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी।

0: इन्टरप्राइज में जाऊं।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छ, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
2: ए थिम्पू, बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
1: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सम्पूर्ण कुरा गरेका
2: दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यहीँ दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहालेँ,
1: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँलाई।
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
3: साथै पुरासँग साथी र जनजीविको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: फर्निचर सोरुम डेलिभरी त नहुँ
3: रूपाई लक्ष्मी फोन नम्बर 0 5 7 9 7 मोबाइल नम्बर 98 5 60 61 68
1: 98 5 60 60 68।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ऱ्याकेट, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 4 14 4 84, मोबाइल 98 5 60 33 384 र 98 5 60 67 988।
8: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
9: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू,
9: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
9: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
11: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दिलेगौडाको रसी बेबी ल्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रश्मि बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98 5 60 55 77। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि बिगार भइसके। पितृपुष्प हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन सके?
2: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल, ऋतुलाल साल पौडेल। मोबाइल 9808526463 र 9847739849।
3: सूचना एस्तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ, फोन 0658414377, मोबाइल 9850644343।
4: पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
5: एकांशी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटानिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोर फ्रिजी मान्द्रे 6260 हुँदै मगेम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय काठमाडौँको मेस्टी महलमा ठिक 8 बजे।
6: होटल टाइटानिक गङ्गु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौडा आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850603128 र 9462614726।
8: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिसक्यो। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जानु भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानु पर्दैन। यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्टाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्लागण्डक दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर नम्बर 9827109463 र 9840694543।
9: टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
11: चलिरहेको देखिनु भने
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028222938।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
12: सम्पर्क 0564142121, मोबाइल 98560935921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
13: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
13: थप जानकारीको लागि 0665714479, मोबाइल 98562265, 98468064145।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेंट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज, फर एम्पावरिंग द फ्यूचर।
12: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98560062676।
6: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोजेऊ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौड़ा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 75 9 4, मोबाइल नम्बर 9847061268
6: 9857062068।
10: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
12: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दुलेगौड़ा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मगयाम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मगयाम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9461168778, 9235527763।
15: त हिँडेको हो आइफोन हातमा लिएर।
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
17: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634 छ
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
7: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856620630
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
13: सम्पर्क 0654142121 मोबाइल 9856035921
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
14: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
17: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
18: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
19: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
19: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
11: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
11: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
11: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
11: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
11: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98-4-61-94-378, 98-1-71-96-902।
22: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98-560-33-398 र 98-465-10-950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा, हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
25: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
6: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचरहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर शोरूम,
11: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9847261268
11: 9857261268।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू,
12: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम।

0: शुक्ला गण्डकी दुई गाछे पानी तन हो।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार, सेनाको सल्लाह मानेको भनाई, र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3-7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढ़ी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढ़ी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 निर्णायक सांसद सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागवण्डा मिलाउन सकस भरिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-94-333-493-555
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढ़ीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढ़ीमालिकामा हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनै पूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढ़ीमालिकामा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ़नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयरफोर्स वनमा चढ़नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। टी20 श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।

0: 97.6
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087972142।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
4: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694 57056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560625452।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
9: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भव,
11: मोबाइल 98560043952 र 98066655586।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
12: शुक्ला गण्डकी FM 97.6।

0: 함께 참아자. 함께 참아자.
1: 네, 함께 참아자. 함께 참아자.
0: 딩고야드 아우나 팔루 딜마 참아자. 딜마 참아자.

0: शुक्लागन्धकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560-33384 र 98560-67988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागन्धकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 98560-23128 र 98462-14726
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 BP चोक
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
4: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0-65-570-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
12: होइन, यसो आमा चाहिँ कहाँबाट चलेको छ?
13: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
13: भर
14: पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउस वायरिंग का सामान सब ओरिजिनल र सस्तो में पनि पाइन्छ नि।
16: अब सीजी ब्रान्ड को आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनुका साथै सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
4: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
6: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ, के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969002।
10: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ कि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
21: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235 52763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धकी एफएम 97.6 स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
2: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
5: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
5: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
7: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
8: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586
5: कता हिँडेको आइफोन हातमा लिएर
9: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
9: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 4 14 0 50 मोबाइल 98 4 63 23 811
10: घरमा सुख शान्ति कहिल्यै भएन आन्टीको काम पनि बन्दैन
11: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
12: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
10: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
2: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा
1: रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू
15: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी गीति नाटक
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
14: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
15: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
17: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
18: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
17: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
18: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
17: फोन नम्बर 0614510000
18: 0614510002 मोबाइल नम्बर 9856084666
17: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6 शुक्लगण्डकी टाइम चेक
3: यति बेला साँझको ठिक 5 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560-60554

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz रेन्ट नेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

0: तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 शाखेमा प्रहरी चौकी स्थापनाको लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यानाकर्षण गराएको छ। कार्यवाहक प्रमुख खुम्बहादुर विका राजु, वार्ड नम्बर 9 का अध्यक्ष धनबहादुर पुलामी, बाबुराम वार्ड नम्बर 10 का अध्यक्ष राजेन्द्र भट्टराई, वार्ड नम्बर 11 का अध्यक्ष शालिकराम भट्टराई सहित पहिलो टोलीले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी प्रेक्षक टेकबहादुर कार्कीलाई ध्यानाकर्षण गराएको जनाइएको छ। साँखेदेखि स्याङ्जाको कृष्णासकोटतर्फ जाने निकास रहनुका साथै इलाका प्रहरीकाले बेलचत्रबाट 15 किलोमिटर पर रहेको रेस्तानीको चाहना भएकाले प्रहरी चौकी स्थापनाको लागि अनुरोध गरिएको छ। साउनको 21 गते कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाको लागि जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगर कार्यवाहक प्रमुख विकले बताउनुभयो। प्रमुख जिल्लाधिकारी तिवारीले स्थलगत अवलोकन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस नगरले विश्वभरका युवा फरक फरक परिस्थितिका बावजूद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले युवाको क्षमता, सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजन्य स्रोत उपयोग गर्न नपाउँदा संहिता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलता कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतको पहिचान हुन नसकेको उनीहरूको भनाइ छ। पोखरामा बसेको प्रदेश विकास समस्या समाधान समितिको 5 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवं रूपसीगढ़ गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले वन र नदीजन्य स्रोत व्यवस्थापनमा स्पष्ट कानून नहुँदा समस्या भएको बताउनुभयो। वन र नदीजन्य पदार्थ अहिले स्थानीय तहले गाँडो भएको छ। उहाँले भन्नुभयो, ऐन संशोधन गरेर यी स्रोतको उपयोगमा स्थानीय तहलाई अग्राधिकार दिनुपर्नेमा उहाँले जोड दिनुभयो। यसो गर्दा स्थानीय र प्रदेश दुवै सरकारको राजस्व वृद्धिमा सहज वातावरण बन्ने उहाँको तर्क छ। नियन्त्रणमुखी कानूनका कारण नदीजन्य पदार्थको चोरी निकासी र वन तस्करी बढ़ेको उहाँले औल्याउनुभयो। गोर्खाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बंजाराले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको बताउनुभयो। वन क्षेत्र फलानी भएको बराबरको क्षेत्रमा स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अड़चन देखिएको उहाँले सुनाउनुभयो। वन र अर्थ मन्त्रालय बीचको झन्झटिलो आर्थिक लेनदेनले गौरवको आयोजना सुस्त भएको उहाँले बताउनुभयो। जग्गा प्राप्तिमा वन ऐन बाधक बनेको र यसले काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको साझा गुनासो छ। तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको बताउनुभयो। बैठकमा काशीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा, बागलुङको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा, आबुखेरी गाउँपालिका अध्यक्ष शुक्र चुमान, नवलपुरको कासोती नगरपालिकाकी उपमेयर फूलकुमारी थानेले पनि आफ्नो धारणा राख्नुभयो। विभिन्न कम्पनीले नियमित रूपमा ग्यास बजारमा पठाइरहेको दावी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दा समेत नपाएको गुनासो गरिरहेका छन्। अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिणामभन्दा बढ़ी ग्यास आपूर्ति भइरहेको दावी गरेका छन्। ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढ़ी सिलिण्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन्। गृहलक्ष्मी ग्यास कम्पनीले गत आर्थिक वर्षको साउनमा कास्कीमा 37,000 सिलिण्डर बिक्री गरेकोमा यस वर्ष साउन 25 गतेसम्म 47,000 सिलिण्डर पोखरा पठाइसकेको जनाएको छ। विगतको तुलनामा बढ़ी ग्यास बजारमा पठाइए पनि उपभोक्ताको लाइन भने घटेको छैन। गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउनमा ग्यासको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढ़ी सिलिण्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास भण्डारण गर्नु रहेको उल्लेख गर्नुभयो। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र बनेको छ। साउन महिना लागे यता डेंगू संक्रमितको संख्या 210 पुगेको छ। तीव्र गतिमा डेंगू फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यको अगुवाईमा नगर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेंगू संक्रमित संख्या 299 पुगेको छ। डेंगू फैलिएपछि धौलागिरी अस्पताल, बुर्तिवाङ जिल्ला अस्पताल र गलकोट नगर अस्पतालमा उपचार गराउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा 210, गलकोटमा 29, बुर्तिवाङमा 3 र कुस्मी सेरा प्राथमिक स्वास्थ्य केन्द्रमा 2 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। निजी संस्था र मेडिकलहरूमा पनि डेंगू परीक्षण भइरहेकोले संक्रमितको संख्या धेरै भएको घिमिरेले अनुमान गर्नुभयो। डेंगू तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभयो। डेंगूको जोखिम बढ़ेपछि सचेतना फैलाउने र सरसर अभियान शुरू गरेका छौं घिमिरेले भन्नुभयो। मुनाङमा यति बेला मुख्य खाद्यान्न बालीका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त बनेका छन्। हिमाली जिल्ला मुनाङको तल्लो भेगका किसानहरू खेतमा फापरको बिउ छर्न व्यस्त देखिएका छन्। यसरी जिल्लाका विभिन्न क्षेत्रमा करू भित्राउने काम समेत सम्पन्न भएको छ। नासो र चामे गाउँपालिकाका किसानहरू यति बेला फापरको बिउ छर्न तल्लीन छन्। चामेका युवा कृषक सेरा विष्टक अनुसार चारो पनि खेतमा लगाइसकेको फापर उम्रिसकेको छ। यस वर्ष खेती लगाउने समयमा अत्याधिक वर्षा भएकाले फापरका बिरूवा राम्रोसँग हुर्कन नसकी रातो हुँदै गएको उहाँले बताउनुभयो। प्रतिकूल मौसमका कारण बिउ जोगाउन समेत कठिनाई भएको उहाँको भनाइ छ। चारो पनि खेतमा राम्रो उत्पादन हुँदा करिब 6 मुरी फापर फल्ने गरे पनि उहाँको तुलनामा फापरको उत्पादन कम हुने उहाँको अनुभव छ। नासो गाउँपालिकाका कृषि अधिकृत राजन कटुवाल छेत्रीका अनुसार गाउँपालिकामा अहिले फापरको बिउ छर्ने मुख्य समय हो। किसानहरू धमाधम खेतमा बिउ छर्ने काममा लागेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3.0 कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लबहरूको व्यवस्थापनमा लियो क्लब बागलुङ कालीगण्डकीको आयोजनामा आज प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिरको प्रवेशद्वारदेखि कुडुली स्थित शालिग्राम संग्रहालयसम्म दौड़ प्रतियोगिता गरिएको हो। प्रतियोगितामा 26:25 निर्धारित दूरी पार गरेर बादल कार्की प्रथम हुनुभएको छ। उहाँले 15,000 नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। यसअघि कार्कीले राष्ट्रपति रनिङ सेल र अन्य खुल्ला प्रतियोगिता स्वर्ण पदक जित्दै आउनु भएको छ। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKL LAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू
8: पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: मोबाइल 9856055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
16: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: मिलन लिसोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
4: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा पनि तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष गरेर आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू लिएर आउने दिन अनि तपाईँको रोजाईको भाकालाई चाहिँ कार्यक्रममा राख्ने दिन है। यो पाँचवटा उत्कृष्ट भाकाहरू मध्येबाट चाहिँ तपाईँले आफ्नो रोजाईमा पार्ने दिन चाहिँ हो, तर विशेष गरेर अब पाँचवटा उत्कृष्ट भाकाहरूलाई मात्रै लिएर आएको छु, तपाईँको फोनको लागि चाहिँ मैले लिने छैन। विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनजाती पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु फूल राम्रो बोलको गीत चाहिँ रहेको छ खेम सेन्चुरी, त्यस्तै गरी आवाज रहेको छ सुमन थापा मगरको, अनि लय रहेको छ खेम सेन्चुरीको, शब्द रहेको छ नेत्र अर्यालको। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि फुल राम्रो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। कहाँ पर्यो घर बोलको भाका चाहिँ रहेको छ टेक बहादुर गुरुङ, मथु गुरुङ, त्यस्तै गरी दीपिका बयम्बो मगरको आवाजमा रहेको अनि लय रहेको छ मथु गुरुङको, शब्द रहेको छ नेत्र रियालको। यति बेला भने स्वीकार्नुहोस् यो भाका।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि कहाँ पर्यो घर बोलको यो भाका मैले राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु वर्ष सुकेको बोलको भाका चाहिँ रहेको छ र यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, सेनिदाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: धन्यवाद साथीना, यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने बुहारी, म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, सुप्ला गंडकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 9857338 98416568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, सुप्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू चाहिँ मैले लिएर उपस्थित भएको हो र तिनै भाकाहरू चाहिँ मैले कार्यक्रममा राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। अब साँझको समय त छँदै नै छ, अब सबैजना आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, गर्दन्दातिर

लागि म फेरि भाका राख्दै नै छु। घरबारे माया बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ सागर विरही, त्यस्तै गरी कला गुरूङको, लय रहेको छ शिव खाम्छा मगरको, अनि त्यस्तै गरी शब्द रहेको छ सागर विरहीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि घरबारे मायाबोलको यो भाका मैले राखिसकी सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि झलीको बोलको हर्जन सापकोटा, त्यस्तै गरी मेलेना राईको आवाजमा सजिएको अनि त्यस्तै गरी समीक्षा अधिकारीको पनि आवाज रहेको छ अनि लय रहेको छ अर्जुन सापकोटाको भन्ने शब्द रहेको छ सन्तोष सापकोटाको। र अन्तिममा तपाईँ सम्पूर्णको लागि यो भाका राख्दै आजको श्रृंखलाबाट म विदा हुन्छु। विदा हुनुभन्दा अगाडि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुन साथी पसलका प्रोभाइडर भक्त बहादुर रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोरबेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम दुलगाडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9896061268,
1: 9896061268।
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334581 र 9460747580।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: ग्यासको अभाव कायमै समस्या समाधान गर्न सरकार र राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
3: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
4: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तान T20 श्रृंखला खेल्ने।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्डस फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका जीएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आईएलओका महानिर्देशक गिलबर्ट एफ हङले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
4: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रूचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोर अवस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
10: जेनरल लाइफमा भइरहेको दबाव परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने जुन स्वाभाविक प्रक्रिया हो त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या होइन, त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर गरिरहेको हुन्छ। त्यसकारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिले काहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन। केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समस्यामा रहन्छ, त्यसलाई चाहिँ दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
11: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
10: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौ। युवाहरूमा तनावका संकेतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू चारवटा किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी संकेतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। जस्तो शारीरिक रूपमा कोही व्यक्ति टाँको दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, होइन, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिट्टै चिन्ता लाग्ने, बेचेनी हुने या निराश हुने काम गरिरहेको छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्याले आउँछ। केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ संकेतहरू देखाइरह हुन्छन्। जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरो रक्सी आदि इत्यादि सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका संकेत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
11: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जालको प्रयोगलाई लिएर?
10: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढ़िरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घण्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको लत नै छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्नु जरुरी हुन्छ।
11: अहिले जुझिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
10: महत्वपूर्ण प्रश्न गर्नुभयो। आफैले कहिले प्रश्न सोध्ने आफैलाई के मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ? त्यहाँ छैन भनेपछि, सामान्य भयो हो भनेपछि, त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो। स्वयं व्यक्तिले थाहा पाउन सक्छ नि। त्यसकारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु र 10 दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन, त्यसपछि हामी मनोविज्ञ कहाँ, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुन सक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरहेको हुन्छ कला खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छौँ।
3: उहाँहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्थाहरू निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाई छ।
4: सल्यानको वनगार्ड कुपिन्दे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। नदीमा गाड़ीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका चारका खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सड़कबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका चारजना मध्ये वनगाड़ कुपिण्डे नगरपालिका एक आपखोली बस्ने वर्ष 29 प्रेम विक र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
13: NBL सर्वसुलभ आवास कर्जा,
14: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
14: विशेषताहरू, ₹2 करोड़ कर्जा सुविधा।
13: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
14: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
13: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै, युवाहरूमा मानसिक समस्या बढ़दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव, सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो।
4: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसैगरी सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्योललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
3: यसैबीच सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव हटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्।
3: काठमाडौँ उपत्यका सहित देश भर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
4: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न 3 बजे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 जना मन्त्री र 1 राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनः गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
3: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागभण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
4: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने हुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
3: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 मुद्दे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साख जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले 7 प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटिमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
4: नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 प्रस्ताव पेश हुने भएका छन्। पर्सि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 काठमाण्डु आइपुग्ने तालिका छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड़ दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनैतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
17: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
16: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
17: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01545 46 66।

0: को एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। आज विश्व हात्ती दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने, जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ।
3: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान लिने बाघलाई समातेर खोरमा थुनिएको छ। हिजो बिहान हिडडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो। शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो। त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाटगढ़ी समातेर सौराहामा रहेको खोरमा थुनेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असर बारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मंचमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो। उहाँले राजनीतिक, आर्थिक, नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन COP31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो। नेपालले COP31 जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
3: काठमाडौँको तीनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बाल बालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन्। बाल बालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो। चिकित्सालयले स्वर्णबिन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ।
4: बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो। आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कारोबार रकममा घटेको छ। हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 जना आएको छ। कंगोमा 3 महिना अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो। पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। हिजोसम्म कंगोमा 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको ज्यान गइसकेको छ। यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना तर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नु भएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
3: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
4: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेको हुन्। टी20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: नेपाल सहितका देशमा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ़दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
3: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास। ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
4: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 विश्वासको मत लिने।
3: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 जना नाघियो। 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
4: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश दिवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
7: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
6: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
7: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
6: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
7: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171969002।
8: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
10: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, धुलेगौडा तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
13: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
16: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यहीँ जाने हो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
16: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल

0: अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-383-85।
2: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843230811।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी, गीति नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.gandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नुपर्नेमा रास उपसभापति लामिछानेको जोड़। राइजमा सँगै कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो। एमाले नेता विष्णु पौडेल जोड़ीको सम्पत्ति शुद्धिकर मुद्दामा भट्टालाई निशर्त रिहा गर्ने आदेश। स्वास्थ्य बीमाबाट 187 प्रकारका औषधि हटाइए, अब 1102 औषधि मात्रै पाइने। बूढी गण्डकी जलविद्युत आयोजना यो सरकारले बनाउने नदेखिएको सरकार समितिको ठहर। शुक्ला गण्डकी 10 आँखेमा प्रहरी चौकी स्थापना गर्न नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण। अमेरिका इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास जारी रहेको पाकिस्तानको प्रस्तुति र एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन। नेपालको पहिलो खेल अगस्त 31 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति एवं पूर्व उप प्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ़दै गएको र यसले अस्थिरता निम्त्याउने बताउनुभयो। उहाँले आजको भोलि नै परिणाम खोज्ने लटले गर्दा बारम्बार विकल्प खोजी भइरहने उल्लेख गर्दै रासोपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पार्नुभयो। पार्टीको सांगठनिक संरचनाको बारेमा चर्चा गर्दै उहाँले जगभन्दा संरचना स्ट्रक्चर ठूलो भएको स्वीकार गर्नुभयो। जनताको तीव्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, विकल्प खोज्नु मात्र समाधान होइन, आफैमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो। रासोपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ। अब कोही सही बाटोमा विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ तब मात्र विकल्प खोजी हुन्छ। तर हामीले यस्तो काम गर्नुपर्छ कि जनताले हाम्रो अर्को विकल्प खोज्नु नपरोस्। जग बलियो नबनाई संरचनामा मात्र विशाल भएर हुँदैन, उहाँले भन्नुभयो। सांसदहरूले बैठक बीचमै छाडेर हिँड्दा मंगलबार प्रतिनिधि सभाको बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी विधेयक स्वीकृत हुन सकेन। मंगलबारको प्रतिनिधि सभा बैठकमा 223 सांसदले हाजिर गरेका थिए, तर बैठकको अन्तिमसम्म भने केवल 61 सांसद मात्र बसेका थिए। प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न 1/4 सांसद उपस्थित हुनुपर्छ, अर्थात बैठकमा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न 69 सांसद बैठक कक्षमा हुनुपर्छ। मंगलबार सभामुख ढोलप्रसाद धरियालले जब विधेयक स्वीकृत गर्ने प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो, प्रमुख प्रतिपक्षी कांग्रेसका साथ सचेतक निष्कल राईले गणपूरक संख्या एकीन गर्न माग गर्नुभयो। उहाँको मागपछि सभामुखले 1/4 सांसद उपस्थित भए नभएको एकीन गर्न सचिवालयलाई समय दिनुभयो। सचिवालयले 3 मिनटसम्म घण्टी बजाएर बैठक कक्ष बाहिर भएका सांसदहरूलाई भित्र आउन समय दियो, तर घण्टी बजाउँदा समेत बैठकमा 69 सांसद पुगेनन्। सचिवालयले गणना गर्दा बैठकमा 61 मात्र सांसद उपस्थित भएको पाइयो। बैठकबाट 162 जना सांसद उठेर हिँडेको भेटियो, त्यसपछि सभामुख कार्यालय बैठक स्थगित गर्नुभएको थियो। कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व सभापति शेरबहादुर देव पक्षले बोलाएको भेलामा सहभागी हुने भएको छ। पार्टी विभाजन नहुने अवस्था बनेको निष्कर्षसहित खड्का भेलामा जान तयार हुनुभएको हो। पार्टीको विवादमा मध्यमार्गी धार बन्नुभएका अर्का नेता शेखर कोइराला पनि भेलामा सहभागी हुनुहुने भएको छ। उहाँले मंगलबार नै आफू भेलामा सहभागी हुने जानकारी आफ्नो निजी सचिवालय मार्फत जानकारी गराउनु भएको थियो। यसअघि भने खड्काले आफू निकट नेताहरूलाई भेलामा सहभागी नहुने बताउनु भएको थियो। पार्टी विभाजनसम्मको तयारी गरेर भेला आयोजन गरिएको कारण उहाँले भेलामा सहभागी नहुने बताउनु भएको थियो। उहाँ पछि हटेपछि उहाँले सम्हाल्दै आएको पूर्व सभापति शेरबहादुर देव पक्षको नेतृत्व पूर्व महामन्त्री सशङ्क कोइरालाले सम्हाल्नु भएको छ। भेला आयोजक समितिका संयोजक समेत कोइराला नै हुनुहुन्छ। सर्वोच्च अदालतले बिहिबार कांग्रेस नेतृत्व सम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएपछि पार्टी भेलाबाट पार्टी विभाजन नहुने अवस्था बनेको भन्दै खड्का जाने मनस्थिति बनाउनु भएको हो। भेलामा सहभागी हुनका लागि बिहान नेता कोइरालाले खड्कालाई निवासमै गएर निमन्त्रणा दिनुभएको थियो। नेता एनपी साउदसहित गएका कोइरालाले आगामी 29-31 भेलामा सहभागी हुन र 28 गते पूर्व सभापति देवालाई स्वागत गर्न विमानस्थलमा उपस्थित हुन आग्रह गर्नुभएको थियो। साउदले भेलामा पनि सहभागी हुने र विमानस्थलमा पूर्व सभापतिको स्वागतमा पनि जाने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल जोडिएको पूरक सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्टलाई निशर्त रिहा गर्ने आदेश दिएको छ। तर मूल मुद्दामा यसअघि नै थुनामा राख्ने आदेश भएकाले पूरक मुद्दामा रिहाई पाए पनि भट्ट तत्काल जेलमुक्त हुने अवस्था छैन। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भट्ट विरूद्ध यसअघि दायर भएको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गरेको थियो। उक्त पूरक मुद्दामा पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा पौडेल अर्थमन्त्री रहेका बेला पद तथा प्रभावको दुरूपयोग गरी श्रीराम टोबाको उद्योगको 20% शेयर भट्टसँग सम्बन्धित कम्पनीलाई हस्तान्तर गर्न सहजीकरण गरेको आरोप लगाइएको छ। उक्त शेयर 3,75,000 कित्ता रहेको र प्रति कित्ता 100 रूपियाँका दरले हस्तान्तर गरिएको दावी गरिएको छ। पूरक अभियोगमा भट्ट विरूद्ध थप करिब 47,77,66,000 रूपियाँ बिगो दावी गरिएको थियो। विशेष अदालतले बुधबार पूरक मुद्दामा भट्टलाई तारिकमा राख्न आवश्यक नरहेको र थप दरौटी समेत नलिने आदेश गरेको हो। यद्यपि भट्ट विरूद्धको मूल सम्पत्ति शुद्धिकरण मुद्दामा पनि उहाँलाई थुनामा राख्ने आदेश कायमै रहेकाले पूरक मुद्दाबाट राहत पाए पनि उहाँले जेलबाट बाहिरिन पाउनुहुने छैन। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री कार्यालय विराटनगरमा कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। झण्डै 2 वर्षपछि कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कोशी प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहनेछ। प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाल कम्युनिष्ट पार्टी र सत्तामा रहेको नेकपा एमालेबीच केन्द्रीय नेतृत्वमा प्रदेश सरकारको समीकरण गर्ने विषयमा समझदारी भएसँगै कांग्रेस आज औपचारिक रूपमा सरकारबाट बाहिरिएको हो। सरकारबाट बाहिरिनु अघि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर स्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको मन्त्री परिषदको बैठकमा उहाँहरू सहभागी हुनुहुन्थ्यो। त्यसक्रममा मुख्यमन्त्री कार्कीले अहिलेसम्मको सहकार्यको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो। प्रदेश सरकारको समीकरणको लागि एमाले र नेकपा बीच समझदारी भएसँगै नेपाली कांग्रेस संसद दलले सरकारबाट बाहिरिन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताउनुभयो। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले पाउँदै आएका औषधिको सूची परिमार्जन भएको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिहरूमध्ये 187 औषधि हटाएको हो। नयाँ सूची अनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1,102 प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रम अन्तर्गत 1,289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार औषधिको संख्या घटाउनुको अर्थ बिमितले पाउने उपचार सुविधा कटौती गर्नु भने होइन। उहाँले भन्नुभयो, एउटी प्राकृतिक औषधिको दोहोरोपन सरकारले निशुल्क रूपमा दिँदै आएको औषधि व्यवस्था विभागले प्रयोगमा नल्याउनु भनेको र लिस्टमा रहेको तर प्रयोगमा कहिल्यै नआएको औषधिहरूलाई हटाइएको हो। मल्लका अनुसार स्वास्थ्य बीमा सूचीमा एउटै प्राकृतिक उपचारमा प्रयोग हुने एकभन्दा बढ़ी औषधि समावेश थिए। बोर्डले नयाँ सुविधा थैली असार 30 गते बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था साउन 5 गतेदेखि कार्यान्वयनमा आएको हो। औषधिको संख्या घटे पनि बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ। बोर्डका अनुसार नयाँ सूची तयार गर्दा स्वास्थ्य संस्थाबाट आएका सुझाव तथा व्यवहारमा औषधिको प्रयोगको अवस्थालाई समेत आधार बनाइएको छ। त्यसैले सूचीमा औषधिको संख्या घटे पनि आवश्यक उपचारमा असर नपर्ने बोर्डको दावी छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरकार समितिले अहिलेको सरकारले पनि बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएको छ। रासपाले आयोजनालाई घोषणा पत्र समावेश गरेर भोट मागेको, आफूले भोट दिएर जिताएका सांसद सुदन गुरूङ गृहमन्त्री भनेको र गोर्खा पुर्खेली घर भएका स्वर्णिम वार्डले अर्थमन्त्री रहे पनि आयोजना प्राथमिकतामा नपरेको सरकार समितिको भनाइ छ। देशको मुहार फेर्ने आयोजना भनेर हामी थातथलो छाड्न तयार भएका हौं। डुबान क्षेत्रका बासिन्दाको भोटले चुनाव जितेकाले डुबान क्षेत्रकै बासिन्दालाई व्यवस्था गर्छन्, उनीहरूको हित विपरीत काम गर्छन् भने हिजो भोट दिएर जिताएका डुबानवासीले सांसद र मन्त्रीलाई डुबान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन पनि आउन सक्छ, समितिका संयोजक हरिराम ढकालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोजनालाई सधैँ अनिश्चित बनाइरहने भने हामी हाम्रो घर जग्गा फिर्ता लिने आन्दोलन शुरू गर्नेछौं। त्यसका लागि सड़क आन्दोलनदेखि अदालतको ढोका ढकढकाउन पनि बाध्य हुनेछौं। विगतका सरकारले अनेक बहानामा 1 दशकदेखि बुढ़ी गण्डकी आयोजना अड्काएको र अहिलेको सरकारले पनि अघि बढ़ाउन प्राथमिकतामा नराखेको सरकार समितिको भनाइ छ। चुनावपछि बन्ने नयाँ सरकारले बुढ़ी गण्डकी आयोजना बनाउँछ भन्ने आशा थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले बुढ़ी गण्डकी आयोजना बनाउँछौ र डुबान क्षेत्रका बासिन्दाको माग पूरा गर्छौ भनेर घोषणा पत्रमै लेखेका थिए। अहिले त्यही पार्टीले झनै 2 बहुमत ल्यायो र बोली सरकार बनाए, तर सरकार बनेको 4.5 महिनासम्मको व्यवहार हेर्दा हामी प्रष्ट भन्न सक्छौ बुढ़ी गण्डकी प्रभावित क्षेत्रका बासिन्दाका लागि विगतको सरकार यो सरकारमा कुनै फरक छैन। घोषणा पत्रमा लेखिएका कुरा त खालि भोट मान्ने योजना मात्र रहेछ, विज्ञप्तिमा उल्लेख छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 आँखेमा प्रहरी चौकी स्थापनाको लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको ध्यान आकर्षण गराएको छ। कार्यवाहक नगर प्रमुख खुम्बहादुर विकराजु, वार्ड नम्बर 9 अध्यक्ष धनबहादुर पुलामी बाबुराम, वार्ड नम्बर 10 अध्यक्ष राजेन्द्र भट्टाई छेत्री, वार्ड नम्बर 11 अध्यक्ष शालिग्राम भट्टाई सहित पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी उपनिरीक्षक टेकबहादुर कार्कीलाई ध्यान आकर्षण गराएको जनाइएको छ। साँखेदेखि स्याङ्जाको कृष्णासकोटतर्फ जाने निकास रहनुका साथै इलाका प्रहरी कार्यालय बेलचत्राबाट 15 किलोमिटर पर रहेको स्थानीयको चाहना भएकाले प्रहरी चौकी स्थापनाको लागि अनुरोध गरिएको छ। साउन 21 गतेको कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाको लागि जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगर कार्यवाहक प्रमुख विकले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी तिवारीले स्थलगत अवलोकन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यस नाराले विश्वभरका युवाका फरक फरक परिस्थितिका बावजूद शिक्षा, रोजगारी, स्वास्थ्य निर्णय, प्रक्रियामा सहभागिता र उज्जवल भविष्य निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकास मार्फत सशक्तिकरण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले युवाको क्षमता, सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। श्रोत तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एक किसिम विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
14: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन र होम डिलीवरी को व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि देवगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560230।
13: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0564142221 मोबाइल 98560935
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
18: धार्मिक महोत्सवका आकर्षणहरू
19: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
18: कथा सहितको झाँकी गीति नाटक
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
18: सन्ध्याकालीन श्रृंगारिक महाआरती
19: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
18: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
22: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा के भएर?
22: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
22: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
23: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
22: मोबाइल 98560043952 र 98066656586।
24: हजुर दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
25: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
18: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: माघी समाचार। सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत वनगाड कुपिन्दे नगरपालिका एक बंगीरह नजिकै लु 1-3-0-2-2 नम्बरको जीप सड़कबाट भेरी नदीमा खसेर दुर्घटना भएको जनाइएको छ। गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन र नदीजाने स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास निर्माण काम रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उनीहरूको भनाइ छ। पोखरामा मंगलबार बसेको प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस्तो असन्तुष्टि पोखेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले वन र नदीजन्य स्रोत व्यवस्थापनमा स्पष्ट कानून नहुँदा समस्या भएको बताउनुभयो। वन र नदीजन्य पदार्थ अहिले स्थानीय तहलाई घाँडो भएको छ। उहाँले भन्नुभयो, ऐन संशोधन गरेर यी स्रोतको उपयोगमा स्थानीय तहलाई अग्राधिकार दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। यसो गर्दा स्थानीय र प्रदेश दुवै सरकारको राजस्व वृद्धिमा सहज वातावरण बन्ने उहाँको तर्क छ। नियन्त्रणमुखी कानूनका कारण नदीजन्य पदार्थको चोरी निकासी र वन तस्करी बढ़ेको उहाँले औल्याउनुभयो। गोर्खाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले मध्य पहाड़ी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलताले विकास अवरूद्ध भएको बताउनुभयो। वन क्षेत्र फलानी भएको बराबरको क्षेत्रमा स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अडचन देखिएको उहाँले सुनाउनुभयो। वन र अर्थ मन्त्रालय बीचको झन्झटिलो आर्थिक लेनदेनले गौरवको आयोजना सुस्त भएको उहाँले बताउनुभयो। जग्गा प्राप्तिमा वन ऐन बाधक बनेको र यसले काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको साझा गुनासो छ। तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ नेउपानेले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा संकट परेको बताउनुभयो। बैठकमा काशीको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, बागलुङको बडीगार गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, तनहुँको आमुखरिन गाउँपालिका अध्यक्ष शुक्र चुमान र नवलपुरको कासुती नगरपालिकाकी उपमेयर फूलकुमारी थानेले पनि धारणा राख्नु भएको थियो। बागलुङ नगरपालिका डेंगू संक्रमणको केन्द्र बनेको छ। साउन महिना लागे यता डेंगू संक्रमित संख्या 210 पुगेको छ। तीव्र गतिमा डेंगू फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगर क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। कार्यालयको तथ्याङ्क अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेंगू संक्रमित संख्या 289 पुगेको छ। डेंगू फैलिएपछि धौलागिरी प्रादेशिक अस्पताल, बुटीगंज जिल्ला अस्पताल र गलकोट नगर अस्पतालमा उपचार गराउने बिरामीको संख्या बढ़ेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो। ज्वरो आएर प्रयोगशालामा जाँच गर्दा धौलागिरी अस्पतालमा 210, गलकोटमा 29, बुटीबाङमा 3 र कुसमिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा 2 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। निजी संस्था र मेडिकलहरूमा पनि डेंगू परीक्षण भइरहेकोले संक्रमितको संख्या धेरै भएको घिमिरेले अनुमान गर्नुभयो। डेंगू तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको घिमिरेले जानकारी दिनुभयो। मनाङमा यति बेला मुख्य खाद्यान्न बालीका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त बनेका छन्। हिमाली जिल्ला मनाङको तल्लो भेगका किसानहरू खेतमा फापरको बिउ छर्न व्यस्त देखिएका छन्। यसरी जिल्लाका विभिन्न क्षेत्रमा उवा भित्राउने काम समेत सम्पन्न भएको छ। नासो र चामे गाउँपालिकाका किसानहरू यति बेला फापरको बिउ छर्न तल्लीन छन्। चामेका युवा कृषक सेरा विष्टक अनुसार 4 रोपनी खेतमा लगाइसकेको फापर उम्रिसकेको छ। यस वर्ष खेती लगाउने समयमा अत्याधिक वर्षा भएकाले फापरका बिरूवा राम्रोसँग हुर्कन नसके रातो हुँदै गएको उहाँले बताउनुभयो। प्रतिकूल मौसम कारण बिउ जोगाउन समेत कठिनाई भएको उहाँको भनाइ छ। 4 रोपनी खेतमा राम्रो उत्पादन हुँदा करिब 6 मुरी फापर फल्ने गरे पनि उहाँको तुलनामा फापरको उत्पादन कम हुने उहाँको अनुभव छ। नासो गाउँपालिकाका कृषि अधिकृत राजन कटवाल छेत्रीका अनुसार गाउँपालिकामा अहिले फापरको बिउ छर्ने मुख्य समय हो। किसानहरू धमाधम खेतमा बिउ छर्ने काममा लागेका छन्। शेयर बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक निफ्टी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको जनाइएको छ। आज बैंक, फाइनेन्स, होटल तथा पर्यटन लगानी, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनी शेयर बढेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनी शेयर भने घटबढ भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी सुक्लागण्डकी नगर समितिले विश्व युवा दिवसको उपलक्ष्यमा श्रमिक आधारभूत विद्यालय नर्सरीमा 80 विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौमा राणाको अध्यक्षतामा तनहुँ जिल्ला सभापति विश्व भास्तलाको प्रमुख आतिथ्यता तथा नगर क्षेत्र नगर तथा ओडा समितिहरूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले स्वागत गर्नुभएको थियो भने स्टेशनरी वितरण तथा कार्यक्रमको औचित्यमाथि शुक्लागण्डकी नगर समितिका सभापति हरि ढकालले प्रकाश पार्नु भएको थियो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र एमओयूलाई अगाडि बढ़ाउन मदत गर्न निरन्तर प्रयास गरिएको जनाएको छ। पत्रकारहरूसँगको साप्ताहिक साक्षात्कार कार्यक्रममा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताउनुभयो। पाकिस्तान शान्तिको लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढ़ेपछि पनि अमेरिका र इरानले वार्ता गरिएको बताउनुभयो। आन्द्राबीले जारी चुनौतीहरूको बावजूद इस्लामाबादले शान्ति प्रवर्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड़ दिँदै पाकिस्तान बढ़दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताउनुभयो। बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरूको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता आन्द्राबीले बताउनु भएको छ। खेल समाचार। मलेसियामा हुने एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका परिमार्जन भएको छ। यसअघि नेपालले सेप्टेम्बर 1 खेल्ने भनिए पनि नयाँ तालिका अनुसार नेपालको खेल अगस्त 31 हुनेछ। समूह एक को नेपालले पहिलो खेलमा बहराइनको सामना गर्नेछ। यो समूहमा यी दुई सँगै हङकङ आयोजक मलेसिया र साउदी अरबिया छन्। समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। नेपालले सेप्टेम्बर 3 मलेसिया, सेप्टेम्बर 6 साउदी अरबिया र सेप्टेम्बर 8 हङकङसँग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3.0 कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लबहरूको व्यवस्थापनमा लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा आज प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिरको प्रवेशद्वारदेखि कुडुली स्थित शालिग्राम संग्रहालयसम्म दौड़ प्रतियोगिता गरिएको हो। प्रतियोगितामा 26:25 निर्धारित दूरी पार गरेर बादल कार्की प्रथम हुनुभएको छ। यी खबरहरूसँगै हामी शुक्लागण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नु पर्नेमा रासोपा सभापति लामिछानेको जोड़। राजनगरसँगै कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो। एमाले नेता विष्णु पौडेल जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा भट्टालाई निशर्त रिहा गर्न आदेश। स्वास्थ्य बीमाबाट 187 प्रकारका औषधि हटाइए, अब 1102 औषधि मात्रै पाइने। बूढी गण्डकी जलविद्युत आयोजना सरकारले बनाउने नदेखिएको सरकार समितिको ठहर। शुक्लागण्डकी 10 नाकेमा प्रहरी चौकी स्थापना गर्न नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण। अमेरिका इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास जारी रहेको पाकिस्तानको भनाई र एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन नेपालको पहिलो खेल अगस्त 31। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@gmail.com।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
24: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
26: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
27: तर महँगो होला नि?
26: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
28: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
29: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
28: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
29: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9856229038 र 9908222938।
30: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
30: धार्मिक महोत्सवका आकर्षणहरू,
19: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
30: कथा सहितको झाँकी, गीति नाटक,
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
30: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
30: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: सूचना एसरौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एमएलई स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहुँ, फोन 0652414377, मोबाइल 98564433।
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
2: मोबाइल 98560055770।

भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634581 र 9840745780।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तन

0: सँग नयाँ साथफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
1: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-385।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98-461-80-29। दमौली शाखाको लागि सम्पर्क 98-067-13-425।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बस्पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98-461-16-878, 98-235-52-7-63।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98 0 28 13 424 र 98 5 60 14 175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: नमस्कार, सक्तकाई स्याउनुमुना शुक्ल गण्डकी एफएम 97.6 मेगाहर्जमा बुधबार बेलुका 8 बजेर शनिबार दिउँसो 1 बजे पुनः प्रसारण हुने कार्यक्रम मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान भन्ने मूल नाराका साथमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता निरु भुजेल।
5: म एम कुमारी भुजेल।
4: आदिवासी समुदायको भाषा संस्कार संस्कृति जोगाउनको निम्ति नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ल गण्डकीको सहयोग र हामीलाई सल्लाह सुझाव र भुजेल भाषामा सहयोग गर्नुहुने भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष श्री विमल भुजेलज्यूलाई हार्दिक धन्यवाद दिँदै आज हामी भुजेल भाषामा भुजेल समुदायको भाषा संस्कार संस्कृति र वेशभूषाको विषयमा जानकारी दिने प्रयास गर्नेछौ। हामीलाई सुन्दै गर्नुहोला। यो कार्यक्रमलाई प्रायोजन गरेको छ विमर्श एण्ड विश्वास आर्ट, जहाँ लेखाइ सम्बन्धी सम्पूर्ण काम गरिन्छ, जसको प्रोपाइटर विमल भुजेल कान्छु हुनुहुन्छ।
6: विमर्श एण्ड विश्वास आर्ट शुक्ला गण्डकी साथ खैरेनीका कनहु साइन बोर्ड, फ्लेक्स प्रिन्ट, ब्यानर, वाल पेन्ट, लाइट बोर्ड, नम्बर प्लेट, कप प्रिन्ट, फोटो प्रिन्ट, कप मेडल, प्रमाण पत्र, माईको चिन्हो, छाप, ब्याज, शिलालेख, स्टिकर प्रिन्ट, फोटो कपी गरिनुका साथै लेखाइ सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर विमल जीसी कान्छु, मोबाइल 9856703981, 9800107981।
4: गत हप्ताको बाँकी अंश लिएर यहाँहरूमाझ हामी प्रस्तुत भएका छौं।
5: आज मातृभाषा कार्यक्रमको अर्को श्रृंखलामा भुजेल जातिको बारेमा थप जानकारी सहित प्रस्तुत भएका छौं। अब यसै गरी हामी भुजेल जातिको सिप र पेसा भन्ने बारेमा यहाँ समक्ष हामी जानकारी दिँदैछौ। भुजेल जातिको परम्परागत सिपलाई हेर्ने हो भने अधिकांश खेतीपाती गर्ने बाँसबाट बन्ने डोको, नाङ्लो, सुपो, नाङ्लो, थुम्से, भकारी, हलो, जुवा आदि बनाउँछन्। व्यापार र जागिरमा भने न्यून नै देखिन्छ। निरक्षर पिछडिएको बहुल्यता भुजेल जातिमा भएको कारणले आर्थिक सामाजिक क्षेत्रमा पनि कमी भएको पाइन्छ। मान्छे जीविकोपार्जनको लागि केही न केही गर्न पर्ने हुँदा परम्परागत पेसालाई अगालेको पनि विभिन्न ठाउँमा पाइन्छ। आर्थिक स्थिति कमजोर भएको कारणले आफ्नो थाकथलो छाडेर अन्य ठाउँमा बसाइसरी काम गर्ने सकेको पनि पाइँदैन। कमै मात्र शिक्षित वर्ग भएको कारणले गर्दा सरकारी एवं गैर सरकारी क्षेत्रमा र प्रहरी सेनामा समेत केहीले मात्र काम गरेको पाइन्छ भने विदेशीने क्रममा यो जातिका मानिसहरू समेत रोजगारको सिलसिलामा खाडी मुलुक प्रवेश गरेको पाइन्छ भने अन्य मानिस गाउँ घरमा नै जीवित धान्नका लागि खेतीपाती र पशुपालन नै आय आर्जनको मुख्य स्रोत बनाइएको पाइन्छ।
4: सिप पेसा फुगाल जातिको परम्परागत सिपकाई कन्मै हो भने अधिकांश खेतीपाती रामै, प्याच ल्याम बनाईमै, डोको, रास, सुपो, नाङ्लो, थुन्से, भकारी, हलो, जुवा आदि बनाइन। व्यापार र जागिर हाङ भने न्यूनलाई च्याउना। निरक्षर पिछडिएको बहुल्यता फुगाल जाति हाङ गेबै कारण नि आर्थिक सामाजिक क्षेत्र हाङमा कमी गएको च्याउना। मान्छे जीविकोपार्जनको लागि दो न दो रामै परबो हुँदा परम्परागत पोसाकाई ग्रोमा विभिन्न थाङ हाङ च्याउना। आर्थिक स्थिति कमजोर गेबो करारी लैको थाक थलो न्युबेत थाङ हाङ बसाई सर्वेत काम रानो हुतमै च्याउला। कमै मात्र शिक्षित गेबे भएको करारी राहवेत सरकारी एवं गैर सरकारी क्षेत्र हाङ र फुतोल सेवा हाङ समेत दोहीले मात्र काम गरेको रानो च्याउन तैवेद विदेशमै क्रम हाङ यी जातिका मानिस लम समेत रोजगारको सिलसिला हाङ खाडी मुख प्रवेश राहो च्याउन भने अन्य मानी गामी इमहाङलाई जीवन धान्नको लागि खेतीपातीलाई पशुपालन नै आय आर्जनको मुख्य स्रोत बनाए च्याउन।
5: फेरि हामी भुजेल जातिको संस्कार संस्कृति र परम्परा बारे जानकारी गराउँदैछौ। सबै जातिमा जस्तै भुजेल जातिमा पनि आफ्नै शैली अनुसार जन्म संस्कार, त्यसपछि नरान भात खुवाई, छेवर नाक कान छेड्ने र रजस्वला विवाह मृत्यु संस्कार आदि गर्छन्।
4: संस्कार संस्कृति र परम्परा सक्त जातिहाङ जस्तै फुङ्गाल जातिहाङमा निको शैली अनुसार जन्म संस्कार, त्यसपछि न्वारान, आम खुवाई, खेवर, रजस्वला विवाह, सियो संस्कार आदि रहनन्।
5: जन्म संस्कार र न्वारान महिलाको गर्भ धारण गरेपछि खासै बार्ने चलन छैन। बच्चा जन्माउने कार्यमा मात्रै सुडिनीको सहयोग आवश्यक पर्ने। बच्चा र आमा दुवैलाई नुहाई धुवाई गरी साललाई केही चीजमा पोको पारी कुनै दूध आउने रूखमा झुण्डाउने चलन छ। यसको अर्थ आमाको दूध राम्रोसँग आओस् भन्ने हो। बच्चा जन्मेको 7 दिनमा नरान गर्ने चलन छ।
4: जन्म संस्कार र नरान आमा लमको गर्भ धारण रहा खाइती खासै 12 मै चलन नाल चो चोबो कार्यहाङ मात्रै सुडिनीको सहयोग आवश्यक परमै यो र मा कार्द निस्वन काईलाई नुहाईमै धुलाईमै राहाबेत सालकाई दोदो चिज हाङ पोको पारेत दुध वाङो बोट हाङ आयोकै कमै चलन मुना इक अर्थ माको दुध पेतोसँग वाङपा तोबेत हो चोबो 7 दिन हाङ नरन धामै चलन मुना।
5: भात खुवाई छोराको भात खुवाई प्राय 6 महिनामा र छोरीको चाहिँ 5 महिनादेखि 6 महिनामा गरिन्छ। भात खुवाउँदा आफन्त व्यक्तिलाई बोलाई घरको मुलीबाट शुरूआत गरी कर्मश आमा बुवाले खुवाउने र गच्छे अनुसार दक्षिणा दिने चलन छ।
4: आमै खुवाएमै गुइचो चोको आहाम खुवाई प्राय 6 महिना हाङ र मोमचोचोको चाहिँ 5 देखि 6 महिना हाङ राना आहाम खुवाई तो हाङ व्यक्तिकै गोबेत किमको मुली ल्याम शुरूआत रावेत क्रमशः मा आपा खुवाईमै र गठै अनुसार दक्षिणा बैमै चलन मुना।
5: छेवर छोराको मात्र छेवर गरिन्छ। छेवरमा मामाको विशेष भूमिका रहेको हुन्छ। मामाद्वारा कपाल काटिन्छ र छुराले कपाल खैरिन्छ। कपाल खैरेपछि कन्याले छेवर गरिने केटालाई टीका लगाई दक्षिणा दिनुपर्छ। कन्यालाई गुन्ने चोली दिने चलन छ। नाक छेड्ने प्राय छोरी 6 महिनादेखि 10 वर्ष भित्र नाक कान छेड्ने र यसका लागि कुनै पनि साइत हेर्ने चलन छैन।
4: छेवर गुइचो चोको मात्र छेवर राना छेवर हाङ मामाको विशेष भूमिका गेबै गेना मामा ल्याम हुँ चम्ना र चुराई फुँ खैराना प्यु खैरा बेत कन्जाइल रामै आपा लम्काई टिका लगाइबेत दक्षिणा बयो चलन मुना। निए हामतै मेम चोचो 6 महिना ल्याम 10 वर्ष भित्र निए नो हतमै र इको लागि गाउँमा साइत कन्मै चलन नाला।
5: विवाह माघी विवाह पनि हुन्छ र भगाई विवाह पनि हुन्छ। विवाहमा प्रमुख भूमिका ज्वाइँको हुन्छ। यस जातिमा केटा पक्ष केटी पक्षसँग माग्ने चलन छ। दुई पक्ष बीच छलफल हुन्छ र मंजूर भएपछि विवाहको दिन तोकिन्छ। विवाहको दिन काठको भाँडामा रक्सी लाने चलन छ। लगन ठहराई पन्ती बाजा बजाएर जन्ती जानेर जन्ती जाँदा बन्दुक पनि पड्काउने चलन रहेको छ। बेहुला बेहुलीको घर पुगेपछि तामाल अक्षताले पुजेर बाबु आमाले स्वागत गर्छन्। विवाहको काम शुरूदेखि अन्तसम्म ज्वाइँबाट सम्पन्न हुनाले छुट्टै पुरेतको आवश्यकता हुँदैन। विवाहमा कुनै धार्मिक पुस्तक पढिँदैन तर पात्रोको उपयोग भन्ने गरिन्छ। चैत पुष कार्तिक र साउनमा विवाह गरिँदैन। बाटो छेक्ने पनि चलन छ। कुटुम्बलाई गोत्रको आधारमा छुट्याइन्छ र मामाको छोरी विवाह गर्ने सकिन्छ। मामा चेला चल्छ, फुपू चेला चल्दैन।
4: विवाह अमुगो बिहा पनि गेन र जौँगो बिहा पनि गेन। बिहा हाङ प्रमुख भूमिका अवैको गेन। यी जाति हाङ आपालमी आमा लम्काई र मो चलन मुना। निहोजो पक्ष बीच छलफल गेन र मजुर गेखाइती बिहाक दिन तोकाना बिहाक दिन सिंहको सिंहको भाडाहाङ न्याम्त्याम आल्म चलन मुना लगन ठहराई पञ्चे बाजा ताई कवेत जन्ती आल्मै र जन्ती आत्तोहाङ बन्दुकमा पड्कायो चलन मुना बेहुला बेहुलीको किमहाङ दहा खाइती पुस्तक अठत्ताई पुजबेत आपमाई स्वागत रानन विवाहक माघ सुरुदेखि अन्तसम्म अवैल्याम सम्पन्न गेबो गेवत छुटतल पुरेतको आवश्यक गेला विवाहाङ गाउँमा धार्मिक पुस्तक पढाइला तर पात्रोका उपयोग भने राना चैत्र पुज कार्तिक र साउन हाङ विवाह राहला ल्याम ठेकमै चलनमा मुना कुटुम्बलाई गोत्रक आधार हाङ सुट्याना र मामक चो विवाह रामै खाइन मामा चेला चलैनमा फुपु चेला चलैल
0: अब मृत्यु मृत्यु भएपछि पहिला वनपट्टि खुट्टा र घरपट्टि टाउको राख्ने गरिन्छ त्यसपछि मृतक लाई सेतो कात्रो बेरेर लगिन्छ जस बेला ज्वाइँको आवश्यकता पर्दछ लाश बाँध्ने बेलामा चामल चार पैसा र पानीको आवश्यकता पर्दछ यी चिज लाश सँगै लगिन्छ बुर्की छर्दा धान र पैसा छर्ने चलन रहेको छ लासलाई हिजो आज खोलामा लगी जलाउन पनि थालिएको छ तापनि परम्परा भने डाँडामा लगेर तिहान बनाई गाड्ने छ घरबाट लासलाई घाट वा डाँडामा लगिँदा अन्य जातिले झैं लगिन्छ मृत्यु भएको सात दिनसम्म नुन नखाई एक थाक भात खाई क्रिया बस्ने चलन छ त्यसपछि कुनै चिज बार्ने चलन छैन आमाको मृत्युमा गाई भैँसीको दूध र बुवाको मृत्युमा दही बार्ने चलन छ आज भोलि समय परिवेशसँगै मिश्रित समाज भएकोले तेह्र दिन काग क्रिया गर्ने चलन छ
4: सियो सिकाइती पहिला फैपट्टि दोम र किमपट्टि पिउ गम्मै रहना त्यसपछि सियोकाई थामो कात्रै बेरबेत आना यी बेला अबैको आवश्यकता गेन लास ट्याङमै बेलाहाङ कुछ चार लेतो र तीको आवश्यक परना यी लास कुरामै आलना बुर्की बार्तोहाङ अल्याम र लेतो भारमै चलन मुना लास्काई अयौ तैन खोदोहाङ आल्वेत टेकल्याङमा थालती मुना ता पनि परम्परा भने डाँडाहाङ आल्वेत तेस बनाइवेत बनाइवेत पान्ना किमल्याङ लास्काई खाट वा डाँडाहाङ आल्वेन थे जाति वाल्वै राना शिवो सात दिनसम्म छे जेमा सिरवाइती गला जेत आत थाक आम देवेत क्रिया मुगो चलन मुना उपछि गाउँमा चिद बार्बो चलन नालामा सिरवाइती गाला ता प्याङको दूत र आपा सिवन दही बारमै चलन मुना तेन त्याङ समय परिवेश प्रेलय मिश्रित समाज गेवेत तेह्र दिन काज क्रिया राहो चलन मुना
0: श्रोताबिन अन्त्यमा भुजेल जाति अशिक्षित गरिबीको कारणले गर्दा कुनै पनि क्षेत्रमा अग्रसर नभएको र अझै पनि विचारमा कमी भएको कारणले गर्दा हरेक समाजमा बिछोडिन बाध्य भएको छ अझै पनि यस मानिसको मानस पटलमा सबै कुरा जन्म सिद्ध नै आउँछ भन्ने चलन छ तर त्यसो नभई कुनै पनि कुराहरू मानिसको कडा परिश्रम र मेहनतले गर्दा ऊ राष्ट्रको समाजको योग्य मानिस योग्य अभिभावक हुन्छ त्यसैले म सम्पूर्ण भुजेल बन्धुहरूलाई आग्रह गर्दछु समाजमा हुने हरेक क्रियाकलापमा सहभागी भई राम्रो कामको सराहना र गलत कामलाई जरैदेखि निर्मूल पार्नु मानवीय धर्म हो मानवीय धर्म हो जय भुजेल समाज धन्यवाद
4: अन्य हाङ फुगल जाति अशिक्षित गरिबीको कारण राहावेत क्षेत्र हाङ अग्रसर गेलो र अझम पनि भितर हाङ कमी गेबो कारणी राहावेत सक्त समाज हाङ पिछोडिन बाध्य गेबो मुना अझै म मानिसको मानस पटाल हाङ सक्त मूर जन्म सिद्ध र वाङना तोबो चलन मुना तर उच गेलबेत गाउँ मुरमा मानिसको कडा परिश्रम र मेहनती गेमात राष्ट्रको समाजको योग्य मानिस योग्य अभिभावक गेना अभय तलै सम्पूर्ण फुगाल बन्द लम्काई आग्रह रानुङ समाज हाङ गेबो हरेक क्रियाकलाप हाङ सहभागी गेई ज्यान्तो कामको सराहना र गलत कामकै जराहाङ शैलको निर्मूल पारमै मानवीय धर्म मानवीय धर्म जय फुगाल समाज धन्यवाद। यो कार्यक्रमलाई प्रायोजन गरेको छ विमर्श एण्ड विश्वास आर्ट जहाँ लेखाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ जसको प्रोपाइटर विमल जीसी कान्छोङ हुनुहुन्छ। श्रोतावृन्द आजको श्रृंखलामा भुजेल भाषा संस्कार संस्कृतिको बारेमा जानकारी दिने प्रयास गर्यौं। यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईंलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अर्को श्रृंखलामा भुजेल भाषाको मुख्य पर्व उभौली पर्वको बारेमा जानकारी लिएर आउनेछौ। म कार्यक्रम प्रस्तुत निरु भुजेल बिदा हुन्छु। नमस्कार सेवानु।
7: म याम कुमारी भुजनी बिदा हुन्छु। नमस्कार सेवानु।
6: विमर्श एण्ड विश्वास आर्ट शुक्ला गण्डकी साथ खैरेनी टार कनहुँ साइन बोर्ड फ्लेक्स प्रिन्ट ब्यानर वाल प्रिन्ट लाइट बोर्ड नम्बर प्लेट कप प्रिन्ट फोटो प्रिन्ट कप मेडल प्रमाण पत्र माईको चिन्हो छाप ब्याज शिलालेख स्टिकर प्रिन्ट फोटो कपी गरिनुका साथै लेखाइ सम्बन्धी सम्पूर्ण कामको लागि हामीलाई सम्झनुहोस्। प्रोपाइटर विमल जीसी कान्छु मोबाइल 9855707981 9010707981।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिँ।

0: ढिक्कै भइसके
1: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
2: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
1: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
2: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
1: पोखरा जाने बाटोतिर
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
7: पङ्खा चलिरहेको देखेनौ भन्यो
8: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
1: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
7: गतिलो ठाउँ चाहिँ कहाँ छ
1: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
7: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
9: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
6: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
11: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 9816634372
12: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी
12: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
13: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन नम्बर 0656702090 मोबाइल नम्बर 9840681457 र 9816326032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
14: साथीना यो चम्चरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9855338 9841356558।
17: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
18: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
18: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
20: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ।
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
23: 9847061268।
25: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
26: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
25: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकैमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
25: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333598 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका।

0: वेस्ट
1: ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा

0: अनुसार 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रय स्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्त्याएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
2: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बर्ती लाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन।
1: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
3: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छ, हामी को हौ उहाँहरूलाई चाहिँ के इज्जत र सम्मान गर्ने? कानूनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमीर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई गिराएर होइन।
1: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
4: यो अहिले टुङ्ग्याउने विषय होइन। उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन। उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौं। चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
1: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले 1 मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
5: पछिल्लो 3 वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ। र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो 1 घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्नलाई, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ चाहिँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
6: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
5: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
6: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ। त्यसकारणले
5: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एण्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रवाहको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका, फुकुवा, नम्बर सिम निष्क्रियता, डोमेन आईपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्युल एकाउन्ट हुन्छ, वालेट डिभाइस, सिम सेन्डर आईडी, फिसिङ लिङ्क, मालिसियस एप, सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्याम जन्य रकमको रोक्का, फुकुवा, प्रमाण संकलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण, तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
6: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
5: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ, र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
1: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधि को विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
7: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
1: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायल अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबुरिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: वर्षा यदि सुन्न, त्यहाँ टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार।
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560750834।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
15: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98570065119 र 98694057056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9842614726।
4: सूचना यस तरह सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु। फोन 0658414377, मोबाइल 9850644343।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
5: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट

0: गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
2: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशु पंछी का औषधि पाइनुका साथै कुकुर तथा कुखुरा को भ्याक्सिन उपलब्ध छ। उच्च नस्ल का ब्रोइलर, लेयर्स, गिरिराज का चल्ला, तरकारी तथा अन्न बाली का बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंछी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन। प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
4: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
7: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
8: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
7: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
8: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
7: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
8: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
7: तुलसी शाह दुलेगौडा रु 10,505,
8: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
7: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
8: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
7: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

0: नमस्कार, आज 10 बजेको सोप्रागण्डकी समाचारमा यहाँलाई स्वागत छ। संसारको छेबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suprakandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरकार समितिले अहिलेको सरकारले पनि बुढी गण्डकी जलविद्युत आयोजना प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताएको छ। राष्ट्रपतिले आयोजनाको सभापद्रमा समावेश गरेर भोटमा आएको राखपुरले भोट लिएर जलविद्युत आएका सांसद सुदान गुरुङ गृहमन्त्री बनेको र गोर्खापुर खेउटीघर भएका छोरी विभागले अर्थमन्त्री रहे पनि आयोजना प्राथमिकतामा नपरेको सरकार समितिको भनाइ छ। देख्नु मुहार फेर्ने आयोजना भनेर हामी हातेमालो थात छल्लो छाना तयार भएका छौँ। डुबान क्षेत्रका बासिन्दाले भोटले चुनाव जितेकाहरूले डुबान क्षेत्रकै बासिन्दालाई व्यवस्था गर्छन्, उनीहरूले हित विपरीत काम गर्छन् भने हिजो भोट दिएर जिताएका डुबानवासीहरूले सांसद र मन्त्रीलाई डुबान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन पनि आउन सक्छ। समितिका संयोजक हरिकाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, आयोजनालाई सधैँ अनिश्चित बनाइरहने हो भने हामी हाम्रो जग्गा गाउँ जग्गा फिर्ता लिने आन्दोलन सुरु गर्छौँ। त्यसका लागि सडक आन्दोलनदेखि अदालतको ढुक्का ढक्का गर्न पनि बाध्य हुनेछ। विगतका सरकारले अनेक बाहनामा एक दशकदेखि बुढी गण्डकी आयोजना अगाएको र अहिलेको सरकारले पनि अघि बढाउन प्राथमिकतामा नरहेको आरोप सरकार समितिको बनाइ छ। चुनावपछि बन्ने नयाँ सरकारले बुढी गण्डकी आयोजना बनाउन भन्ने आशा थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वारले बुढी गण्डकी आयोजना बनाउँछौ र डुबान क्षेत्रका सन्ताको माग पूरा गर्छौ भनेर घोषणा पत्र लेखेका थिए। अहिले त्यही पार्टीले झण्डै 2/3 बहुमत ल्यायो र पहिलो सरकार बने तर सरकार बनेको 4.5 महिनासम्मको व्यवहार हेर्दा हामी प्रष्ट भन्न सक्छौँ। बुढी गण्डकी प्रभावित क्षेत्रका बासिन्दाका लागि विगतको सरकार यो सरकारमा कुनै फरक छैन। घोषणा पत्रमा लेखिएको कुरा त खालि भोट हाल्ने योजना मात्र रहेछ, विज्ञप्तिमा उल्लेख छ। तनहको शुक्ला गण्डकी नगरपालिका 10 शाखामा प्रहरी चौकीको स्थापनाका लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्लाको सङ्कारले तनहको धानाकर्षण गराएको छ। कार्यवाहक प्रमुख खुम्बहादुर विकार राजु र नगर नौका अध्यक्ष धनबहादुर बोलामी बाबु र रनवाकाशका अध्यक्ष राजेन्द्र भट्टराई र नगर एघारका अध्यक्ष शरीक रङ भट्टराई सहित कुहेको टोलीले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी परिचयक एक बहादुर कार्कीलाई धानाकर्षण गराएका हुन्। साँखेदेखि सन्जाको किचनासकोसम्म तर्फ जाने निकासा रहनुका साथै इलाका प्रहरीकारीले बेलकोधाबाट 15 किलोमिटर पर रहेको र स्थानीयको चाहना भएकाले प्रहरी चौकी स्थापनाका लागि अनुरोध गरेको छ। सहायका सधैँ कार्यपालिका बैठकबाट प्रहरी चौकी स्थापनाका लागि जिल्ला सुरक्षा समितिमा सिफारिस गर्ने निर्णय बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगर अवलोकन गरेर स्थल अवलोकन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा बडनगरपालिका नगर युवा परिषदको आयोजना विभिन्न कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा रहेको छ। युवा अन्तर्राष्ट्रिय संघका अनुसार यसले नारा विश्वभरका युवाका फरक फरक बस्तीका बाबु शिक्षा रोजगारी स्वास्थ्य निर्णय प्रक्रिया सहभागिता र उज्जवल भविष्यका निर्माण जस्ता साझा आकांक्षालाई जोड़ दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख तन्द्र झाले युवाहरूलाई नयाँ अवसर प्रदान गर्दै उद्यमशीलता र नेतृत्व क्षमताको विकास सशक्तिकरण गर्न महानगरको प्रतिबद्धता रहेको बताउनु उहाँले युवाको क्षमता सहनशीलता र ऊर्जालाई उत्पादन क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। गण्डकी प्रदेशका स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका वन्यजन्य स्रोत प्रयोग गर्न नपाउँदा संहिता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानून जटिलताका कारण विकास निर्माणका काम रोकिएको र स्थानीय स्रोतहरूको परिचालन हुन नसकेको उनीहरूको भनाइ छ। पोखरा मंगलबार क्षेत्र प्रदेशका समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरूले यस प्रश्न दृष्टि पुगेका हुन्। गाउँपालिकाका राष्ट्रिय महासंघीय अध्यक्ष एवं उपसेकर गाउँपालिका खेल छेलो सिंह पाण्डेले बन्दोजन श्रोत व्यवस्थापनमा स्पष्ट कारण नहुँदा समस्या भएको बताउनु भएको छ। कविमा डेङ्गु संक्रमणको केन्द्र भनेको छ। यहाँ साउन महिना लागि यता डेङ्गु संक्रमणको संख्या 210 पुगेको छ। शिवरागढीमा डेङ्गु फैलेपछि प्रदेश कार्यालयको अगाईमा नगरमा खोज र नष्ट गर्न अभियान सञ्चालन गरिएको छ। कार्यालयको अध्ययनका अनुसार मंगलबारसम्म बागलुङ जिल्लामा डेङ्गु संक्रमितको संख्या 290 पुगेको छ। डेंगु फैलेपछि दौलागिरी प्रादेशिक अस्पताल, पूर्ति बेन्च अस्पताल र गलगोट नगर अस्पतालमा उपचार गराउने बिरामीको संख्या बढेको प्रदेश संसदीय कार्यालयका वरिष्ठ क्षय कुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो। मनाङमा यति बेला मुख्य खाद्यान्न बालिका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त भनेका छन्। हिमाली जिल्ला मनाङको तल्लो विकास क्षेत्रहरू खेतमा फापरको व्यवसाय व्यस्त देखिएका छन्। यसैबीच जिल्लाका विभिन्न क्षेत्रमा उवा करू वितराने काम समेत सम्पन्न भएको छ। नासु र चामे गाउँपालिका किसानहरू यति बेला फापरको व्यवसायमा थालिन छन् भने चामेका युवा कृषक सेराप विष्टक अनुसार चारो पनि खेतीमा लगाइसकेको फापर उम्रिसकेको छ भने यस वर्ष खेती लगाउने समय अत्यधिक वर्ष भएकाले फापरका बिरुवा राम्रोसँग अर्काउन नसकिरहेको हुँदै गएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रन बागलुङ 3.0 कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लबको आयोजनाको व्यवस्थापनमा लियो क्लब अफ बागलुङ काली गण्डकीको आयोजनामा बुधबार प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका मन्दिरको वर्षदेखि गुरुले स्थित शालिग्राम संग्रहालय सम्बन्ध प्रतियोगिता रहेको हो। प्रतियोगितामा 26:25 निरन्तर दूरी पार गरेर मादल कार्की प्रथम हुनुभएको छ। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। दुई बहिना 5:25 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछको लागि समाचार कक्षका सम्पूर्ण निसँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पुरा भएका छन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण जेलसम्मको लागि सपरिवारलाई दिनु समूहसँग ज्यान रुगाएको छु लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सानीमा एक बदल पानी लिएर होला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWS SSUKL AGANDAKI@gmail.com।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 5 बज्यो।
2: नमस्कार नमस्कार,
3: मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ। आज भाइसँग कीर्तन गाउने हो, अब सधैँ दोहोरी मात्रै होइन।
2: मलाई त भजन कीर्तन साह्रै मनपर्छ, लैनी गाउँ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460594540।
4: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी।
5: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 98560333998 र 98465010950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रीय
18: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल सन् महिनाको 28 गते बिहिबार श्रावण शुक्ल पक्षको प्रतिपदा तिथि अंग्रेजी मिति अनुसार अगस्त 13 तारिक सन् 2026 नेपाल सम्मत 1140 सूर्यदेव बिहान 5:34 हुन्छ भने सूर्यास्त साँझ 6:45 हुनेछ। आज गोर्ला पर्वको शुरूआत बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचारको अवसरबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नुमा राष्ट्रपत सभापति लामिछानेको जोर, राजीनामा संघको शीर्षले सरकारबाट कांग्रेस बाहिरी हो। एमाले नेता पौडेल जोडिएको सम्पत्ति शुद्धिकरण मुद्दामा भत्तालाई निशर्त रिहा गर्ने आदेश र स्वास्थ्य बीमाबाट 187 प्रकारका औषधिहरू हटाइए, अब 1102 औषधि मात्र पाइने। बुढी गण्डकी जलविद्युत आयोजना सरकारले बनाउने नदेखिएको सरकार समितिको तह शुक्ला गण्डकी दर्शाकीमा प्रहरी चौकी स्थापना गर्न नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालयको ढाना कठोर। अमेरिका इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास जारी रहेको पाकिस्तानको बनाई र एसिसी प्रिमियर कपको खेल तालिका परिमार्जन। नेपालको पहिलो खेल अगस्त 31।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति र एवं पूर्व उप प्रधानमन्त्री अभिला मिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभए देशको निर्विकल्प शक्ति बन्ने बताउनु भएको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालीन नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्ताउने बताउनुभयो। उहाँले आजको भोलि नै परिमाणमा खोज्ने लतले गर्दा बारम्बार विकल्पको खोजी भइरहेको उल्लेख गर्दै राष्ट्रसभा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पार्नुभयो। पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उहाँले जगभन्दा संरचना स्ट्रक्चर ठूलो भएको स्वीकार गर्नुभयो। जनताको तीव्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, विकल्प खोज्नु मात्र समाधान होइन, आफैमा भर पर्दो विकल्प बन्नु मुख्य कुरा हो। राष्ट्रसभा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति भन्नुपर्छ। जब कोही शक्ति बाटोमा विचलित हुन्छ र जन आवाज सुन्न छाड्छ तब मात्र विकल्पको खोजी हुन्छ। तर हामीले यस्तो काम गर्नुपर्छ कि जनताको हाम्रो अर्को विकल्प खोज्नु नपरोस्। जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन। सांसदहरूले बैठक विजयमा छाडेर हिँड्दा मंगलबार प्रतिनिधि सभाको बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी विधेयक स्वीकृत हुन सकेन। मंगलबारको प्रतिनिधि सभा बैठकमा 223 जना सांसदले हाजिरी गरेका थिए। तर बैठकको अन्तिमसम्म भने केवल 61 सांसद मात्र बसे। प्रतिनिधि सभामा कुरो नै पनि प्रस्ताव निर्णय तथा पेश गर्न 1/4 सांसदहरू उपस्थित हुनुपर्दछ। अर्थात बैठकमा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णय अर्थात पेश गर्न 69 सांसद बैठक कक्षमा हुनुपर्दछ। मंगलबार सभामुख डोलप्रसाद अर्यालले जब विधेयक स्वीकृत गर्ने प्रस्ताव निर्णय अर्थात पेश गरे, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति निष्कल राईले गणपूर्वक संख्या केही नगर्न माग गरे। उहाँको मागपछि सभामुखले 1/4 सांसद उपस्थित भएन भएको यकिन गर्न सचिवालयलाई समय दिनुभयो। सचिवालयले 3 मिनटसम्म घण्टी बजाए। बैठक कक्ष बाहिर भएका सांसदहरूलाई भित्र आउन समय दियो। तर घण्टी बजाउँदा समेत बैठकमा 69 सांसद पुगेनन्। सचिवालयले गणना गर्दा बैठकमा 61 मात्र सांसद उपस्थित भएको पाइयो। बैठकबाट 162 जना सांसद उठेर हिँडेको भेटियो। त्यसपछि सभामुख कार्यालयले बैठक स्थगित गर्नुभएको थियो। तत्कालीन कार्यबहादुर सभापति पूर्णबहादुर खड्का पूर्व सभापति शेरबहादुर देउवा पछिले बोलाएको बेलामा सहभागी हुने भएका छन्। पार्टी विभाजन नहुने अवस्था बनेको निष्कर्षसहित खड्का बेलामा जान तयार भएका हुन्। पार्टीको विवादमा मध्यमार्गी धार बोकेको अर्का नेता शेखर कोइराला पनि बेलामा सहभागी हुने भएका छन्। उहाँले मंगलबार नै आफू बेलामा सहभागी हुने जानकारी आफ्नो निजी सचिवालय मार्फत जानकारी गराएको थियो। यसअघि भने खड्काले आफ्नो निकट नेताहरूलाई बेलामा सहभागी नहुने बताएका थिए। पार्टी जिम्मेवार विभाजनसम्मको तयारी गरेर भेला आयोजना गरेका कारण उहाँले भेलामा सहभागी नहुने बताउनु भएको थियो। उनी पछि हटेपछि उनले सम्हाल्दै आएको पूर्व सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व पूर्व महामन्त्री शशांक कोइरालाले सम्हालेका छन्। भेला आयोजक समितिका संयोजक समेत कोइराला नै हुन्। सर्वोच्च अदालतले बिहिबार कांग्रेस नेतृत्व सम्बन्धी विवादमा पुनर्मूलकनको अनुमति दिएपछि पार्टी भेलाबाट पार्टी विभाजन नहुने अवस्था बनेको भन्दै खड्का जाने मनस्थिति बनाएका हुन्। बेलामा सहभागी हुनका लागि बिहान नेता कोइरालाले खड्कालाई निवासमै गएर निमन्त्रणा दिएको थियो। नेता एनपी साउथ सहित गएका कोइरालाले आगामी 29 र 31 गते बेलामा सहभागी हुन र 28 गते पूर्व सभापति देवाललाई स्वागत गर्न विमानस्थलमा उपस्थित हुन आग्रह गरेको थियो। साउथले बेलामा पनि सहभागी हुने र विमानस्थलमा सभापतिको स्वागत पनि हुने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल जोडिएको पूरक सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले व्यवसायिक दीपक पटेललाई निशर्त रिहा गर्न आदेश दिएको छ। तर मूल मुद्दामा यसअघि नै थुनामा राख्ने आदेश भएकाले पूरक मुद्दामा रिहाई पाए पनि भट्ट तत्काल जेल मुक्त हुने व्यवस्था छैन. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले वर्ता विरूद्ध यसअघि दायर गरेको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गरेको थियो. उक्त पूरक मुद्दामा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका अध्यक्ष विष्णु प्रसाद पौडेललाई समेत प्रतिवादी बनाइएको छ. अभियोग पत्रमा पौडेल अर्थमन्त्री रहेका बेला पटका प्रभावको दुरूपयोग गरी श्रीराम टोबाको उद्योगको 20% सेयरबाट सँग सम्बन्धित कम्पनीहरूलाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप लगाइएको छ. उक्त सेयर 3,75,000 किता भएको र प्रति किता 100 रुपियाँका दरले वितरण गरिएको दावी गरिएको छ. पूर्वक अभियोगमा भट्ट विरूद्ध थप करिब 47,77,66,000 रुपियाँ बिगो दावी गरिएको छ. विशेष अदालतले बुधबार पूर्वक मुद्दामा भट्टलाई तारिखमा राख्न आवश्यक नरहेको र थप दरौटीका समेत नलिने आदेश गरेको हो. यद्यपि विरूद्धको मूल सम्पत्ति शुद्धिकरण मुद्दामा भने उनलाई थुनामा राख्ने आदेश कायमै रहेकाले पूरक मुद्दाबाट राहत पाए पनि उनले हालै जेलबाट बाहिरिने आउने छैनन्. कृषि प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ. बुधबार मुख्यमन्त्री कुमार कार्कीलाई मुख्यमन्त्री कार्यालय विराटनगरमा कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन्. झण्डै 2 वर्षपछि कांग्रेस सरकारबाट बाहिरिएसँगै अब कृषि प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलको भूमिका रहनेछ. प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी र सत्तामा रहेको नेकपा एमाले बीच केन्द्रीय नेतृत्वमा प्रदेश सरकारको समीकरण गर्ने विषयमा समझदारी भएसँगै कांग्रेस उदाबार औपचारिक रूपमा सरकारबाट बाहिरिएको हो. सरकारबाट बाहिरिनु अघि मुख्यमन्त्री मदकुमार कार्कीले विराटनगर स्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको मन्त्री परिषदको बैठकमा उनीहरू सहभागी रहेका थिए. त्यस क्रममा मुख्यमन्त्री कार्कीले अहिलेसम्मको कार्य सहकार्य का लागि धन्यवाद व्यक्त गर्नुभएको थियो. प्रदेश सरकारको समीकरणका लागि हिमालय र नेकपा बीच समझदारी भएसँगै नेपाली कांग्रेस संसदीय दलले सरकारबाट बाहिरिन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको कांग्रेस केन्द्रीय दलका नेता उद्धव थापाले बताउनुभयो. स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमित दलले पाउँदै आएका औषधिहरूको सूची परिमार्जित भएको छ. स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैले लागू गर्दै बीमातर्फ उपलब्ध हुने औषधिहरूमध्ये 187 औषधि हटाइएको छ. नयाँ सूची अनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1,102 प्रकारका औषधि उपलब्ध हुनेछन्. यसअघि बीमा कार्यक्रम अन्तर्गत 1,289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए. स्वास्थ्य बीमा बोर्डका अनुसार अधिकारी पीके मल्लका अनुसार औषधिको संख्या घटाउनुको अर्थ बिमित पाउने उपचार सुविधा कटौती गर्नु भन्ने होइन. उहाँले भन्नुभयो, एउटै प्राकृतिक औषधिको दोहोरोपण सरकारले निशुल्क रूपमा दिँदै आएको औषधि औषधि व्यवस्था विभागले प्रयोगमा नल्याउनु भनेको र लिस्टमा रहेको तर त्यो प्रयोगमा कहिले नआएको औषधिलाई हटाइएको हो. मल्लका अनुसार स्वास्थ्य बीमा सूचीमा एउटै प्राकृतिक औषधिहरू प्रयोग हुने 1 भन्दा बढी औषधि समावेश थिए. बोर्डले नयाँ सुविधा थैली असार 30 गतेको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो. स्वीकृत नयाँ व्यवस्थापन साउन 5 गतेदेखि कार्यान्वयनमा आएको हो. औषधिको संख्या घटे पनि विभिन्न नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ. बोर्डका अनुसार नयाँ सूची तयार गर्दा स्वास्थ्य संस्थाबाट आएका सुझाव तथा व्यवहारमा औषधिको प्रयोगको अवस्थालाई समेत आधार बनाइएको छ. त्यसैले सूचीमा औषधिको संख्या घटे पनि आवश्यक उपचारमा असर नपर्ने बोर्डको दावी छ. बुढी गण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरकार समितिले अहिलेको सरकारले पनि बुढी गण्डकी जलविद्युत आयोजना प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताएको छ. राष्ट्रपाले आयोजनालाई घोषणा पत्रमा समावेश गरेर भोट मागेको आफूहरूको भोट दिएर जिताएको संसद सुदन गुरूङ गृहमन्त्री बनेको र गोर्खापुर खेउली घर भएका स्वयं वागले अर्थमन्त्री रहे पनि आयोजना प्राथमिकतामा नपरेको सरकार समितिको भनाइ छ. यसको मुहार आयोजना भनेर हामी थाथलो छान्न तयार भएका छौ. डुबान क्षेत्रका बासिन्दाहरूले भोटले चुनाव जितेकाहरूले डुबान क्षेत्रकै बासिन्दालाई व्यवस्था गर्छन्, उनीहरूले हित विपरीत काम गर्छन् भने हिजो भोट दिएर जिताएका डुबानवासीहरूले सांसद र मन्त्रीलाई डुबान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन पनि आउन सक्छ. समितिका संयोजक हरे राम ढकालले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोजनालाई सधैँ अनिश्चित बनाइने हो भने हामी हाम्रो जग्गा घर फिर्ता लिने आन्दोलन सुरु गर्छौं। त्यसका लागि सड़क आन्दोलनदेखि अदालतको ढोका ठकठकाउन पनि बाध्य हुनेछौ। विगतका सरकारले अनेक बहानामा एक दशकदेखि बुढी गण्डकी आयोजना अड्काएको र अहिलेको सरकारले पनि अघि बढ़ाउन प्राथमिकता नराखेको सरकार समितिको भनाइ छ। चुनाव पछि पनि नयाँ सरकारले बुढी गण्डकी आयोजना बनाउँछ भन्ने आशा थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले बुढी गण्डकी आयोजना बनाउँछौ र डुबान क्षेत्रका बासिन्दाहरूको माग पूरा गर्छौ भनेर घोषणा पत्रमै लेखेका थिए। अहिले त्यही पार्टीले झण्डै दुई तिहाई बहुमत ल्यायो र बलियो सरकार बनायो, तर सरकार बनेको साढे चार महिनासम्मको व्यवहार हेर्दा हामी प्रश्न भन्न सक्छौ। बुढी गण्डकी प्रभावित क्षेत्रका बासिन्दाका लागि विगतको सरकार यो सरकारमा कुनै फरक छैन। घोषणा पत्रमा लेखिएका कुरा त खालि भोट ताने योजना मात्र रहेछ, विज्ञप्तिमा उल्लेख छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 10 शाखामा प्रहरी चौकी स्थापनाको लागि शुक्ला गण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँको थानाको सङ्ग गराएको छ। कार्यवाहक प्रमुख खुमबहादुर विका राजु, वडानम्बरका अध्यक्ष धनबहादुर गुलामी बाबुराम र वडा नम्बर 10 अध्यक्ष राजेन्द्र भट्टराई वडा नम्बर 11 अध्यक्ष शालिग्राम भट्टराई सहित पुगेको टोलीले जिल्ला प्रमुख जिल्लाधिकारी शिवलाल तिवारी र प्रहरी परीक्षक टेकबहादुर कार्कीलाई दानाको सङ्ग गराएका हुन्। साङ्खेदेखि साङ्जाको किसनासकोटसम्म जानेतर्फ निकास रहनुका साथै इलाका प्रहरी कार्यालय भित्रबाट 15 किलोमिटर पर रहेको र स्थानीयहरूको चाहना भएकाले प्रहरी चौकी स्थापनाका लागि अनुरोध गरिएको छ। श्रावण 21 गतेको कार्यपालिका बैठकबाट प्राप्त प्रहरी चौकी स्थापना जिल्ला सुरक्षा समन्वयमा सिफारिस गर्ने निर्णय बमोजिम स्थापनाको लागि अनुरोध गरिएको नगर कार्यवाहक प्रमुख विकाले बताउनुभयो। प्रमुख जिल्लाधिकारी तिवारीले स्थलको तर्गमन गरेर आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। पोखरामा नगरपालिका नगर युवा परिषदको आयोजनामा विविध कार्यक्रम गरी 27 अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा विभिन्न सन्दर्भ साझा आकांक्षा भन्ने रहेको छ। संयुक्त राष्ट्र संघका अनुसार यस नाराले विश्वभरका युवाका फरक फरक परिस्थितिका बावजुद शिक्षा, रोजगारी, स्वास्थ्य, निर्णय प्रतिक्रियामा सहभागी र उज्जवल भविष्यको निर्माण जस्ता साझा आकांक्षाहरूलाई जोड दिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख भण्डार आचार्यले युवाहरूलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकासतर्फ सशक्तिकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले युवाको क्षमता, सृजनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्वास्थ्य सरकारले स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेशका स्थानीय तहले आफ्नो क्षेत्रभित्रका बन्द नैजन्य स्रोत उपयोग गर्न नपाउँदा संघीयता कार्यान्वयनमा शास्ति खेप्नु परेको गुनासो गरेका छन्। विद्यमान कानूनी जटिलताका कारण विकास र निर्माणका कामहरू रोकिएको र स्थानीय स्रोतको परिचालन हुन नसकेको उनीहरूको भनाइ छ। पोखरामा मंगलबार बसेको प्रदेश विकास समन्वय समाधान समिति समस्या समाधान समितिको 15 बैठकमा स्थानीय सरकारका अध्यक्ष स्थानीय सरकारका प्रतिनिधिहरूले यस्ता असन्तुष्टि पोखेका हुन्। गाउँपालिका राष्ट्रिय महासंघीय अध्यक्ष एवं सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बन्द नजन्य स्रोत व्यवस्थापनमा स्पष्ट कानून नहुँदा समस्या भएको बताउनुभयो। बन्द नदीजन्य पदार्थ अहिले स्थानीय तहलाई गाह्रो भएको छ। उहाँले भन्नुभयो, ऐन संशोधन गरेर यी स्रोतहरूको उपयोगमा स्थानीय तहलाई अग्राधिकार दिनुपर्नेमा जोड दिनुभयो। यसो गर्दा स्थानीय र प्रदेश र दुवै सरकारको राजस्व वृद्धिमा सहज वातावरण बन्ने उहाँको भनाइ तर्क छ। नियन्त्रणमुखी कानूनका कारण अत्यन्त पदार्थको चोरी निकासी र वन तस्करी बढेको उहाँले औलाउनुभयो। गोर्खाको भीमसेन थापा गाउँपालिकाका लोकप्रसाद बन्जराले मध्यपहाडी लोकमार्गको उदाहरण दिँदै वन क्षेत्रको जटिलता जोखिमै जटिलताले विकास अवरुद्ध भएको बताउनुभयो। वन क्षेत्र प्रहरी भएको बराबरको क्षेत्रमा स्थानीय सरकारले नै वृक्षारोपण गर्ने प्रस्ताव गर्दा पनि कानूनी अडचन देखिएको उहाँले सुनाउनुभयो। वन र अर्थ मन्त्रालय बीचको जनजटिलो आर्थिक लेनदेनले गाउँ रोपका आयोजनाहरू सुस्त भएको उहाँले बताउनुभयो। जग्गा प्राप्तिमा बनेन बाधक बनेको र यसले काममा अवरोध पुर्याएको जनप्रतिनिधिहरूको साझा गुनासो हो। तनहुँको व्यास नगरपालिका र मेयर वैकुण्ठ नेपालीले फोहोर मैला व्यवस्थापनका लागि वनको जग्गा प्रयोग गर्न नपाउँदा शंका बताउनुभयो। बैठकमा कास्कीको रूपा गाउँपालिकाका अध्यक्ष नवराज सुझा, बागलुङको बडीघर गाउँपालिकाका अध्यक्ष कर्णकी थापा, तनहुँका बुखारी गाउँपालिकाका अध्यक्ष शुक्र सुमन र नवलपुरको कावसती नगरपालिकाकी उपमेयर फूलकुमारी थेनले पनि धारणा राख्नु भएको थियो। ध्यानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन न के, माइफोन
13: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइ